0: त्यसले पनि अलिक प्रभाव पार्ला कि समाजमा।
1: अनि योसँग सम्बन्धित कानून बनाउनु अझै आवश्यक छ भन्नुभयो, कानून समितिमा तपाईँ हुनुहुन्छ, संसदमा तपाईँले यात्रा शुरू गर्नुभयो, अहिलेसम्म यस बारेमा केही प्रारम्भिक चरणको छलफल सम्वादहरू भयो कि थुप्रै काम बाँकी छ?
0: यस्तो छ क्या, कानून समितिको पनि कार्यक्षेत्र फरक किसिमको छ, समितिको हुँदो रहेछ होइन। अब यो महिला समिति अन्तर्गत पर्छ महिला सम्बन्धी कुराहरू, कानून समितिमा अब यो कार्यक्षेत्रभित्र नपरेको हुनाले अहिलेसम्म त्यहाँ कुरा हाम्रो अनौपचारिक कुरा भएको छ, औपचारिक रूपले कुरा चाहिँ भएको छैन। छलफलमै छ, अस्ति त्यही एक राउण्ड चाहिँ सभामुखजीसँग बसेर कुरा गर्यौं हामीले,
1: त्यसमा मधेस प्रदेशका अथवा योसँग सम्बन्धित अरू सबै सांसदहरू हुनुहुन्थ्यो?
0: होइन, सबै हुनुहुन्थ्यो, होइन, हामी दुई तीनजना थियौं। अनि के कुरा भयो भने मधेस प्रदेशका सबै महिला सांसदहरू हामी एक दिन बसौं, बसेर चाहिँ के गर्नुपर्छ छलफल गरेर यसलाई चाहिँ हामी कानूनकै रूपमा प्रस्ताव गर्नुपर्छ भन्ने प्लानिङ चाहिँ त्यो दिन भयो,
1: त्यो बारेमा सल्लाह चाहिँ भएको,
0: सल्लाह भयो हजुर।
1: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं, आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्णजी हुनुहुन्छ। विशेषतः संसद भइसकेपछि बनाइएका योजना र संसदको अनुभव र मधेस प्रदेशमा सुधार्नुपर्ने पाटो र पक्षका बारेमा उहाँसँग संवाद भइरहेको छ। यो संसदमा आइसकेपछि आफ्नो पार्टीका सांसद अरू पार्टीका सांसद बीचको त्यो प्रकारको बुझाइ फरक फरक हुँदो रहेछ कि भित्र प्रवेश गरेपछि हामी सबै र हामी उत्तिकै निकटता भन्ने खालको त्यो भावना सिर्जना?
0: एकदमै त्यस्तो निकटता भएको भावना छ, त्यस्तो त्यहाँ गइसकेपछि यो पार्टी त्यो पार्टी जस्तो लाग्दैन। भित्र संसद भवन भित्र हलमा छिरिसकेपछि अब हामी चाहिँ प्रतिपक्षको बेन्चमा हुन्छौं, उहाँहरू सत्ता पक्षको बेन्चमा बस्नुहुन्छ, तर पनि त्यस्तो भावना हामीसँग
1: त्यो कुर्सी चाहिँ सत्ता पक्ष र विपक्षको हुँदाखेरि चाहिँ सत्ताको शक्ति र विपक्षीको शक्ति भित्रैबाट केही आउँछ होला नि, त्यस्तो विपक्षीको भएपछि सत्ता पक्षको विरोधै गर्नुपर्ने अथवा सत्ता पक्ष भएपछि सरकार अथवा अरूको चाहिँ त्यसको ढाक सबै गर्नुपर्ने खालको
0: त्यो भइरहेछ हुन त। तर पनि हामी अहिले नेपाली कांग्रेसले खास गरेर रचनात्मकै प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौं, विरोध गर्ने ठाउँमा विरोध गरेका छौं, सचेत गराउने ठाउँमा सचेत गराएका छौं, र उहाँहरूलाई सपोर्ट गर्ने ठाउँमा पनि हामीले सपोर्टै गरेका छौं।
1: भनेपछि तर कुनै कुनै ठाउँमा सरकारमा रहेका सांसद राजनीतिक दलका सांसदहरूको विचार र विपक्षीमा रहेका जुन सांसदहरूको विचार सुन्दाखेरि साँच्चीकै पानी बाराबारै हो क्या हो भन्ने यस्तो सुनिन्छ नि बाहिर त।
0: यस्तो छ, अब सत्ता पक्षमा अहिले नयाँ हुनुहुन्छ सांसदहरू, मैले अलिकति के जोडे भने अब यो जोड्दा के होला जस्तो लागिरहेछ, राजनीति संस्कार पनि आवश्यक हुँदो रहेछ,
1: कतिको देखिरहेको छ त सांसद
0: संघर्षको संघर्ष गरेको यात्रा पनि हुनुपर्ने रहेछ क्या, संघर्ष गर्दै आएका। मैले अघि नै भने आफूलाई चाहिँ कस्तो फिल हुन्छ र अझ फिल कस्तो हुन्छ भने हामी एउटा विश्वविद्यालयमा कक्षा कोठामा छौं अनि उता विद्यार्थी छन्, हामी चाहिँ शिक्षकका लाइनमा छौं जस्तो पनि फिल हुन्छ है कहिलेकाहीँ, किनभने उहाँहरू एकदमै तुरन्तै आत्तिएर बोलिहाल्नुपर्ने, प्रतिपक्षले क्वेशन उठाउने त प्रतिपक्षको दायित्वै हो नि, सरकारलाई सचेत गराउने दायित्व हो नि, त्यो दायित्व हुँदाहुँदै उहाँहरू तुरन्तै एट्याक गरिहाल्ने, दुई चारजना हुनुहुन्छ त्यहाँ एट्याक गरिहाल्नुहुन्छ, त्यो चाहिँ कहिलेकाहीँ अव्यवहारिक लाग्छ होइन, यो के गर्न खोजेको हो, त्यसरी किन गर्नु पर्यो, प्रतिपक्षले उठाएको कुरामा चुप लाएर बसे भइहाल्यो नि, उहाँहरू जति पनि बोल्दा हामी चुप लाएर बसिरह हुन्छौँ, हामी कहिले पनि उहाँहरूलाई कटाक्ष गरेर उहाँहरूलाई इंगित गरेर हामी बोल्दैनौ फेरि, तर त्यो चाहिँ कमी देखिन्छ।
1: तपाईँले हिजो अस्तिको दिनमा चाहिँ शिक्षक भएर पढाउनु भयो, अहिले संसदमा प्रवेश गर्दै गर्दाखेरि कहीँ न कहीँ मैले पनि त्यो व्यावहारिक रूपमा एज अ शिक्षक र विद्यार्थी भएर भन्दा पनि तपाईँले जुन राजनीतिक जीवनमा लामो अनुभव तपाईँले हासिल गर्नुभयो त्यो कुरा पनि अरू सांसदहरू जसले भर्खरको अनुभव सँगाल्दै हुनुहुन्छ उहाँहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नै मैले सिकाइराखेको छु पढाइराखेको छु भन्ने खालको अथवा म त्यो एक प्रकारको अनुकरणीय शिक्षकको रूपमा प्रस्तुत हुनुपर्छ भन्ने कतिको डर अथवा भित्रै यति त्यस्तो लाग्छ?
0: डर त लाग्दैन, डर किन लाग्ने होइन, त्यस्तो यस्तो लाग्छ त्यही त।
1: होइन मतलब तपाईँले लामो समय पढाउनु भयो, आफै एउटा शिक्षक जस्तो व्यक्ति मैले अरूको चित्त दुखाउनुहुन्न अरूको जस्तो लहलहमा लाग्नुहुन्न भन्ने त्यो एउटा चेतना भनौँ न,
0: त्यो त हुन्छ त्यो त हुन्छ, तर हामी सकभर मलाई लाग्छ नेपाली कांग्रेसलाई अहिले जुन किसिमले हामी परीक्षित भइरहेछौ नि प्रशिक्षित भइरहेछौ नि जुन हामीलाई संस्कार दिएको छ नि पार्टीले, त्यो कारण सबै मान्यहरू नै त्यस्तै हुनुहुन्छ। कोही पनि कसैलाई तल देखाउने अथवा उहाँहरूलाई तुरन्तै बोलेर विरोध गरिहाल्नुपर्ने चाहिँ छैन अहिलेसम्म
1: नेपाली काँग्रेसमा। भलै केही केही सांसदहरूमा त्यो खालको अलिकति सामान्य तरिकाले भन्दाखेरि पनि त्यो अलि कठोर जस्तो अथवा तिखो जस्तो सुनिने त फेरि स्वाभाविक नै होला।
0: त्यो त प्रतिपक्षको दायित्व भनिहाले मैले, सचेत गराउने त्यो त सरकारले गराएको हो नि त, सत्ता पक्ष पुरैलाई गराएको हो नि, एउटा व्यक्तिलाई गराएको होइन नि।
1: अनि अहिले तपाईँ सांसद भइसकेपछि जनताहरूको नागरिकको कतिको गुनासोहरू आउने, यस्तो गर्नु पर्यो, यस्तो भएन उस्तो भएन भने त्यस्तो कस्तो छ?
0: आइरहेछ अब, जस्तो कि अब आफ्नो ठाउँबाट पनि आइरहेछ, क्षेत्रहरूबाट पनि आइरहेछ, जनकपुरबाट पनि धेरै कुराहरू आइरहेछ, यस्तो बोल्नु पर्यो गर्नु पर्यो हाम्रो क्षेत्रको बारेमा, आफ्नो गाउँघरको समस्याहरूको बारेमा बोल्नु पर्यो भन्ने कुरा आइरहेको छ। अब बोल्ने कुरामा त्यही हो, समयको कुरा हुन्छ, समय पार्टीमा पनि अब विशेष समय के समयहरू मिलाउँदा व्यवस्थापन गर्दा समय लिएरै बोल्ने हुनुपर्छ, त्यसैले अब बोल्छु।
1: तपाईँलाई सम्पर्क गर्नु पर्यो अथवा केही गुनासो सुनाउनु पर्यो भने टेलिफोन मात्रै हो कि अथवा अरू कुनै माध्यम पनि छ?
0: टेलिफोन छ, म त डाइरेक्ट सबै फोन उठाउँछु आफै।
1: उठाउनुहुन्छ?
0: हजुर,
1: कुरा गर्नु,
0: कुरा गर्छु सबैसँग, कुरा गर्छु अनि बोलाउँछु, भेट्छु, यता आएको बेलामा उहाँहरू काठमाडौँ आइपुगेको बेलामा भेट्छु, भेटेर कुरा गर्छु।
1: अनि यो जुन खालको तपाईँले अघि सांसदहरूसँगको निकटताको कुरा गर्नुभयो नि, पहिले त अब यो महिलाहरूको छुट्टै समिति बनाउने प्रावधान थियो, अहिले पछिल्लो समयमा त्यो नियमावलीबाट हटाइयो होइन, जस्तो संसदमा रहेका महिला सांसदहरूको एउटा एकता अथवा संगठनको हिसाबले अहिले त्यो नरहेन,
0: महिला अन्तर पार्टी थियो नि त,
1: त्यो चाहिँ अहिले रहेन होइन। त्यो नहुँदाखेरि पनि जुनसुकै पार्टीको भए पनि महिला सांसद भइसकेपछि तपाईँले अघि जसरी मधेसको विषयको कुरा उठाउनु भयो, त्यस्तो खालको माहौल अहिले छ कि छैन त?
0: छ, उहाँहरूमा छ, त्यस्तो नभएको होइन। हामी अब जुन समितिमा काम गर्दा पनि, समितिमै काम गर्दा पनि, जस्तो एउटा उपसमितिको म संयोजक पनि भएर काम गरे, बाल सुधार गृहको उहाँहरू नै हुनुहुन्थ्यो धेरै, तीनजना, हामी यता अर्को पार्टीबाट दुईजना थियौं, एकदमै समन्वयकारी भूमिका, उहाँहरूले मान सम्मान पनि एक किसिमले गरेर, कसरी गर्ने सुझाव सल्लाह गरेरै काम गरिरहेका छौं।
1: विकास निर्माणको लागि कतिको समन्वय दौड़धुप गर्नु पर्दो रहेछ,
0: गर्नु पर्ने रहेछ, तर म चाहिँ दौड़धुप गर्न गरिन।
1: किन गर्नु भएन?
0: किनभने सबैभन्दा पहिला त हामीलाई सुरुमा बजेट बुझाउनु, योजना बुझाउनु, सबैले एक एउटा योजना पाउनुहुन्छ होइन, त्यो योजना पार्नु भएन, मन्त्री त्यहाँ फेरि छ, अलिअलि ल्याकिङ छ गभर्मेन्टको होइन, अब मन्त्रीज्यूलाई भेट्न जाँदा भेटै नदिने, अनि कति दौडिने के?
1: तपाईँको कोसिसले कतिको पर्यो त योजना आफ्नो?
0: एउटा पनि परेको छैन।
1: अनि त्यसमा फेरि
0: एउटा पनि परेको छैन, जनताको प्रश्न छ। अब स्थानीय स्तरमै गएर, स्थानीयमै मैले कुरा गरिराखेको छु होइन, बजेटहरू स्थानीयको जुन जिल्लाको उसमा गएको छ, त्यसरी नै अहिले यसपालिलाई त्यसरी नै गर्नु पर्ला। अब दिँदैन, दिएपछि हुँदैन, पर्दैन, परेपछि बजेट त सबै मन्त्रालयमा बुझायो योजना, तर एउटा पनि परेन, के गर्ने त अब नपरेपछि?
1: अनि यो चाहिँ हामीले कतिपय ठाउँमा सुन्छौँ कि सांसदको काम भनेको कानून बनाउने हो होइन, सैद्धान्तिक रूपमा
0: मेन त काम त्यही हो,
1: तर कतिपय सांसदले फेरि कहाँ हुन्छ, हामीलाई विकास निर्माणको लागि सहजीकरण गर्ने अवसर त दिनु पर्यो भन्नुहुन्छ हामीसँगको संवादमा पनि।
0: होइन, त्यस्तो होइन, म त सांसद नहुँदा पनि, जस्तो हाम्रो क्षेत्रको मैले योभन्दा अघिल्लो उसमा पनि तीन चारवटा कार्यक्रमहरू लगिदिएको थिएँ, लगिदिएर जिम्मा लगाइदिए
1: सांसद नहुँदा पनि,
0: यस्तो यस्तो कार्यक्रम, जस्तो कि बोर्डिङको थियो होइन, त्यसपछि एउटा पोखरीको सौन्दर्यीकरणको थियो, त्यस्तै एउटा हाट बजारको थियो, जे आयो माग उहाँबाट होइन, त्यसरी चाहिँ कार्यक्रम लगेर प्रदेशबाट र यहाँ संघबाट पनि, त्यस्तै एउटा भवन बनाउने थियो, त्यो लगेर जिम्मा लगाइदिने हो, गर्नुहोस् तपाईँहरू।
1: भनेपछि तपाईँले सांसद हुँदाभन्दा नहुँदा काम गर्नुभयो?
0: गरे।
1: अनि मधेस प्रदेश भनेपछि त आफैमा सांस्कृतिक हिसाबले पनि अत्यन्त धनी, यसको भौतिक अभौतिक सबै सम्पदाको हिसाबले पनि महत्वपूर्ण, जनकपुरमा त्यहाँ अब जुन विभिन्न प्रकारका यस्ता ऐतिहासिक जुन महत्व बोकेका पाटा र पक्षहरू छन् नि, त्यसमा तपाईँको कतिको रुचि चासो, अब आफै पनि तपाईँ अलिअलि गीत पनि गाउँदै त्यस क्षेत्र गीत संगीतको कुरा होला, साहित्यको कुरा होला, सम्पदाको कुरा होला, त्यसमा कतिको चासो राखिरहनु भएको छ?
0: चासो छ पक्कै पनि। जनकपुर त अब यो संस्कृति र सांस्कृतिक धार्मिक हिसाबले नै विश्व सम्पदामै सूचीकृत हुनुपर्ने थियो, सूचीकृतको लागि प्रयास भइरहेकै छ। जस्तो त्रेतायुगी नै एउटा इतिहास जोडिएको जनकपुर स्थल हो, होइन, राम सीताको स्थल छ त्यहाँ, त्यसको त्यो सम्बन्धी चाहिँ अझ जनकपुरलाई चाहिँ अझ उजागर गर्नुपर्ने संस्कृतिको हिसाबले। पहिला भन्दा त राम्रो त भएको छ, नभएको होइन, प्रयासहरू राम्रो भएको छ। जस्तो जनकपुरमा विवाह पञ्चमी, जानकी नवमी, रामनवमी पर्वहरू मनाउँदै गर्दाखेरि एकदम भव्यताको साथ मनाइन्छ।
1: छठ लगायतका अरू
0: छठ जस्तो मिथिलामा मनाइने छठ पर्व भयो, त्यस्तै चौरचन छ, जितिया छ, होइन, विभिन्न यो पर्वहरू छ, त्यो पर्वहरूले पनि जनकपुरलाई पहिचान गराएको छ। अब त्यो पर्वहरू जनकपुरमा मात्रै होइन कि, मलाई लाग्छ
1: छठ त अहिले त
0: देशभरि नै फैलिएको छ, आखिर जनकपुरकै कारणले हो पहिचान भएको। त्यो सम्बन्धी त अब अझै पनि अझै यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भने चाहिँ मेरो प्रयास रहन्छ।
1: गीत संगीतको हिसाबले त असाध्यै धनी छ, होइन, मधेस प्रदेश
0: मधेसमा। हजुर,
1: गीत संगीतको कुरा गर्दा तपाईँ आफै पनि त्यो गुनगुनाउने गाउँदै त्यो सबै त्यो परम्परालाई निरन्तरता दिँदै आउनु भएको छ, कस्ता कस्ता गीत हुन्छन्?
0: यस्तो हुन्छ, हाम्रो संस्कृतिमा जस्तो विवाह भयो, होइन, विवाहको शुरूआतको बेलामा सबैभन्दा पहिले हाम्रो सबै मधेसको घरमा कुलदेवताको स्थापना भएको हुन्छ। अनि अब कसैको घरमा काली भगवती, कसैको घरमा नरसिंह, होइन, यस्ता देवताहरू स्थापित हुन्छन्। ती देवताको पहिला पूजा गर्नुपर्छ र त्यो देवतालाई प्रार्थना गर्ने, देवतालाई निमन्त्रणा गर्ने, अब तपाईँ आउनुहोस्
1: त्यो गीत गाएर अलिकति सुनाउनु कस्तो हुन्छ।
0: हाम्रो घरमा अब पूजा हुँदैछ, विवाह हुँदैछ फलानुको, पहिलो निमन्त्रणा नै कुलदेवतालाई जान्छ त्यो कार्ड। त्यसरी गीत शुरू हुन्छ। जस्तो मेरो गाउँमा चाहिँ काली हुनुहुन्छ, काली भगवती हुनुहुन्छ, अनि हामी गीत गाउँछौ पहिलो काली,

0: यो चाहिँ निमन्त्रणा
1: यो भनेको काली मातालाई।
0: त्यस पछाडि कस्तो गीत हुन्छ?
1: त्यसपछि अब कालीको अनि सँगै हनुमानको, होइन, हनुमानको गीत हुन्छ।
0: कस्तो हनुमानको गीत चाहिँ कस्तो हुन्छ?

0: यो भनेको चाहिँ के
1: तपाईँ दुईजना दुई भाइ हुनुहुन्थ्यो तर तपाईँ यहाँ हामी कहाँ एक्लै किन आउनुभयो आफूभन्दा अब यसपछिको लाइन हुन्थ्यो तपाईँ आफ्नो सानो भाइलाई कहाँ छोडेर आउनुभयो अनि उहाँले भन्नुहुन्छ हामी चाहिँ त्यसपछि सेवकलाई भन्नुहुन्छ उहाँले
0: गीत मार्फत
1: कस्तो
0: भन्नुहुन्छ

0: धन्यवाद
1: कुराकानीको लागि, समयको लागि यहाँलाई धेरै धन्यवाद सम्मानित।
0: हस् धन्यवाद, बोलाइदिनु भयो, बोलाएर आफ्नो मधेसको, आफ्नो स्थानको, ठाउँ, आफ्नो संस्कृतिको बारेमा केही कुरा राख्ने अवसर दिनुभयो। त्यसको निम्ति पनि यो सीआईएन परिवारलाई नै धन्यवाद दिन्छु, आभार व्यक्त गर्छु।
1: धेरै धन्यवाद। र यससँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा नेपाली कांग्रेसका सांसद मीनू कुमारी कर्णसँग कुराकानी गर्यो। विशेषतः संसदको यात्रा र अनुभव र बनाइएका योजना र संस्कृति र साहित्यको विषयमा पनि मानिजीसँग कुराकानी भयो। हामी अर्को संवाद श्रृंखला हेलो सांसदमा अर्को व्यक्ति र विषयबारेका संवाद र कुराकानी सहितका अरू सामग्री लिएर उपस्थित हुनेछौं। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठिक 6 बज्यो।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 3 गते बुधबार, अगस्त 19 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको सप्तमी तिथि, तुलसीदास जयन्ती, राष्ट्रिय सूचना दिवस, विश्व फोटोग्राफी दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: अब काठमाडौँ उपत्यका सहित देशभर आफू खुशी मासु पसल खोल्न नपाइने, वन उजाड्ने र अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुँदै, खोलाले बगाउँदा एक बालिकाको मृत्यु, बेपत्ता दुईको खोजी कार्य जारी।
1: स्थानीय तहको चुनावको माहौल बनाउँदै दलहरू पुराना दल आन्तरिक किचोलोमा उम्मेद्वार खोज्न रासुपा अघि, कांग्रेसले महाधिवेशन समयमै सम्पन्न गर्न विधान संशोधन गर्दै, सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने।
0: मधेसमा ट्रान्सफर्मर चोरी बढ्दै, किसान र सर्वसाधारण मारमा, गौरवको पाँच सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य, पोखरा र गौतम बुद्ध विमानस्थलबाट उडान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण।
1: विश्वका 10 मध्ये 4 स्वास्थ्य संस्थाले मात्रै सरसफाई मापदण्ड पूरा गर्ने गरेको अधीन सार्वजनिक, पालिस्तानी नागरिकको सुरक्षाका लागि संयुक्त राष्ट्रसंघको आह्वान, युक्रेनमा रूसी रकेट आक्रमणले 10 जनाको मृत्यु।
0: र नेपालमा अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना हुने, विद्यालयमा कराते विकासका लागि विद्यालय खेलकुद महासंघ र कराते महासंघबीच सहमति, नेपालको आयोजनामा इटालीमा सिटी T20 क्रिकेट लागू हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, काठमाडौँ उपत्यका सहित देशभर अब आफू खुशी मासु पसल खोल्न नपाइने प्रसंग।
1: काठमाडौँ उपत्यकामा अब जथाभावी मासु पसल खोल्न नपाइने भएको छ। सरकारले पशु वधशाला तथा मासु जाँच ऐन 2055 लागू गर्ने तयारी गर्दै राजपत्रमा सूचना प्रकाशित गरेको छ। सूचना अनुसार 2083 मंगसिर 1 गतेदेखि काठमाडौँ उपत्यकाका 3 जिल्लामा ऐन लागू हुनेछ। यसै गरी 2083 माघ 1 गतेदेखि देशभरका नगरपालिका र 2084 साउन 1 गतेदेखि नेपालभर ऐन कार्यान्वयनमा ल्याइनेछ। ऐन लागू भएपछि पशु वध मासु परीक्षण र बिक्री वितरण निश्चित मापदण्ड अनुसार गर्नुपर्नेछ। यसै संघ अनुमति र मापदण्ड बिनै आफू खुशी मासु पसल संचालन गर्ने व्यवस्था अन्त्य हुने कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोतनाथ गौतमले सीआईएनसँग बताउनुभयो।
3: हरेक प्रदेशहरूमा सकेसम्म धेरै सबै प्रदेशमा पुग्ने गरी हामीले मासु जाँच ऐन अब कार्यान्वयन हुँदैछ भनेर यो मङ्सिरदेखि चाहिँ कार्यान्वयनमा जान्छ काठमाडौँ उपत्यकामा र यो बागमती प्रदेशमा चाहिँ हामी छिट्टै नै सबै पक्षलाई समेट्ने गरी व्यापक रूपमा कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ। मन्त्रालय आफै पनि छ, केही जटिलताहरू छन् तर कार्यान्वयन गर्न त्यति जटिल होला जस्तो मलाई लाग्दैन, हामी कार्यान्वयन गर्न सक्छौँ भन्ने नै।
4: अब ओल्लो कोठामा को बसिरहेछ पल्लो कोठामा थाहा हुँदैन, काठमाडौँ भनेको त्यस्तो ठाउँ होइन। अब ओल्लो कोठामा मासु पसल बेचिराखेको अलि दुई घर पछि उता पनि थाहा हुँदैन, सरकारले कसरी थाहा पाउँछ त यो विषय? अब
3: हेर्नुहोस्, यो कानुनमा हामीले पहिलेदेखि नै धेरै कुरा व्यवस्था छ गरेको छ। मासु पसल पहिलो कुरा स्थानीय तहमा दर्ता हुनुपर्छ, त्यो मासु पसल दर्ता गर्नको लागि निवेदन दिनुपर्छ, त्यो निवेदन दिइसकेपछि त्यहाँको पशु सेवा शाखामा भएको के भन्छ प्राविधिकले हेर्छ र त्यो, अनि त्यतिले मात्रै पुगेन, वधस्थलका लागि चाहिँ के भन्छ पालिकाले सिफारिस गरेर हेरेर के भन्छ प्रदेश सरकारको जिल्ला स्थित पशु सेवा हेर्ने कार्यालयमा उसले त्यो निवेदन पठाउँछ, उसले आएर हेर्छ मापदण्ड अनुसार पुगेको छ कि छैन, अनि मात्रै त्यो मासु पसल वधस्थल वधशाला त्यसरी दर्ता हुन्छ। अनि अब अहिले जस्तो के भन्छ
4: मलाई
3: खोल्न मन लाग्यो मैले
4: खोलौँ भनेर सजिलैसँग खोल्न पाउने अवस्था भएन,
3: व्यवसाय गर्ने भएपछि व्यवसाय कहाँ दर्ता हुनुपर्ने हो, उसले भ्याटमा दर्ता हुनुपर्ने हो, प्यान नम्बर लिनुपर्ने, त्यो काम त व्यवसायले पनि गर्नु पर्यो नि त।
0: स्थानीय तहको निर्वाचन आउन अझै केही समय बाँकी रहे पनि राजनीतिक दलहरूबीच चुनावी तयारीको संकेत देखिन थालेको छ। पुराना दलहरू आन्तरिक विवाद मिलाउन व्यस्त रहेका बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भने उम्मेद्वार छनौट प्रक्रियामै अघि बढ़ेको छ। रासोपाले स्थानीय तहका विभिन्न पदका लागि आवेदन दिन क्याण्डिडेट क्लब शुरू गरेको छ। पार्टीले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यका लागि इच्छुक व्यक्तिबाट आवेदन माग गरेको छ। उम्मेद्वार बन्न चाहनेले शैक्षिक योग्यता, आर्थिक अवस्था, कानूनी विवाद, डिजिटल अपराध र चारित्रिक अवस्था लगायत विवरण खुलाउनु पर्ने व्यवस्था गरिएको छ। आवेदनपछि लिडरशिप एकाडेमी मार्फत उम्मेद्वारको क्षमता र राजनैतिक संस्कारको मूल्यांकन गरिने पार्टीको तयारी रहेको छ। यता नेपाली कांग्रेस र एमालेभित्र नेतृत्व र संगठन सम्बन्धी विवाद चलिरहेकै छ। नेकपा वाम तालमेलको सम्भावना खोजिरहेको छ भने मधेसवादी तथा पहिचानवादी दलहरू मोर्चाबन्दी गरेर चुनावमा जाने तयारीमा देखिएका छन्। यसरी पुराना दल आन्तरिक समीकरण मिलाउन केन्द्रित भइरहेका बेला रासोपाले भने उम्मेद्वार पहिले चुनावी अभियान पछिको रणनीति अपनाएको देखिन्छ।
1: नेपाली कांग्रेसले आगामी 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न गर्नका लागि विधानको प्रावधानलाई निलम्बन गरेको छ। पार्टी केन्द्रीय कार्य समितिको बैठकले विशेष परिस्थितिले विधानमा रहेको केही प्रावधान जटिलता हटाउने निर्णय गरेको हो। बैठकले महाधिवेशनको प्रक्रियालाई सहज बनाउन विधानको धारा 35(2)(घ)लाई निलम्बन गर्ने निर्णय गरेको छ। कांग्रेसले आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।
0: मकवानपुरको हेटौडा उपमहानगरपालिका 19 वासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। एक बालिका भने खोलाबाट सकुशल निस्कन सफल भएको प्रहरीले जनाएको छ। हिजो साँझ विद्यालयबाट घर फर्किने क्रममा लप्चका तर्न खोज्दा चार बालिकालाई खोलाले बगाएको थियो। खोलाले बगाएकी 8 वर्षीय रोशनी स्याङतान करिब 500 मिटर तल रूखको जरामा अड्किएको अवस्थामा भेटिएकी थिइन्। स्याङतानलाई हेटौडा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै 11 वर्षीय सुमित्रा भोलन र 12 वर्षीय विनिता भोलन अझै बेपत्ता छन्। उनीहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ। 23 वर्षीय सीमा भोलन भने खोलाबाट आफै बाहिर निस्कन सफल भएको प्रहरीले जनाएको छ। सामान्य चोट लागेकी सीमालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
1: वन क्षेत्र उजाडेर अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुने भएको छ। डिभिजन वन कार्यालय महोत्तरीले सागरनाथ वन विकास परियोजनाको 2 नम्बर प्लटमा रूख काट्ने तथा रूख फेदमा विषादी प्रयोग गरी सुकाउने विरूद्ध कार्यवाही प्रक्रिया अघि बढ़ाउने भएको हो। वन कार्यालयका अनुसार अनुसन्धानका क्रममा 195 वटा टिक जातका रूख काटिएको र केही रूखको जरामा विषादी प्रयोग गरिएको पाइएको छ। वरिष्ठ वन अधिकृत अजय मिश्रका अनुसार घटनामा संलग्न वन माफियाको पहिचानका लागि अनुसन्धान पनि शुरू भएको बताइएको हो।
0: मध्य प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढ़दै गएपछि किसान, खानेपानी उपभोक्ता र विद्युत प्राधिकरण समस्यामा परेका छन्। पछिल्लो समय विशेष गरी सिंचाई र खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरको निशानामा पर्न थालेका छन्। मध्य प्रदेश प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 मात्रै 33 वटा ट्रान्सफर्मर चोरी भएका छन्। पछिल्ला 5 वर्षमा भने प्रदेशभर 101 वटा ट्रान्सफर्मर चोरी भएको तथ्याङ्क रहेको छ। गत आर्थिक वर्ष सबैभन्दा बढ़ी महोत्तरीमा 11 वटा ट्रान्सफर्मर चोरी भएका थिए। ट्रान्सफर्मर चोरी हुँदा सिंचाई प्रभावित भएर किसानलाई धान बाली जोगाउन समस्या भएको छ। त्यस्तै खानेपानी आयोजनाका ट्रान्सफर्मर चोरी हुँदा कतिपय ठाउँमा सर्वसाधारण खानेपानीबाट समेत वञ्चित भएका छन्। प्रहरीले ट्रान्सफर्मर चोरीमा गिरोह नै सक्रिय रहेको हुन सक्ने भन्दै अनुसन्धान र निगरानी बढ़ाएको जनाएको छ। प्राधिकरणले पनि ट्रान्सफर्मर जडान भएका क्षेत्रका स्थानीयलाई निगरानी र सुरक्षामा सहयोग गर्न आग्रह गरेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा धान गोड्ने बेला मल व्यवस्थापनमा किसानले के ध्यान दिने
5: बोट बिरूवाको लागि उपयुक्त बनाउँछन् है, त्यसै कारणले तिनीहरूको धेरै ठूलो फाइदा हो, तर रासायनिक मलको विकल्प हुँदैन।
0: गौरवको 5 सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य। पोखरा र गौतम बुद्ध विमानस्थलबाट उडान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: गण्डकी जलाधार क्षेत्रमा बसोबास गर्नुहुने दाजुभाइ तथा दिदीबहिनीहरू,
6: के तपाईँ वा तपाईँको समुदाय हरित जलवायु कोष ग्रीन क्लाइमेट फण्डको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ? यसबाट तपाईँको खेतीपाती, बसोबास वा दैनिक जीवनमा असर परेको छ?
1: चिन्ता नलिनुहोस्, तपाईँको गुनासो सुन्ने ठाउँ छ
6: स्वतन्त्र उजुरी संयन्त्र IRM, हरित जलवायु कोषबाट पूर्ण रूपमा स्वतन्त्र निकाय हो। यसले तपाईँका गुनासा निष्पक्ष, गोप्य र निशुल्क रूपमा सुन्छ र समस्या समाधानका लागि आवश्यक पहल गर्छ।
1: यदि तपाईँ हरित जलवायु कोषको सहयोगमा सञ्चालित कुनै आयोजनाबाट प्रभावित हुनुभएको छ भने आफ्नो सामुदायिक वन उपभोक्ता समूह, वडा कार्यालय वा नजिकैको सामुदायिक केन्द्रमा सम्पर्क गर्नुहोस्।
6: IRM.greenclimate.fund विस्तृत जानकारी लिन सक्नुहुनेछ।
7: गण्डकी नदी जलाधार क्षेत्रमा जलवायु उत्तरदायित्व संयन्त्रहरूमा समुदायको पहुँच र सचेतना अभिवृद्धि परियोजना अन्तर्गत युथ एक्सन फर सस्टेनेबल एण्ड इको नेपाल SIN द्वारा जारी सन्देश।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
7: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा सम्भावनाको कर्णाली, अभावमा नागरिक शीर्षकमा कृष्ण प्रसाद गौतमले सुकेतबाट लेख्नु भएको खबर प्रकाशित छ भने सिरामा प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको निष्कर्ष कार्यवाहीको सिफारिश शीर्षकमा गौरव पोखरेलले खबर लेख्नु भएको छ। भित्र पृष्ठमा कांग्रेस संस्थापनले अघि बढ़ायो 15 महाधिवेशन, सक्रियता 77 जिल्लामा 85 निर्वाचन अधिकृत परिचालन शीर्षकमा पनि खबर छ। महाधिवेशनका लागि सभापति गगन थापाको संयोजकत्वमा केन्द्रीय व्यवस्थापन समिति गठन, मुख्य राजनीतिक प्रस्ताव थापाले पेश गर्ने र अन्य प्रस्तावका लागि पनि तोकिएको जिम्मेवारी अगाडि बढ़ाइएको खबर कुलचन्द्र न्यूपानेले लेख्नु भएको छ। यता किन चल्यो एमालेमा आवारा अभियान शीर्षकमा गंगा विष्टले खबर लेख्नु भएको छ। नीति र नेतृत्व पुनर्गठनको प्रस्ताव राख्ने नेता तथा कार्यकर्तालाई एमाले अध्यक्ष ओलीले आवारा र उडनठेउला भनेपछि पार्टीभित्रै विरोध। एमाले बौद्धिक परिषदको पुनर्जागरण अभियानका नेता कार्यकर्ताले शुरू गरे आवारा अभियान शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा नेपालका लागि भारतमा किन चल्दैन किवार शीर्षकको खबर छ भने पाँच वर्षमा दुई खर्ब अड़तीस अर्बको कृषि बीमा बाली बीमामा न्यून आकर्षण शीर्षकमा खबर छ। त्यस्तै नागरिकको पहिलो पृष्ठमा पश्चिम सेती जल विद्युत परियोजना चार दशकदेखि अध्ययनमै सीमित शीर्षकमा दिल बहादुर छत्यालले खबर लेख्नु भएको छ भने गौरवका सिंचाई योजना पाँच वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने योजनाको खबर प्रकाशित छ। सरकारले लगभग चार दशक अघि नै शुरू भएका राष्ट्रिय गौरवका पाँच आयोजना दुईदेखि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। तीमध्ये बबई सिंचाई र भेरी बबई सिंचाई आयोजनाको काम अगाडि आगामी दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।
0: नयाँ पत्रिका दैनिकमा सवा 26 अर्ब ऋण काटेर बनाइएका पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विमानस्थलकै आमदानीबाट ऋण तिर्ने सम्झौता, उडान नभएपछि केन्द्रीय कोषबाट तिर्दै प्राधिकरण शीर्षकमा ज्ञानेन्द्र भूलले लेख्नु भएको खबर छापिएको छ। चिनिया बैंकलाई पोखरा विमानस्थलको झण्डै 16 अर्ब र एडीबीलाई गौतम बुद्धको सवा 4 अर्ब ऋण तिर्न बाँकी रहेको खबरमा उल्लेख छ। भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा 26 अर्ब ऋण लिँदा नै सम्झौतामा उल्लेख थियो। विमानस्थलहरू नै कमाएर ऋण तिर्ने तर उद्घाटन भएको 4 वर्ष भइसक्दा पनि नियमित उडान नभएपछि आमदानी गर्न नसकेका दुवै विमानस्थलको ऋणको किस्ता नागरिक उड्डयन प्राधिकरणले आफ्नो कोषबाट तिरिरहेको छ, जबकि प्राधिकरणको कोष पनि विभिन्न विमानस्थलबाट हुने आमदानीले मात्रै होइन सरकारबाट पाउने बजेट र सरकारसँग ऋण लिएर चलेको खबरमा उल्लेख रहेको छ। रेडक्रसको गोदामका लागि जग्गा खरिदमा 1 करोड़ ठगी, पूर्व अध्यक्ष संजीव थापा सहित 5 जना पक्राउ शीर्षकमा टेकराज थामीले लेख्नु भएको खबर छ भने नेपाली दूतावासका छैनन् भवन, वार्षिक 1 अर्ब 39 करोड़ भाड़ामै खर्च शीर्षकमा अर्को खबर समेत छापिएको छ। विभिन्न देशमा नेपाली दूतावास र महावाणिज्य दूतावास गरी 44 कूटनीतिक नियोग, तीमध्ये 33 को भवन तथा कर्मचारी आवास भाड़ामा परराष्ट्र मन्त्रालयको कुल बजेटको करिब 17% भाड़ा तिर्नमै खर्च हुने गरेको खबरमा उल्लेख रहेको छ। गोर्खापत्रको पहिलो पृष्ठमा 3 देशमा राजदूतावास भवन बन्दै शीर्षकमा खबर छापिएको छ। प्रतिनिधि सभामा एकैपटक 4 विभागीय मन्त्रालयसँग सम्बन्धित विषयमा विभागीय मन्त्री र सांसदबीच प्रश्न उत्तर भएको छ। सभामा हिजो परराष्ट्र, ऊर्जा, कृषि र पर्यटन मन्त्रालयसँग सम्बन्धित विषयमा प्रश्न उत्तर भएको हो। चालू अधिवेशनमा दर्ता भएका नेपाली कांग्रेसका सांसद द्वय बासना थापा र निष्कल राईका प्रश्नमा सभाको प्रश्नोत्तर भएको थियो। यसअघि दुई विभागीय मन्त्रीसँग सभामा प्रश्नोत्तर भएको समेत खबरमा उल्लेख रहेको छ। त्यसै गरी राहदानी विधेयक संशोधन प्रक्रियाका लागि स्वीकृति शीर्षकमा अर्को खबर छ भने बढ़्यो घटना, घट्यो मानवीय क्षति, मौसमी विपदसँग सम्बन्धित समाचार रहेको छ। ईश्वर चन्द्र झाले काठमाडौँबाट लेख्नु भएको यो खबरमा मनसून प्रवेश गरे ता गत वर्षको तुलनामा विपदका घटना बढ़े पनि मानवीय क्षति भने कम रहेको उल्लेख रहेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पूर्व सूचना प्रणालीको प्रभावकारी उपयोग, बाढ़ी पहिरो जाने सम्भावित क्षेत्रमा राति राजमार्ग बन्द गर्ने निर्णय र प्रविधिको प्रयोगले मानवीय क्षति न्यूनीकरण गर्न सहयोग पुगेको हो। विपद प्राधिकरणका अनुसार नेपालमा मनसून प्रवेश गरे यता 59 दिनमा 1373 घटना भएका छन्, जसमा 67 जनाको मृत्यु भएको छ। गत वर्ष सोही अवधिमा 571 विपदका घटना दर्ता भएकोमा 43 जनाको मृत्यु भएको थियो। प्राधिकरणका सहसचिव प्रदीप कोइरालाले विपदका घटनाका आधारमा मृतकको संख्या करिब 7.5% रहेकोमा यस वर्ष करिब 5% रहेको बताउनुभयो। मनसून बाहिरिन अझै 15 दिन समय बाँकी रहेको छ। मुत्राशयबाट निकालियो 3.1 किलोको पत्थरी, यो पहिलो पटक रहेको घटना शीर्षकमा खबर छापिएको छ भने थापालाई मुख्यमन्त्री बनाउने एमालेमा सहमति शीर्षकमा अर्को खबर छापिएको छ। भित्री पृष्ठमा छापिएको यो खबरमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलमा उत्पन्न विवादमा संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै राख्ने गरी सहमति बनेको छ। हेटौडामा हिजो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई संसदीय दलको नेताबाट नहटाउने र प्रदेशसभा सदस्य किरण थापा मगरलाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने सहमति गरेको हो। त्यस्तै धार्मिक पर्यटनको गन्तव्य बन्दै लटरमेश्वर शीर्षकमा हेटौडाबाट छापिएको खबर रहेको छ भने मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिने शीर्षकमा भित्री पृष्ठमा धनगढ़ीबाट छापिएको खबर छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज दिउँसो प्रदेशसभामा विश्वासको मत लिने तय भएको खबरमा उल्लेख रहेको छ। डिजिटलाइज हुन सकेन सामाजिक परीक्षण प्रतिवेदनमा अमरगढ़ीबाट छापिएको खबर छ भने लिलाम बिक्री नगरिँदा सर्दै काठ शीर्षकमा बेलौरी कञ्चनपुरबाट लेखिएको खबर समेत छापिएको छ। घोडागढ़ी ताल संरक्षणमा चुनौती शीर्षकमा अर्को खबर पनि रहेको छ। त्यसै गरी वर्षा र पहिरोले छ राष्ट्रिय मार्ग ठप्प शीर्षकमा अर्को खबर छापिएको छ। कारोबारको पहिलो पृष्ठमा छापिएको यो खबरमा देशभर भइरहेको अविरल वर्षा र त्यसपछिको पहिरोले देशका विभिन्न भागमा यातायात सेवा प्रभावित भएका छन्। सड़क विभागको नेभिगेट प्रणालीले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशको 18 मुख्य राष्ट्रिय राजमार्ग मध्ये 6 पूर्ण रूपमा अवरूद्ध भएका छन्।
1: साझा खबरमा अब विदेशका खबर। विश्वका 10 मध्ये 4 स्वास्थ्य सेवा संस्थाले मात्रै बिरामी तथा स्वास्थ्य कर्मीका लागि आवश्यक आधारभूत सरसफाई मापदण्ड पूरा गरेको एक अध्ययनले देखाएको छ। संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठन र युनिसेफले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वका 11% स्वास्थ्य संस्थामा सरसफाई सेवा नै उपलब्ध नभएको अध्ययन सार्वजनिक भएको हो। संयुक्त राष्ट्रसंघले इजरायल पालिस्तान द्वन्दका क्रममा पालिस्तानी नागरिकको सुरक्षा, घर तथा सम्पत्तिको संरक्षण र अत्यावश्यक सेवामा उनीहरूको पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ। वेस्ट ब्याङ्कमा बढ़दो तनाव तथा आक्रमण र गाजापट्टीमा जारी इजरायली हवाई आक्रमण गोलाबारी बीच राष्ट्रसंघले नागरिकको अवस्थाप्रति चिन्ता व्यक्त गरेको हो र उत्तर पूर्वी युक्रेनको कार्भिभ क्षेत्रमा रूसी सेनाले गरेको रकेट हमलामा कम्तीमा 10 मृत्यु भएको छ भने 17 घाइते भएका छन्। पछिल्ला महिनामा नागरिकको मृत्यु बढ़ेपछि युक्रेनले कड़ा प्रतिकार गर्ने चेतावनी गरेको छ।
0: ताजा खबरमा अब खेल खबर। नेपाल स्क्वास एण्ड ऱ्याकेट संघको आयोजनामा पीएसए नेपाल सैटेलाइट स्क्वास प्रतियोगिता हुने भएको छ। नेपालमा पहिलो पटक हुन लागेको ऱ्याङ्किङ प्रतियोगिता 4 ललितपुरको 7 हुनेछ। प्रतियोगितामा नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मलेसिया र बेलायतबाट 16 पुरूष खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको ड्र साइज 8, 16 र 32 खेलाड़ीको हुने प्रावधान रहे पनि पहिलो संस्करणमा 16 खेलाड़ीलाई मात्र सहभागी गराउन लागिएको संघले जनाएको छ। नेपाल विद्यालय खेलकुद महासंघ र नेपाल कराते महासंघ बीच सम्झौता भएको छ। सम्झौतामा विद्यालय स्तरमा कराँतेको प्रवर्धन, विकास र विस्तार तथा अन्तर्राष्ट्रिय स्कूल स्पोर्ट्स फेडरेशनका प्रतियोगिताहरूमा यसको सहभागितालाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर तथा एभरेस्ट प्रिमियर लीग ईपीएलका संस्थापक आमिर अख्तरको पहलमा इटलीमा सिटी बेस्ट फ्रेन्चाइज टी20 क्रिकेट लीग आयोजना हुने भएको छ। इटालियन क्रिकेट फेडरेशनको आधिकारिक समर्थनमा इटालिया टी20 को पहिलो संस्करण आउँदो नोभेम्बर 7-15 रोममा आयोजना हुने भएको छ र अभ्यास खेलमा नेपालको जीत भएको छ। एसीसी प्रिमियर कपको तयारी स्वरूप खेलिएको पहिलो अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हराएको छ। मलेसियामा हुने प्रिमियर कपको तयारीका लागि नेपाली टीम अहिले भारतमा रहेको छ।
1: बाली र माटो अनुसार मलको सही मात्रा निर्धारण कसरी गर्ने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 लागि मात्र 3300 रुपियाँमा साथमा आइपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब धान बालीमा मल हाल्ने कुरा। अहिले किसानको खेतमा धान गोड्ने बेला छ। किसानले बाली र माटो अनुसार मलको सही मात्रा निर्धारण गर्न सके धान राम्रो उत्पादन हुने कृषि वैज्ञानिकहरू बताउँछन्। जैविक र रासायनिक मलको सन्तुलित प्रयोगले माटोको उर्वरा शक्ति समेत जोगाउने उनीहरूको भनाइ छ। मलको मात्रा र प्रयोगलाई किसानले कसरी ध्यान दिने, यसबारेमा हामीले राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रका कृषि वैज्ञानिक डाक्टर उज्जवल कुशवाहासँग कुराकानी गरेका छौं।
5: मलहरू राखिदिनुहुन्छ भने पछि गएर बोट बिरुवाको वृद्धि विकास हुनको लागि धेरै ठूलो सहयोग हुन्छ, उत्पादन बढ्छ। मल राख्नु भएन भने उत्पादन स्वत्तै घट्छ।
4: त्यो रासायनिक मलको सट्टामा प्राङ्गारिक मल हुन्छ नि, हामीले गोबर मल अथवा कुखुराको सुली मल अथवा अरू कुनै पनि मल प्रयोग गरेर चाहिँ बाली राम्रोसँग उत्पादन गर्न सक्छ कि सक्दैन अहिलेको अवस्थामा?
5: अहिलेको अवस्थामा हेर्नुहोस्, जस्तै प्राङ्गारिक मलहरू भन्नुभयो, विभिन्न मलहरूको नाम भन्नुभयो, तिनीहरूमा यो नाइट्रोजनको मात्रा एकदम थोरै हुन्छन्, 1.5% देखि 2.5% सम्म हुन्छन्। त्यसै गरी अरू त हुन्छन् नै, जस्तै डिएपी पोटास, तिनीहरू पनि के भन्छ फस्फोरस पोटासको मात्रा पनि कम हुन्छन्। बोट बिरुवालाई जति चाहिएको हो, बोट बिरुवालाई मानौ न 1 केजी चाहिएको हो, तिनीहरूले कति दिन्छन्? ग्राममा दिन्छन्।
4: कम भएपछि
5: बोट बिरुवाको जुन किसिमले वृद्धि विकास र जुन किसिमले उत्पादन हुनुपर्ने हो, उत्पादकत्व हुनुपर्ने हो, त्यो हुँदैन, त्यो घट्न जान्छन्। ग्रीन रेभोल्युसनको मुख्य आधार नै त्यही हो, रासायनिक मल र भेराइटी, त्यो
4: दुई मिलाएर
5: प्रयोग हुँदाखेरि ग्रीन रेभोल्युसन हुन गयो।
4: माटो बिगार्छ भन्छन् नि त, फेरि
5: माटो सन्तुलित मात्रामा इन्टिग्रेटेड न्युट्रिएन्ट म्यानेजमेन्ट भन्ने हामी गर्छौं, होइन, सन्तुलित मात्रामा डिएपी, युरिया, पोटास, त्यसै गरी प्राङ्गारिक मल हाल्यो भने माटो बिगार्दैन, माटोलाई झन् सस्टेनेबल बनाएर राख्छन्। हामीले डिएपी, युरिया, पोटास मात्र भन्दैनौँ, सँगसँगै प्राङ्गारिक मल पनि भनेको हुन्छौँ, 5 डोको 10 डोको राख्नलाई भनेको हुन्छौँ। यसरी गर्यो भने समस्या हुँदैन। तर किसानले के देखिएको छ भने एउटा मात्र रासायनिक मल हाल्ने, प्राङ्गारिक मल नहाल्ने। प्राङ्गारिक मल हालेन भने रासायनिक मल पनि त्यति जस्तो मात्रामा काम गर्नुपर्ने हो त्यस्तो किसिमले काम गर्दैन।
4: भनेपछि रासायनिक मल पनि हाल्नु पर्यो, प्राङ्गारिक मल गोबर मल पनि हाल्नु पर्यो,
5: किनभने कार्बन जति मात्र अर्ग्यानिक म्याटर जति माटोमा हुन्छन् त्यति नै रासायनिक मल राम्रोसँग काम गर्छन्। जसरी कार्बनको मात्रा घट्छन्, अर्ग्यानिक म्याटरको मात्रा घट्छन्, प्राङ्गारिक पदार्थको मात्रा चाहिँ यो माटोमा घट्छ, त्यसपछि रासायनिक मलले पनि सोचे जस्तो काम गर्दैन।
4: पछिल्लो समय चाहिँ रासायनिक मलको विकल्प बन्दै ढैँचा भनेर आउँछ कि, अनि कतिपय माटो विज्ञहरूले चाहिँ ढैँचा प्रयोग गर्नु राम्रो पनि हो, माटोलाई राम्रो गर्छ, तर यो रासायनिक मलकै सट्टामा काम गर्ने सक्ने सम्भावना चाहिँ कतिको छ ढैँचाले?
5: ढैँचाले के गर्छन् भने यहाँलाई विशेष गरी धान रोप्नुभन्दा पहिला अथवा जुनसुकै बाली लगाउनुभन्दा पहिला ढैँचा लगाउने, यो लामो समयदेखि
4: परम्परागत अभ्यास पनि हो,
5: परम्परागत अभ्यास हो, यसले चाहिँ माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउँछ।
1: कृषि वैज्ञानिक डाक्टर उज्जवल कुमार कुशुवासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: अब काठमाडौँ उपत्यका सहित देशभर आफू खुशी मासु पसल खोल्न नपाइने, वन उजाड्ने र अतिक्रमण गर्ने विरूद्ध कड़ा कार्यवाही हुँदै, खोलाले बगाउँदा एक बालिकाको मृत्यु, बेपत्ता दुईको खोजी कार्य जारी,
1: स्थानीय तहको चुनावको माहौल बनाउँदै दलहरू पुराना दल आन्तरिक किचोलोमा उम्मेद्वार खोज्न रासपा अघि, कांग्रेसले महाधिवेशन समयमै सम्पन्न गर्न विधान संशोधन गर्दै, सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै,
0: मधेसमा ट्रान्सफर्मर चोरी बढ़दै, किसान र सर्वसाधारण मारमा, गौरवको 5 सिंचाई आयोजना 5 वर्षभित्र पूरा गर्ने लक्ष्य, पोखरा र गौतम बुद्ध विमानस्थलबाट उड़ान नभएपछि केन्द्रीय कोषबाट ऋण तिर्दै प्राधिकरण,
1: विश्वका 10 मध्ये 4 स्वास्थ्य संस्थाले मात्रै सरसफाई मापदण्ड पूरा गर्ने गरेको अध्ययन, सार्वजनिक पालिस्तानी नागरिकको सुरक्षाका लागि संयुक्त राष्ट्रसंघको आह्वान, युक्रेनमा रूसी रकेट आक्रमणमा 10 जनाको मृत्यु,
0: र नेपालमा अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिता आयोजना हुने, विद्यालयमा कराते विकासका लागि विद्यालय खेलकुद महासंघ र कराते महासंघबीच सहमति, नेपालीको आयोजनामा इटालीमा T10 क्रिकेट लीग हुने।
1: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुनलाई लिएका छौं। यो कार्टुन मन्त्रीले हेलिकप्टर चढ़ेको विषयलाई व्यङ्ग्य गर्न खोजिएको छ। केही दिन अगाडि एकजना मन्त्रीलाई सामान्य स्वास्थ्य अवस्थामा केही गडबडी आएपछि हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइएको प्रसंग जोड्न खोजिएको छ। यो विषय हिजोको संसदमा पनि उठेको थियो। दुईजना व्यक्ति यहाँ कुराकानी गरिरहेको जस्तो देखाइएको छ, माथि हेलिकप्टर उडिरहेको जस्तो देखाइएको छ र बीचमा यस्तो लेखिएको छ, हामीलाई पखाला लाग्दा भट्टटटटट आवाज आउँथ्यो, मन्त्रीलाई रुगा। मन्त्रीले हेलिकप्टर चढेको विषयलाई व्यङ्ग्य गर्न खोजिएको छ। केही दिन अगाडि एकजना मन्त्रीलाई सामान्य स्वास्थ्य अवस्थामा केही गडबडी आएपछि हेलिकप्टर

सम्पूर्ण पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तिजको दर खाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: एजेण्डा विहीन हुन्छ, दृष्टिकोण विहीन हुन्छ, अनि चाहिँ धर्मलाई राजनीतिको एउटा टुलको रूपमा प्रयोग गरिन्छ। किनभने आज नेपाली समाजको मुद्दा के हो त? आज नेपाली समाजमा यत्रो गरिबी छ, यत्रो चाहिँ असमानता छ, यत्रो चाहिँ के छ भने यथास्थितिवाद छ, नेपाली समाजलाई एउटा रूपान्तरण चाहिएको छ, न्याय, सामाजिक न्याय चाहिएको छ, आर्थिक न्याय चाहिएको छ, सुशासन चाहिएको छ, आर्थिक सामाजिक र राजनीतिक लोकतन्त्रलाई कसरी डिपनिङ गर्ने, कसरी चाहिँ त्यसलाई सुनिश्चित गर्ने भन्ने कुरा छ, न्यायबाट वञ्चित धेरै ठूलो समाज समुदाय छ, आज लाखौं लाख नेपालीहरू चाहिँ के छ भने विदेश हिँड्नलाई बाध्य छन्, बेरोजगारीको यत्रो विकराल समस्या छ भन्दाखेरि के छ भने त्यसलाई सम्बोधन गर्नलाई पो नेपाली कंग्रेसले पो रोड म्याप लिएर आउनु पर्यो। अब राजनीतिलाई यो असली मुद्दामा बाट मुलुकको ध्यान चाहिँ मोड्न खोजिएको छ। धर्म भनेको चाहिँ के छ भने व्यक्तिगत कुरा हो, हरेकलाई धर्म मान्ने स्वतन्त्रता छ, धर्म मान्न पाउनुपर्छ, त्यो व्यक्तिगत कुरा हो। तर एउटा कुरा हामीले के बुझ्नु पर्यो भने स्टेट हेज नो रिलिजन, स्टेटको आफ्नो धर्म हुँदैन, व्यक्तिको धर्म हुन्छ। त्यसमा के छ भने अब चाहिँ धर्म मान्ने कुरामा, धार्मिक स्वतन्त्रताको कुरामा नेपाली समाजमा कुनै समस्या छैन, हरेकले आफ्नो धर्म मान्न पाउँछ। तर अब यो चाहिँ किन धर्मको कुरा ल्यायो? यो इज अ नन इस्यु। यो अहिले नेपाली समाजको मूल मुद्दा चाहिँ के छ भने यो चाहिँ नेपाली जनताले धर्म मान्न पाएनन् भन्ने होइन, सबैले धर्म मान्न पाएको छ, धार्मिक स्वतन्त्रताको कुनै प्रब्लम छैन। तर जुन रूपमा यो चाहिँ रिलिजनको कार्डलाई नेपाली राजनीतिमा प्रयोग गर्न खोजियो, यो चाहिँ कुरा चाहिँ खतरनाक छ। नाउ दे आर प्लेइङ विथ फायर, आगोदेखि फेर्न खोजे जस्तो देखिन्छ। यसले चाहिँ नेपाली राजनीतिलाई, नेपाली समाजलाई पोलराइजेसन गर्छ र यसले के गर्छ भने जुन नेपाली कंग्रेसको मूल चरित्र हो डेमोक्रेटिक सोसलिजम, नेपाली समाजको चाहिँ के छ भने एउटा डेमोक्रेटाइजेसन गर्ने, राजनीतिको डेमोक्रेटाइजेसन गर्ने, आर्थिक रूपमा चाहिँ के छ भने समृद्धि ल्याउने, समता ल्याउने, अब त्यो चाहिँ के छ भने त्यो जुन मूल परिकल्पना हो त्यो त्यसबाट चाहिँ के छ भने यो चाहिँ डिपार्चर भयो। यसले चाहिँ के छ भने मलाई लाग्छ अब चाहिँ नेपाली कंग्रेसको त ठिक छ, एकताको जुन कुरा थियो, युनिफिकेसनको जुन कुरा थियो, त्यो युनिफिकेसनको कुरा त अब झन् कम्प्लिकेटेड भयो। अब त कुरा त खालि के छ भने अहिलेसम्म त खालि के थियो भने व्यक्तिको व्यवस्थापनको मात्रै कुरो थियो, तर अहिले त के छ भने अब यो त हिन्दूवादको जुन कार्ड उहाँले थ्रो गर्नुभयो त्यसलाई कसरी नेपाली कंग्रेसको विधानमा कसरी तपाईँले सम्बोधन गराउनुहुन्छ, कसरी तपाईँले त्यहाँ एकोमोडेट गराउनुहुन्छ, त्यो कुरा त अब लाइन छुट्टिए जस्तो हो। किता माने छुट्याउनु हो, अब हिन्दूको कुरा, हिन्दूवादको कुरा ल्याउनु हो। हिन्दूवाद भनेको नेपाली राजनीतिमा नेपाली जनताले त्यसरी स्वीकार गरेको कुरा थिएन। रिलिजनको कार्ड प्ले गरेका राजनीतिक दलहरूको हैसियत हामीलाई थाहा छ। त्यसकारण कुरा के हो भने अब यो एउटा जुन रिलिजियस बेसिसमा के नेपाली राजनीति अब मुद्दा विहीन भएको हो? मुद्दा छैन, अरू कुनै चाहिँ के छ भने एजेण्डा छैन नेपाली राजनीतिमा अब धर्मको कुरा ल्याएर? किनभने जब चाहिँ जब तपाईँसँग राजनीतिक धरातल तपाईँको जब कमजोर हुन्छ अनि वास्तविक मुद्दाबाट विषयान्तर गर्न खोजिन्छ र यो यस किसिमको सेन्टिमेन्टल इस्युजहरूलाई रेज गर्न खोजिन्छ, त्यो चाहिँ के छ भने खतरनाक हुन्छ। हामीले भर्खरै देख्यौं तराईमा जुन आगो भड्किन खोजेको थियो यो साम्प्रदायिकताको आगो, यो खतरनाक कुरा हुन्छ। हेर्नुहोस्, यो कुराहरूलाई चाहिँ हामीले टाढा राखौं, यो चाहिँ के छ भने धर्मलाई को पोलिटिकल ब्रान्डिङ नगरौं, यो खतरनाक हुन्छ। धर्मलाई चाहिँ के छ भने व्यक्तिको आफ्नो निजी मामिला हो, हरेकलाई चाहिँ के छ भने आफ्नो धार्मिक स्वतन्त्रताको अधिकार छ, तर यसलाई चाहिँ के छ भने एउटा पोलिटिकल पोलराइजेसन नगरौं, पोलिटिकल टुल नबनाऊ। अब जसरी देउवाजीहरूले त्यो ल्याउनुभयो मलाई लाग्छ त्यो चाहिँ के छ भने त्यो त नेपालको राजनीति पछाडि फर्के जस्तो। आजभन्दा त्यो बेला जुन बेला चाहिँ नेपाली समाजमा शिक्षा र साक्षरताको प्रतिशत एकदमै न्यून थियो, त्यो बेला त बिपी कोइरालाहरूले यो समाजवाद लोकतन्त्रको कुरा गर्नुभयो। अब अहिले हामी आएर यो बेलामा जब चाहिँ के छ भने यत्रो डिजिटल एरामा हामी छौं, यत्रो चाहिँ के छ भने ग्लोबलाइज वर्ल्डमा हामी छौं, यत्रो चाहिँ के छ भने पोलिटिकल एउटा चाहिँ फ्रिडमको कुराहरू छ, त्यो बेला चाहिँ हामी चाहिँ अब रिलिजनको कार्ड प्रयोग गर्न खोज्दैछौ भनेपछि अब यो चाहिँ यो चाहिँ के इतिहासको यात्रा चाहिँ उल्टो दिशामा अगाडि बढाउन खोजेको हो। त्यसकारण मलाई के लाग्छ भने अब यो नेपाली कंग्रेसको जुन राजनीति हो यो मोर कम्प्लिकेटेड भएको छ। हिजो देवबाजीले नै यो रिलिजियस कार्डलाई उहाँ आफैले रोक्नु भएको थियो, किनभने पटक पटक नेपाली कंग्रेसको यो महाधिवेशनमा पनि महासमितिको बैठकहरूमा पनि यो कार्डहरूलाई यसलाई चाहिँ एडप्ट गर्ने प्रस्ताव पारित गराउने कुराहरू उड्दाखेरि उहाँले आफैले रोक्नु भएको थियो। अब यो चाहिँ के हो त, यो चाहिँ के, मलाई यो स्वाभाविक लागेको छैन। यसमा धेरै ठूलो षड्यन्त्र छ। यो चाहिँ यो चाहिँ के छ भने नेपाली समाजलाई एउटा अस्थिर बनाउने, एउटा धार्मिक आधारमा चाहिँ नेपाली समाजलाई डिभिजन गर्ने। आखिर मेजोरिटी अफ द पपुलेसन नेपालमा हिन्दू छ र चाहिँ के छ भने कसैले पनि धर्म मान्ने कुरामा, आफ्नो धार्मिक अभ्यास र अभ्यास गर्ने कुरामा कहीँ कतै कुनै बाधा अवरोध केही पनि छैन। र यसलाई किन चाहिँ पोलिटिकल एरिनामा किन ल्याउन खोजियो, यो त एउटा चाहिँ व्यक्तिको व्यक्तिगत मामिला हो, यो त इन्डिभिजुअल कन्साइनको कुरा हो। तर यसलाई किन पोलिटिकल एउटा टुल बनाउन खोजियो, यो चाहिँ पोलिटिकल टुल बनाउन खोज्न हुँदैन थियो। र नेपाली कंग्रेसको चाहिँ के छ भने आखिर या नेपाली राजनीतिको एउटा चाहिँ इस्यु चाहिँ के हुनुपर्छ भने ग्रेटर डेमोक्रेटाइजेसनको। अहिले हेर्नुहोस्, यत्रो चाहिँ लोकतन्त्र नेपालमा अहिले खतरामा छ, संविधान खतरामा छ, संविधान संशोधनको नाममा चाहिँ के छ भने नौटंकी मञ्चन गर्न खोजियो, एउटा सिनेमाको मान्छेलाई ल्याएर चाहिँ के छ भने संविधानका सारा धाराहरूलाई उलटफेर गर्न खोजियो। अहिले चाहिँ के छ भने 308 धारा छ, त्यसमा 245 धारा संशोधन गर्ने भनेर चाहिँ गरिएको छ र त्यसलाई चाहिँ के छ भने एउटा चाहिँ हाई भोल्टेज पपुलिजमको को आधारमा चाहिँ के छ भने नेपालको यो चाहिँ संविधानलाई चाहिँ के छ भने छतविछत बनाउने कोसिस भएको छ। अहिले अहिले चाहिँ के छ भने लोकतान्त्रिक इन्स्टिट्युसनहरूमाथि यत्रो एट्याक भइरहेको छ, अदालतमाथि यत्रो एट्याक भएको छ, मिडियामाथि एट्याक भएको छ, नागरिकको स्वतन्त्रतामाथि एट्याक भएको छ, यत्रो महँगीको चाहिँ त्राहिमाम नागरिकहरू, यत्रो चाहिँ के छ भने मान्छेले चाहिँ के छ भने आफ्नो दैनिकी चलाउन गाह्रो भइरहेको छ, न्याय पाएको छैन, रोजगारी पाएको छैन, एयरपोर्टमा लाग्ने भिडको लाइन चाहिँ झन्झन लामो हुँदै गइरहेको छ, हाम्रो गाउँहरू चाहिँ युवाविहीन भएको छ, खाली भएको छ, कृषिमा को उत्पादन अहिले चाहिँ के छ भने कृषि हाम्रो क्राइसिसमा छ, उत्पादनै हुन सकिरहेको छैन, मल पाएको छैन किसानहरूले भन्दा यत्रो चाहिँ के छ भने हामी क्राइसिसमा छौँ, मुलुकको यस्तै भयो भने मुलुकको अस्तित्व खतरामा पर्न सक्छ, त्यो हाई भोल्टेज जियो पोलिटिक्स हामी कहाँ देखिन्छ, इन्टरनेसनल प्ले अत्यधिक भइरहेको छ। अब यो कुराहरूको बारेमा चाहिँ देवबाजीहरूले कहीँ कुनै कुराको चाहिँ मा चाहिँ सम्बोधन छैन। अब चाहिँ के छ भने अब ल्याएर चाहिँ के छ भने हिन्दूको कार्ड धर्मको कार्ड चाहिँ प्ले गर्न खोज्दै हुनुहुन्छ। के नेपाली समाजको समस्या त्यो हो त, के नेपाली राजनीतिको अहिलेको इस्यु त्यो हो त, अहिलेको इस्यु के हो त्यो आइडेन्टिफाई हुनु पर्यो, त्यो त्यसलाई चाहिँ के छ भने एउटा त्यो धरातलमा पो राजनीति गर्नु पर्यो। त्यस कारण चाहिँ मेरो विचारमा यो जुन चाहिँ के छ भने जुन चाहिँ के छ भने राजनीतिमा जुन कार्ड उहाँले भित्र्याउनु भयो मलाई चाहिँ त्यो खतरनाक छ। अब अहिले मैले देखेको चाहिँ के छ भने नेपाली कंग्रेसको युनिफिकेसन झन खतरनाक झन चाहिँ जटिल भयो। अब देवबाजीको चाहिँ के छ भने एयरपोर्टमा उर्लिने बित्तिकै उहाँले बडो राम्रो कुरा गर्नुभयो, मलाई त्यो मन छोयो कि म एउटा नागरिकको रूपमा फर्किएको छु, म चाहिँ युनिटी चाहन्छु। तर चाहिँ के छ भने अब एउटा तत्त्वले उहाँलाई लगेर त्यो नेपाली कंग्रेसको सभापति भनेर त्यो बोर्ड लेखेको म चाहिँ उहाँलाई प्रस्तुत गरिदिए, उहाँले त एउटा उहाँको एक्लै उहाँले निर्णय गर्न पाउनुभयो भने त उहाँले एक किसिमको हुनुहुँदो रहेछ, तर एउटा एग्रिमेन्टले उहाँले चाहिँ घेरिदिँदो रहेछ, उहाँले चाहिँ एउटा नागरिकको रूपमा फर्केमा भन्नुभयो। उहाँले चाहिँ जेन्जी मुभमेन्ट पछि उहाँले जुन स्टेटमेन्ट दिनुभयो कि मैले अब त्यागेँ, मैले चाहिँ अब चाहिँ मैले राजनीति यो सबै कुरा पदहरू जम्मै त्यागेँ, म जिम्मेवारीबाट मुक्त हुने निर्णय गरेँ भन्नुभयो। त्यो बेला पनि हामी सबैको चाहिँ के छ भने मन छोयो, किनभने उहाँले चाहिँ के छ भने चेन्ज परिवर्तित यथार्थलाई उहाँले बुझ्नुभयो, त्यसलाई राजनीतिको जुन व्हाट इज राइटिङ इन द वाल हि अन्डरस्टुड त्यो उहाँले पढ्नुभयो, उहाँले त्यो अनुसारको एउटा कदम चाल्नुभयो। किनभने अब अहिलेको उहाँहरूको जुन पुस्ता छ आखिर उहाँले डेलिभर गर्न सक्नु भएन।
1: हुन्छ, यहाँको महत्वपूर्ण सुझाव सम्वादको लागि म यहाँलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु तिवारीजी।
0: थ्याङ्क यू सो मच फर इन्भाइटिङ मी, थ्याङ्क यू सो मच।
1: वहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता एवं विश्लेषक दिनेश त्रिपाठी। आज नेपाली बहसको समय सकिएको छ। खेमबम बिदा चाहन्छु। नमस्कार।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: IME गरौ।
2: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमन एक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
3: NBL Auto Loan,
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।

0: साथै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39।
3: पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तिजको दर खाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz।
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: पर्छ होइन, अब बाली नाली प्रष्ट हुन्छ, एकदम फस्ट्याउँछ भन्ने विभिन्न आस्थाहरू, जुन चाहिँ फेरि वैज्ञानिक हिसाबसँग पनि जोडिन आउँदाखेरि हामीले चाहिँ धार्मिक सांस्कृतिक महत्व र वैज्ञानिक महत्वलाई सँगसँगै चाहिँ लगिरहेका छौँ।
5: सर्पप्रति भएका विश्वास संस्कृति हेर्दा हाम्रा पुर्खाहरूले चाहिँ सर्पलाई कुन रूपमा व्यवहार गर्थे, या भनौँ उहाँहरूले सर्पको महत्व बारेमा थाहा पाउनु भएको थियो भन्ने लाग्छ कि कस्तो लाग्छ तपाईँलाई?
4: सर्पको मात्र होइन, अब धेरै कुराहरू चाहिँ जस्तो पहिला हामीलाई पुर्खाहरूले सिकाउनु भएको छ, हामीलाई त्यसको वैज्ञानिक कारण थाहा नभएकोले गर्दाखेरि चाहिँ हामीले यो अलिकति कन्जर्भेटिभ सोचाइ हो, रूढिवादी हो भन्ने गर्थ्यौं। तर अहिले विस्तारै अध्ययन अनुसन्धान गर्दै जाँदा त्यति बेला भनिएका चीजहरू कुनै न कुनै रूपमा वैज्ञानिक रूपमा पनि जोडिएको छ। सायद त्यो त्यति बेला हामीलाई त्यसरी वैज्ञानिक महत्व सिकाउन अब नजानेर वा नसकेर होला होइन, तर कुनै न कुनै रूपमा जोडिन चाहिँ आउँछ। फेरि
5: कार्यक्रममा अब चाहिँ सर्पको पहिचानको चर्चा गरौँ। मानिसहरू सर्प भन्ने बित्तिकै डराउँछन्, सामान्य भाषामा भन्नुपर्दा शत्रु ठान्छन्। तपाईँले भन्दाखेरि चाहिँ सर्प कस्तो जीव हो?
4: हजुर, अब हामी वैज्ञानिक हिसाबले त सर्प रेप्टाइलमै परे होइन, ढाड भएका प्राणी मध्ये सरीसृप वर्गमा पर्यो। र अब विषालु हो, मान्छेले देख्ने बित्तिकै डराउने कारण भनेको जम्मा एउटै कारण, टोकाइले मृत्यु हुने डर, भनेको डरकै कारणले हो। र हामीले त्यही डरलाई भगाउनलाई चाहिँ सबै सर्पहरू विषालु हुँदैनन्। सर्पहरूका पनि प्रकार छन्, कतिपय विषालु छन्, कतिपय अविषालु छन्। नेपालको परिप्रेक्ष्यमा हेर्ने भने अहिले करिब करिब 85 प्रजातिका सर्पहरू पाइन्छन्। अब त्यो मध्ये विषालु चाहिँ जम्मा 20 प्रजातिका छन्, ती बाहेक अरू सबै अविषालु छन्। तर हामीलाई सर्प देख्ने बित्तिकै सबै विषालु हो जस्तो लाग्छ, अनि त्यसले टोकेर सबै सर्पले टोक्दा मरिन्छ कि भन्ने डर लागेर मान्छेहरूले सर्प देख्ने बित्तिकै मार्ने गर्नुहुन्छ। अब त्यही प्रजातिभित्र नि अझै विस्तृत रूपमा जानियो भने कतिपय सर्प हिमालतिरै सीमित छन्, जुन चाहिँ तराईमा पाउँदैन। कतिपय तराईमा पाउने सर्पहरू हिमालमा पाउँदैनन्। त्यसकारण सर्पको प्रजाति, यसको अवस्था, ठाउँ अनुसार, भौगोलिक अवस्था अनुसार पनि विभिन्न प्रजातिका सर्पहरू पाइन्छ।
5: नेपालमा चाहिँ कति प्रजातिका सर्प रेकर्ड भएको चाहिँ अहिलेसम्मको तथ्याङ्क छ?
4: हजुर, अहिलेसम्म तथ्याङ्कको हिसाबले हेर्दा 85 प्रजाति पुगिसकेको छ, र केही प्रजातिहरू आइडेन्टिफाई हुन बाँकी छ जस्तो अब वैज्ञानिक अध्ययन अनुसन्धान भइरहेको छ। निकट भविष्यमै भनौँ, करिब 90 हाराहारी पुग्ने अवस्था छ सर्पको चाहिँ। त्यो मध्ये विषालु भनेको जम्मा 20 सर्पलाई चाहिँ विषालु क्याटेगोरीमा राखिएको छ।
5: सामान्य आँखाले हेरेर सर्प विषालु हो कि होइन भनेर चिन्न सकिन्छ कि सकिँदैन, सकिन्छ भने त्यसका आधारहरू के हुन्छन्?
4: यो चाहिँ अलिकति गहन विषय हो भन्छु म। जस्तो अब एउटा सर्पकै विषयमा काम गरिरहेको, पढिरहेको, अथवा भनौँ न अरू कुनै क्रियाकलाप गरिरहेको, जोडिएको, सर्पको अध्ययन गरेको मान्छेको संगत गरेको मान्छेहरू छन् भने केही केही सर्पहरू यत्तिकै आँखाले हेरेर विषालु हो होइन, टोकाइमा भनिन है, मैले सर्पको प्रजातिको केसमा सर्प विषालु हो होइन भनेर छुट्याउन सकिन्छ। तर त्यसको लागि धेरै लामो अनुभव चाहिन्छ है। सामान्य मान्छेको अवस्थामा यत्तिकै आँखाले हेरेर छुट्याउने भनेको चाहिँ एकदमै ठूलो भूल हुन जान्छ, किनभने हामीले कतिपय अविषालु भनिएका सर्पहरू पनि विषालु निस्किन्छन्, हामीलाई थाहा हुँदैन। अनि कतिपय विषालु सर्प होला भनेको अविषालु भनेको झुक्किने हुन्छ। जस्तो गाउँघरका मान्छेहरूको लागि नाम सुनेको धेरै भनौँ, गोमन करेत नै भन्ने गरिन्छ। उहाँहरूको लागि के हो भन्दा, कुनै पनि सर्पले यसरी टाउको उठाएर टोक्न आयो भने गोमन हो भनिदिनुहुन्छ है। सबै सर्पले टाउको उठाउँछ, तर गोमनले भनेको त्यसको घाँटी पनि फैलाउने, जुन फडा भन्छौँ हामी, हुड हो, त्यो फैलाउने गर्छ। अब त्यो फैलाएको हो भने मात्र गोमन भयो होइन, अझ कहिले काहीँ नफैलाइदिन पनि सक्छ। अब त्यो गोमनले फडा फैलाएन भने फेरि धामिन, जुन अविषालु हो, त्योसँग झुक्किन सक्छ। अब यसले फडा फैला छैन भनेर हामीले त्यसलाई धामिन हो भनेर छुन पुग्यौँ भने फेरि त्यो त कोब्रा गोमन हो, त्यसले टोकेर मृत्यु पनि हुन सक्छ। त्यसकारण सामान्य मान्छेको लागि चाहिँ हामीले आँखाले हेरेर छुट्याउन गाह्रो छ।
5: नेपालमा जस्तो अहिले तपाईँले 20 प्रजाति विषालु भनेर पहिचान भनेका भन्नुभयो, ती चाहिँ कुन कुन छन्? सामान्य रूपमा जस्तो कतिपय त नामबाट पनि त्यहाँको स्थानीय बासिन्दा चिन्नुहुन्छ, यो चाहिँ विषालु रहेछ अथवा यो नामको चाहिँ सर्प यो भनेर सामान्यतया छुट्याउनुहुन्छ। कुन कुन क्षेत्रमा बढी पाइन्छन् र कुन कुन जातका सर्प चाहिँ विषालु भनेर नेपालका लागि छानिएका छन्?
4: अब मुख्य गरेर नेपालका तीन ठूला सर्प भनौँ, तीन भन्दा पनि अब त्यसमा समूह छ, जस्तो कोब्राको समूह, कोब्रा, एउटा करेतको समूह अनि अर्को भाइपरहरूको समूह. अब कोब्राको समूहमा एउटा कमन कोब्रा भन्छौँ हामी जुन चाहिँ स्पेक्टेकल कोब्रा, त त्यसले कसैलाई टोक्दा अथवा आफूलाई डर लाग्यो भने घाँटी उठाउँछ, फैलाउँछ. त्यो घाँटी फैलाएको क्रममा त्यसको पछाडिपट्टि हुडमा हामीले फडामा हेर्ने हो भने मार्क हुन्छ. त्यहाँ कुनैको चाहिँ यू अथवा भी सेपको मार्क हुन्छ, कुनैको गोलो ओ सेप हुन्छ. यू अथवा भी सेपको छ भने त्यसलाई हामी कमन कोब्रा अथवा नाग नर्मल कोब्रा भन्छौँ. त्यस्तै अर्को चाहिँ जुन पछाडिपट्टि गोलो देखिएको भएर चन्द्रमा जस्तो देखिने भएर चन्द्र नाग भन्छन् है गाउँघरतिर. अब यो दुईटा कोब्रामा पनि कमन कोब्रा भनेको विशेष गरेर तराईतिर सीमित छ, र यो अर्को मोनोकल्ड कोब्रा भन्छौँ जुन चन्द्रनाग, त्यो चाहिँ पहाड़ी भेगतिर छ. त्यसले गर्दाखेरि अब तराई र पहाड़तिर पाइने फरक किसिमका कोब्रा भए. त्यस्तै किङ कोब्रा छ राजगोमन, जुन चाहिँ अब पछिल्लो चरणमा थुप्रै किङ कोब्राहरूको रेस्क्यूको कलहरू पनि आइरहेको हुन्छ, उद्धार गरिएको भेट्छौँ अथवा गाउँघरमा फोटो भिडियो खिचेर अहिले धेरै छ. धेरैले भन्नुहुन्छ अहिले यो तराईबाट आएको हो किङ कोब्रा, सर्यो गर्मीले भन्नुहुन्छ. त्यो होइन, होइन, त्यति मात्र कुरो छैन. किनभने सर्पहरूको आफ्नो रैथाने वासस्थान भन्छौँ हामी हेबिट्याट, त्यो चाहिँ किङ कोब्राहरू वर्षौं पहिलेदेखि नै यहीँ छन्. अनि त्यसले गर्दाखेरि
5: कतिपयले काठमाडौँ आसपासमा चाहिँ पछिल्लो समयमा बढे भन्छन्, त्यो
4: स्थानीय नै मानौ उनीहरूलाई. किन भन्दाखेरि यो सर्पको पहिलेदेखिकै भौगोलिक अवस्था अनुसार यिनीहरू बाँचिरहेका छन्. जस्तो तराईबाट कहिलेकाहीँ अपवाद स्वरूप केही केही सर्प जस्तो मुढाहरूमा आउने अथवा कहिलेकाहीँ सपेराले ल्याएर छोडिदिने, यी अपवादका केस भए. तर यहाँ रैथाने नै हुन् ती सर्पहरू. अब त्यो बाहेक अझै माथितिर जाने हो भने हिमालयन करेत भन्छौँ हामी, हिमालमा पाइने करेत जुन तराईमा पाइँदैन. फेरि तराईको गर्मी बढेर हिमालमा गएर बसेको होइन, उनीहरूको पुरानो आफ्नो रैथाने वासस्थान नै हिमाल हो. त्यसले गर्दाखेरि त्यसलाई फेरि अब तराई ल्याएर छोड्दा उनीहरू बाँच्न गाह्रो हुन्छ त्यहाँको भौगोलिक हावापानी अवस्थाले मौसमले गर्दा. त्यसकारण सर्पको आफ्नै वासस्थान छ. अब करेतको चाहिँ हामीसँग छ प्रजातिका पाइन्छन् नेपालमा, त्यो मध्ये धेरै ज्यान लिने भनेर नाम आएको चाहिँ कमन करेत, जुन चाहिँ हामी घोड करेत होइन अनि चुडे करेत, घोडघडाइज, विभिन्न नामहरू छन्. अब यो लोकालिटी अनुसार नाम फरक पर्दै जान्छ. त्यसको टोकाइले गर्दाखेरि धेरै मर्छन्. त्यस्तै अर्को ब्यान्डेड करेत छ, अघि मैले नाम लिएँ हिमालयन करेत छ होइन, अनि ब्ल्याक करेतहरू छन्. यी विभिन्न खालका करेतहरूको पनि उत्तिकै विष हुन्छ. तर अब हामीसँग चाहिँ सबै करेतहरू सबै ठाउँमा पाइँदैनन्. त्यसले गर्दाखेरि जस्तो कहिलेकाहीँ पहाड़ी भेगतिर पनि, एकदम दुर्गम पहाड़तिर पनि सर्पले टोकेर मृत्यु भएको घटनाहरू आउँछन्. त्यो भनेको प्राय जसो यस्तै हिमालतिर पहाड़तिर पाइने करेतहरूको हुन सक्यो, पहाड़ी भेगमा पाइने कोब्राहरूको हुन सक्यो. त्यस्तै भाइपरमा जाने भने एउटा रसेल्स भाइपर चाहिँ तराईमा पाउँछ, जुन अजिङ्गरसँग झुक्किने हुन्छ. अजिङ्गरको बच्चा भनेर रसेल्स भाइपरलाई चलाएर मृत्यु भएका केही घटनाहरू छन् तराईमा. अब यो हेर्दा उस्तै देखिन्छ, तर यो एकदमै विषालु हो. फेरि ती बाहेक केही हरियौं प्रजातिका सर्पहरू छन्, अनि त्यो बाहेक अरू माउन्टेन पिट भाइपर, हिमालयन पिट भाइपर भनिन्छ है, हिमाल पहाड़तिर पाइने भाइपरहरू छन्. यसरी चाहिँ विशेष गरेर समूहमा भन्दा सजिलोको लागि गाउँघरले बुझ्ने कोब्रा, करेत र भाइपरको समूह विषालु छन् नेपालमा.
5: पहाड़ी क्षेत्रतिर चाहिँ यी समूहका

0: अस्पतालहरू छ, तर अब जानुहुन्छ जहाँ चाहिँ सर्पले टोकेको बिरामीको उपचार हुँदैन, त्यस्तो ठाउँमा जाँदा समय लस हुन्छ र समय लस भएर बिरामी मृत्युको मुखमा जाने सम्भावना रहन्छ। त्यसले गर्दा यो एउटा सर्पदंश व्यवस्थापन पनि मुख्य पाटो रहेको छ, जनचेतना साथसाथै सर्पदंशको व्यवस्थापन, यो दुईटा पाटोलाई हामीले सँगसँगै लान सकियो भने मृत्यु दर पनि कम हुन्छ र अनि सरले भने चाहिँ अब डर पनि बिस्तारै भाग्दै जान्छ। अर्को दोस्रो भनेको चाहिँ यो जुन हामीले वासस्थानको कुरा गर्छौं, हामीले गरेको अध्ययनले एउटा के देखेको छ भन्दा दुई तीन ठाउँको अध्ययन गर्दा स्याङ्जा कालीगण्डकीतिरको गरेका थियौं र एउटा यही काठमाडौँ गोकर्णको, त्यहाँ हामीले लगभग 30 वर्षको डाटा केलाउँदा 1990 2020 सम्मको हामीले त्यहाँको जंगलको सबै स्टडी गर्दा के देखियो भन्दा शुरूमा जंगल भएका केही ठाउँहरू त्यो बिस्तारै नासिएर खेतीपातीमा जमीनमा कन्भर्ट भएको छ र बिस्तारै त्यो खेतीपातीवाला जमीन उपयोग गर्दै गर्दै प्लटिङमा चेन्ज भएको, वासस्थानमा चेन्ज भएको छ। भनेको जुन जंगल थियो पहिला सर्प बसिरहने, त्यो चाहिँ अहिले ह्युमन सेटलमेन्ट अथवा मानिसहरूको घर त्यही ठाउँमा बनेको छ, सर्प जहाँको त्यही छ, घर चाहिँ थुप्रिँदै गएको हुनाले उनीहरू वासस्थान सानो भयो अनि त्यो सानो वासस्थानमा कहिलेकाहीँ आहार नपुग्दा मुसा छेपारो किरा फट्याङ्ग्रा आदि इत्यादिको खोजीमा आफ्नो सानो वासस्थान भन्दा बाहिर आउँदा कहाँ जाने भन्दा मान्छेको घर पर्छ, त्यसले गर्दाखेरि यो टोकाईको समस्याहरू यसरी पनि बढेको देखिन्छ।
1: त्यो सँगै एउटा विश्वासहरूको कुरा जोडिँदाखेरि चाहिँ पौराणिक कथा भ्रमहरू अनेक किसिमका छन्। अहिले तपाईँले एउटा कुरा त भनिहाल्नु, सर्पले दुध पिउँछ पिउँदैन भन्नेमा उसको प्राकृतिक आहार होइन भन्ने किसिमबाट, त्यो सँगसँगै सर्पले चाहिँ बदला लिन्छ एक फेर जिस्काएको छ भनेदेखि त्यसले पछिसम्म फर्केर आएर भने टोक्छ भन्ने एक किसिमको धारणा पाइन्छ। यो चाहिँ कतिको सत्य छ? साँच्चै सर्पले कतिपय हात्तीले पनि मान्छे चिनेर आक्रमण गर्छ भन्छन्, त्यस्तै सर्पले नि मान्छे चिनेर राख्ने क्षमता हुन्छ कि कस्तो छ?
0: यस्तो छ, अब सर्पको केसमा यो अब जस्तो अब हामीले अब धेरै अगाडिदेखि नै अब हिन्दी फिल्महरू अथवा हिन्दी सिरियलहरू अब नागिन खालका नाग नागिनका जोडीहरू भएका फिल्महरू हेर्दै आउँदा त्यो फिल्महरूको एउटा छाप पनि परेको हुन सक्छ, जहाँ चाहिँ एउटालाई मारिदियो भने अर्को जोडी आएर बदला लिने अथवा एउटालाई मारिदियो भने धेरै आएर बदला लिने यस्ता खालका त्यो छाप छोडेको। अब सर्पको केसमा वैज्ञानिक रूपले हेर्दाखेरि लामो समयसम्म मान्छेलाई सोचेर बदला लिने भावनाले चाहिँ सर्प आउँदैन। जसरी हात्तीको कुरा गर्नु, हात्ती भनेको म्यामल्स पर्यो होइन, स्तनधारी प्राणीहरू, यो इभोल्युसनको क्रममा क्रम विकासको क्रममा विकसित हुँदै हुँदै गएका प्राणी मध्येमा म्यामल्स पछिल्लोमा पर्छ। भनेपछि त्योभन्दा धेरै अगाडि चाहिँ रेप्टाइलहरू छ, यिनीहरूको ब्रेन साइज कम्पेयर गर्दा पनि रेप्टेलियन ब्रेन भनेको म्यामिलियन ब्रेन भन्दा अलिकति सानो हुन्छ र यिनीहरूको मेमोरी पनि म्यामलको तुलनामा अलिकति कम हुन्छ। त्यो हिसाबले नि मान्छे नै चिनेर बदला लिन आउने होइन, तर कहिलेकाहीँ के हुन्छ भन्दा जस्तो किङ कोब्राहरू केही सर्पहरूले गुँड बनाएर अण्डा पार्छन् र त्यो गुँड बनाएर अण्डा पार्दा उनीहरू दुई महिनासम्म त्यो गुँड कुरेर अण्डा नकुरुन्जेल त्यहाँ कुरेर बस्ने हुँदाखेरि अब मान्छेले यो ठाउँ छोडेन रिक्स भयो भनेर चाहिँ अब भनौँ न अब रेस्क्यूको लागि अथवा मारिदिने गुँडहरू जलाइदिने नष्ट गरिदिने यस्ता घटनाहरू पनि आइरहेका हुन्छन्। सर्पले त्यसरी मान्छेलाई अन्य जनावर भन्दा सर्पसँग बस्न अलिकति सजिलो छ, जस्तो तपाईँ सर्प देख्नुभयो भने दुई चार पाइला मात्र पछाडि हट्ने हो भने लखटी लखटी टोक्न चाहिँ आउँदैन। सर्पले टोक्ने भनेको न मान्छेको मासु खाने हो न रगत खाने हो, यसले त मात्र आफ्नो सेल्फ डिफेन्स आफ्नो आत्मरक्षाको लागि दिने एउटा यो प्रतिक्रिया मात्रै हो, त्यसले गर्दाखेरि सर्पबाट बस्न सजिलो छ हामीले देखेको खण्डमा। तर घटना कहिलेकाहीँ के भइदिन्छ, राति सुतेको अवस्थामा थाहा नपाइकन पनि भइदिन्छ अथवा कहिलेकाहीँ खेतीपातीमा काम गर्दाखेरि थाहा नपाएर सर्प लुकेको झाडीमा हात हालिन्छ, रातिमा बाहिर हिँड्दाखेरि हामीले टर्चहरू प्रयोग नगरेर यत्तिकै अब नजिकै छ भनेर बाथरूमहरू टोयलेट निस्किँदाखेरि जुत्ता लगाउने चप्पल लगाउने गरिँदैन कतिपय अवस्थामा, त्यो अवस्थामा सर्पलाई कुल्चिँदा टोक्ने भनेको यो सबै एक खालको एक्सिडेन्टली भएको घटनाहरू हुन्, सर्पले टोक्छु नै भनेर चाहिँ मान्छेलाई आउँदैन। त्यसरी
1: परम्परागत कुराहरूमा चाहिँ धामी झाँक्रीको चलन छ, सर्पले टोकेपछि विष झार्ने भनेर धामी झाँक्री, एउटा केही उदाहरण पनि जस्तो सोलुखुम्बुतिरतिर चाहिँ सर्पले टोक्यो भनेदेखि धामी झाँक्री लगाउने चलन अहिले पनि छ, कतिपयले निको भएको विश्वास गर्छन् भन्नु, त्यो मान्छेलाई थप एन्टिभेनमहरूको आवश्यक देखिन्छ, त्यो चाहिँ कसरी भएको छ अथवा त्यो विश्वास चाहिँ के हो कारण भनिदिनुहोस् न?
0: हजुर, एकदमै गहिरो कुरा उठाउनु भयो सरले फेरि पनि। अब यसमा के हुन्छ भन्दा अघि मैले भने करिब करिब 85 प्रजातिका सर्पहरू पाइन्छन् नेपालमा, तीमध्ये जम्मा 20 प्रजातिका सर्पहरू विषालु हुन्छन्। अब त्यो 20 प्रजाति भन्दा बाहिरका सर्पहरू सबै के भए अविषालु, र ती सर्पले टोक्दा पनि गाउँघरको मान्छेलाई के लाग्छ भन्दा कोब्राले गोमन करतले नै टोक्यो भन्ने लाग्छ, र अनि उपचारको लागि धामी झाँक्री कहाँ जाँदाखेरि एक किसिमले निको भएको जस्तो देखिन्छ, यो एउटा कुरा। अब दोस्रो कुरा, कहिले काहीँ कोब्रा करतले नै टोकेको हुन सक्छ, तर त्यो टोकाई कस्तो भइदिन्छ भन्दा सुक्खा टोकाई भनिन्छ मेडिकल टर्ममा, जुन चाहिँ ड्राई बाइट। टोक्न त टोक्यो, विषालु नै हो, कोब्रा नै हो, करेत नै हो, भाइपर नै हो, तर एउटा यस्तो अवस्था हुन्छ ड्राई बाइट भनेको, जसले टोक्दाखेरि दाँत गाड्दा यिनीहरूको विषालु विषदन्त भनिन्छ, त्यो गाड्दा पनि उनीहरूको भेनम ग्ल्यान्डबाट भनौँ विष ग्रन्थीबाट त्यो विष चाहिँ विषको झोल चुहिएर चाहिँ मान्छेको शरीरभित्र प्रवेश गर्दैन, त्यो प्रवेश नगरेको अवस्थालाई ड्राई बाइट भनिन्छ। त्यो अवस्थामा पनि धामी झाँक्री अथवा अन्य कतै लड्दाखेरि त्यो निको भएको जस्तो देखिने हो, तर वास्तवमा के हो त शरीरभित्र विष नै गएको छैन। जब शरीरभित्र विष जान्छ, सोलुखुम्बुकै कुरा उठाउनु भयो अब होइन सरले भनेको चाहिँ, सायद त्यहाँ तपाईँले गएर फेरि सोध्नु भयो भने त्यो ठाउँमा पनि कहिलेकाहीँ केही केसहरू धामी झाँक्री गुरु पण्डित अथवा कोही गर्दा पनि मृत्युको केस भेटिन्छ, किनभने हामीले पनि भेटाएका छौँ। हामी पनि अध्ययन अनुसन्धान गर्दै जाँदा धामी झाँक्रीले निको गर्छ यो भन्ने ठाउँमा जाँदा कहीँ कतै झुक्किएर तपाईँको प्रक्रियामा पनि त केही त्रुटिहरू भएर मृत्यु त भयो होला नि भन्दा भएको छ। कहिले अब मन्त्र पुगेन, कहिले अथवा भनौँ न सानो अब भाले चढाइयो ठूलो बोका चढाउनु पर्ने आदि इत्यादि एउटा एउटा कुरा त आउँछ। त्यो किन भन्दाखेरि फाइनल्ली त्यो मान्छेको शरीरभित्र विष गर्छ भने कुनै पनि चिजले काम गर्दैन, एन्टिभेनम नै लगाउनु पर्छ। अझ कहिले काहीँ त एन्टिभेनम मात्र नभएर आईसीयू भेन्टिलेटरको पनि आवश्यकता पर्न सक्छ, त्यसले गर्दाखेरि मेडिकल ट्रिटमेन्टमा नै लाग्नुपर्छ यसको लागि।
1: विष छोड्दाखेरि पनि थोरै अथवा धेरै भन्ने चाहिँ हुन्छ कि हुँदैन, जस्तो अहिले तपाईँले भन्नु ड्राई बाइटको कुरा, विष नै छोड्दा पनि एकदम थोरै छोडेर मान्छेले पचाउन सक्ने क्षमता भएको नभएको त्यो खालको कुरा चाहिँ हुन्छ कि हुँदैन?
0: त्यो पक्कै पनि हुन्छ, तर त्यो कुरा न सर्पलाई थाहा हुन्छ, न हामी मान्छेलाई थाहा हुन्छ, न अहिले भनौँ न डक्टरलाई नै थाहा हुन्छ यहाँ हाम्रो अहिले नेपालको केसमा, किनभने त्यो यसले कति विष छोड्यो भनेर मेजर गर्ने हामीसँग यहाँ अहिले स्रोत साधन छैन। र त्यो किन पनि फरक हुन्छ भन्दा, जस्तो सर्पको आफ्नो अवस्था हेरिकन, कहिलेकाहीँ धेरै दिनदेखि भोकाएर बसेको होला, केही पनि खाएको छैन, त्यो अवस्थामा टोक्दाखेरि अलिकति विष बढी जाला, अथवा कहिलेकाहीँ त्यो सर्पभित्र छिर्यो भनेर मट्टितेल फिनल हालिदिने गर्नुहुन्छ, सर्प डराउँछ, आत्तिन्छ, मट्टितेल फिनल हाल्दा उनीहरूलाई एसिड जस्तो काम गर्छ, पोल्छ, शरीर जल्छ, अनि त्यो अवस्थामा पनि आत्तिँदाखेरि अलि बढी विष देला होइन, त्यो थोरै दिने धेरै दिने चाहिँ हुन्छ, तर कति थोरै कति धेरै भनेर अध्ययन पनि हामीसँग गर्ने स्रोत साधन छैन, र सर्पले पनि आफूले यसलाई थोरै विष दिए पनि मर्छ, मेरो विष कडा छ भनेर थोरै दिन्छु भनेर त्यो पनि शान्त छैन। अझ बच्चाको केसमा, जस्तो बच्चाको केसमा अब सर्पले टोक्दा अझै सिरियस किन हुन्छ भन्दा, सर्पले टोक्दाखेरि अब यो बच्चा छ यसलाई थोरै दिएर हुन्छ, यो अलिक ठूलो मान्छे एडल्ट छ यसलाई धेरै दिन्छु पनि भन्दैन। बच्चालाई सर्पले टोकेपछि फेरि जुन एन्टिभेनम हस्पिटलमा दिइन्छ त्यसको डोज पनि एडल्टकै जस्तै सेम हुन आउँछ, त्यसले गर्दाखेरि यो चाहिँ ठ्याक्कै अनुमान लगाउन गाह्रो पर्छ, तर चाहिँ हामीले त्यही हो भन्ने चौक्यो भने हस्पिटल दौडिहालौँ भन्ने।
1: त्यसँगै सर्प बच्चा र ठुलो बच्चा, जस्तो मानिलिउँ करेतको पनि अलि ठुलो त्यसको माउ र सानसाना बच्चाहरूले टोक्दाखेरि चाहिँ विषको मात्र फरक पनि अथवा खतरा हुने नहुने कस्तो हुन्छ?
0: हजुर हुन्छ, त्यसमा पक्कै पनि हुन्छ। भर्खरै जन्मेका अब अण्डाबाट भर्खरै निस्केकाहरूको फुल्ली बडी अर्ग्यान डेभलप भइसकेका हुँदैन, त्यसले गर्दाखेरि त्यसमा चाहिँ टोक्दाखेरि अलिकति कम विष जाने अथवा कहिलेकाहीँ ड्राई बाइट भइदिने, धेरै जसो अवस्थामा ड्राई बाइट नै भइदिने सम्भावना पनि रह्यो। अनि अर्को कुरा, कहिलेकाहीँ फेरि त्यही सर्पले दुईचोटि तीनचोटि, त्यसलाई हामी मल्टिपल बाइट भन्छौँ, त्यो मल्टिपल बाइट भयो भने एमाउन्ट अफ भेनम बढी इन्जेक्ट भयो भनेको धेरैचोटि टोक्दाखेरि शरीरभित्र धेरै विष गयो
1: एउटै मान्छेलाई
0: हो, अनि त्यो हुने भने अझै बढी कम्प्लिकेसन जटिलता आउँछ मान्छेलाई उपचारको क्रममा, कहिलेकाहीँ जटिलता जस्तो हामीले सुनिन्छ नि त, त्यही मान्छे कुनै गाउँकोलाई मानव टोक्दाखेरि एक घण्टाभित्रै हस्पिटल लगेदा केही भएको छैन मजाले बाँच्यो, अर्को मान्छेलाई त्यही एक घण्टाभित्र त्यही हस्पिटल लाँदा पनि मरेको हामी सुन्छौँ। त्यही भएर यो धेरै चिजमा डिपेन्ड गर्छ, जस्तो कि एउटा सर्पले शरीरको कुन भागमा टोक्यो, जस्तो कोब्रा करेतहरू अघि हामीले भन्यौं न्युरोटोक्सिक विष बोकेको हुन्छ, अर्थात हाम्रो स्नायु प्रणालीलाई असर गर्छ, ब्रेनतिरको भाग भयो हो, त्यहाँसम्म पुग्नलाई चाहिँ हामीलाई जस्तो यसले खुट्टातिर टोकेको छ कि छातीभन्दा माथि घाँटी टाउकोतिर टोकेको छ कि त्यो चिजले फरक पार्छ, टोकेपछि हामीले कस्ता खालका प्राथमिक उपचार गर्यौं त्यसले फरक पार्छ, हामीले प्राथमिक उपचार गरेपछि अस्पताल अथवा सर्पदंश उपचार केन्द्र त लग्यौ, तर के त्यहाँ लग्ने बित्तिकै त्यो बिरामीले सही ट्रिटमेन्ट तुरुन्तै पायो त, यसमा भर पर्छ। अनि त्यहाँ पुर्याउन हामीलाई कति समय लाग्यो, विभिन्न पाँच छवटा चिजमा भर पर्ने हुँदा उस्तै सर्पले टोक्दा एउटै ठाउँका मान्छे पनि कोहीलाई के हुने, कोही बाँच्ने कोही मर्ने, यस्तो अवस्था आउँछ।
1: पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी सर्प कस्तो जीव हो, प्रकृतिमा यसको महत्व सहित सर्पबाट हुने जोखिम र जोखिम घटाउने उपाय बारेमा सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटासँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी सर्प कस्तो जीव हो प्रकृतिमा यसको महत्व सहित सर्पबाट हुने जोखिम र जोखिम घटाउने उपाय बारेमा सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमलदीप कोटासँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ सर्पदंशको जोखिम र रोकथामका उपाय बारेमा चर्चा गरौं। अहिले तपाईँले भन्नुभयो सर्पले लखेटेर टोक्दैन, 3-4 कदम हामी पछाडि सर्यौं भने सर्पको टोकाईबाट बस्न सकिन्छ कि भनेर, तर अहिले पनि धेरैले चाहिँ सर्पले लखेटेर टोक्छ अथवा सर्पले चाहिँ मलाई हिँड्दै हिँड्दै 81 आक्रमण गर्यो यो खालको कुरा सुनिन्छ, अथवा म राम्रोसँग निदाइरहेको छु तर ओछ्यानमै आएर टोक्यो, यो खालको कुरा चाहिँ कसरी बुझ्ने हामीले?
2: पहिला म ओछ्यानकै कुरा उठाएँ, यो अझै इम्पोर्टेन्ट लाग्यो मलाई अघि भन्न छुटेकोमा। होइन, अब ओछ्यानमा आएर धेरै जसो टोक्ने रातिमा हुने करिब करिब 80% भन्दा बढी टोकाई करेतहरूको हुने गर्छ, किनभने करेत चाहिँ रातिमा सक्रिय हुने सर्प हो। कोब्रा अथवा गोमन भनेको चाहिँ अब बिहान साँझतिर बढी एक्टिभ हुने सर्प हो, त्यसले गर्दा रातिमा चाहिँ प्रायः जसो गाउँघरतिर गर्मी सिजन हुन्छ, भुइँमै एउटा भनौँ न गुन्द्रो अथवा एउटा चकटी दिच्छाएर एउटा पातलो तन्ना मात्र राखेर सुत्ने चलन छ, अनि त्यसमा हामीले झुल लगाइँदैन, अनि त्यसले गर्दाखेरि अब के अरे मान्छे मस्त निदाएको छ उसलाई थाहा पनि छैन त्यहाँ सर्प आयो होला भन्ने, तर कोल्टे फेर्दाखेरि अथवा हात खुट्टा कहिलेकाहीँ निन्द्रामा चलाउँदाखेरि सर्पलाई छोइन्छ, र सर्पलाई छोइएपछि अब सर्पलाई के लाग्छ भन्दा मलाई खतरा भयो मलाई मार्न खोज्यो भन्ने लागेर सर्पले टोकिदिने हो। अनि करेतहरूलाई चाहिँ यिनीहरूको फ्याङ्स दाँत भन्छौ जुन विष्दन्त कोब्राको भाइपरको तुलनामा एकदमै सानो हुने हुँदा टोक्ने बित्तिकै एकदम ठूलो दुखाई पनि हुँदैन, रगत पनि त्यसरी देखिँदैन, इभन बाइट मार्क भन्छौ हामीले 2 विष्दन्तको डाम त्यो पनि

0: प्राय जसो करेतको टोकाई रातिमा हुने हो र बच्चाहरूलाई हुँदा अघि मैले भने यसै पनि दिउँसोमा पनि बच्चाहरूले भन्न थाहा पाउँदैन थाहा हुँदैन. अब रातिमा त ठूलै मान्छेलाई टोक्दा पनि मान्छेले पत्ता लगाउन गाह्रो पर्छ भनेपछि बच्चालाई टोक्यो सर्प गयो जान्छ आफ्नो बाटो. तर विष गइरहेको हुँदा मर्ने हुँदा हामीले झुल लगाएर सुत्न चाहिँ एकदमै पलङमै सुत्ने र सुत्दाखेरि पहिला ओछ्यानहरू टकटकाउने सिरानीहरू हेर्ने त्यसपछि झुल मजाले चारैतिरबाट टाँगेर अनि सुत्यो भने चाहिँ करतको टोकाईबाट बचिन्छ भनेर चाहिँ यो अध्ययन अनुसन्धानमै देखिसकेको कुरा छ. त्यस्तै दोस्रो कुरा आयो लखेट्नेको कुरामा चाहिँ सरले भने चाहिँ यो लखेट्ने भनेको कहिलेकाहीँ सर्पलाई चलाउँदा जिस्काउँदा जस्तो अहिले उद्धारका क्रम पनि बढ्दो छ नि त उद्धार गर्ने क्रममा कहिले पुच्छर तान्नुपर्ने हुन्छ कहिले अब विभिन्न अप्ठ्यारा परिस्थितिहरू आइपुग्छ त्यस्तो क्रममा अलिकति सर्प आफू डराएर दुई चार पाइला लखट्ने फरक कुरा भए तर बदलै लिनको लागि लखट्ने भन्ने कुराहरू त्यस्तो चाहिँ अब वैज्ञानिक आधार छैन किनभने यदि त्यसरी लखट्थ्यो भने त अब सर्पमा काम गर्ने त्यत्रा वैज्ञानिकहरू पनि छन् होइन उहाँहरूलाई पनि लखेट्नुपर्ने हो कुनै बेला परापूर्व कालमा अथवा कसैको घटनामा त्यस्तो केही एउटा संजोगवश पनि कहिलेकाहीँ त्यस्ता घटनाहरू घटिदिन्छन् नि त्यस्तो अवस्थामा कसैलाई केही दुई चार पाइला अथवा अलिकति अगाडिसम्म लखाटेको होला सायद त्यसको गुण थियो होला नजिकै आफ्नो बच्चा जोगाउनलाई त्यसरी गर्यो होला विभिन्न कारणहरू हुन्छ तर सर्पको आफ्नो रेगुलर आनी बानीमा मान्छेलाई धेरै परसम्म लखाट्ने खोजी खोजी लखाट्ने चाहिँ हुँदैन.
1: हामीले सर्पले लखेट्दैन अथवा सर्पले खोजी खोजी टोक्दैन भन्दा भन्दै पनि अब विभिन्न कामको सिलसिलामा भेट हुन्छ र टोक्छ ज्यान जान्छ ज्यान जाने घटना हेर्ने हो भने वर्षेनी सयौंजना मान्छेले ज्यान गुमाइरहेको सत्य नै हो. हामीले मनसुन जन्ने विपदका घटनाहरूलाई हेर्दाखेरि मनसुनमा बाढी पहिरो लगायती मनसुनमा जे जे विपद प्रकोपहरू आउँछन् त्यसमा सबैभन्दा धेरै ज्यान जाने घटना सर्पको टोकाइतिर जाँदो रहेछ भनेपछि त्यो एउटा ठूलो विपद हो होइन. यस्तो भएकोले गर्दाखेरि सर्पदंश कै कारण ज्यान गुमाइरहेका छन् भने यस्तो अवस्थामा हामीले हाम्रो खेतबारीमा काम गर्दा घाँस दाउरा गर्दा अथवा यसको टोकाईबाट बस्नको लागि अप्नाउनु पर्ने व्यवहारिक उपायहरू चाहिँ के हुन्छ? अब
0: जोगिनेमा जाँदा भन्दा थोरै अगाडि म यसको टोकाईको अवस्था नेपालको पनि जोड्न चाहे. जस्तो अब संसारभरमै पनि हेर्ने हो भने करिब करिब 55 लाख मान्छेलाई चाहिँ एक वर्षमा सर्पले टोक्दो रहेछ संसारभरमा. अब त्यो मध्ये मृत्युको हिसाबले हेर्ने हो भने कमसे कम अहिले 1,40,000 हाराहारी जस्तो चाहिँ मान्छे मर्छन्
1: वर्षमा
0: एक वर्षमा संसारभर एभ्री 4 मिनट्स 1 पिपुल डाई भन्छ. 4 मिनटमा एकजना मान्छे चाहिँ सर्पको टोकाईबाट मर्ने गर्छन् संसारभरमा. र सरले भने चाहिँ अघि आपद विपदको कुराहरू आयो आपद विपदको मात्र नभएर कोही पनि एकजना मर्नु भनेको नै दुःखदको कुरा हो. त्यसमाथि अब अघि सरले हात्तीको पनि कुरा ल्याउनु भएको थियो हात्ती गैंडा बाघ भालु यी सबै वाइल्ड लाइफले हुने मृत्युभन्दा सर्प एक्लैले हुने सर्पको टोकाईले हुने मृत्यु धेरै माथि छ. तर अझै पनि यो अब नेग्लेक्टेड ट्रपिकल डिजिज भनेर चिनिन्छ है उपेक्षित डिजिजमै पर्छ यो. यसमा काम गर्ने मान्छे पनि कम छन्
1: सरकारको चासो नि
0: अब अहिले बिस्तारै बढ्दैछ यो केही वर्षदेखि बढ्दैछ. अलि अगाडिसम्म त यस्तै इन्डिपेन्डेन्ट भनौँ न रिसर्चरहरू अथवा कन्जर्भेसनिस्ट अथवा गाउँका रेस्क्युअरहरू उहाँहरूले आफैले स्वतस्फूर्त रूपमा गरिरहेको अवस्था थियो भने अहिले पछिल्लो चरणमा अब नगरपालिकाहरूले नगर प्रहरीलाई तालिम दिने वनले वनका कर्मचारीहरूलाई सर्पको तालिम दिने अनि गाउँघरमै पनि स्थानीय रूपमा वडा वडाले आफ्नो होइन वडामा को को छन् अलिकति इन्ट्रेस्ट लिनेहरूलाई तालिम दिने तालिम मात्र नभएर जनचेतनाका कार्यक्रमहरू राख्ने क्रम अहिले बिस्तारै चाहिँ शुरूआत हुँदै गएकोले यो एउटा राम्रो शुरूआत हो यसलाई चाहिँ हामीले राम्रो मान्नुपर्छ. र यसरी नै विभिन्न खालका तालिमहरू एउटा सर्प उद्धारको होला अर्को मेडिकल पर्सनलाई त स्वास्थ्य विभागले गरिराखेकै हुन्छ. अहिले विभिन्न प्रादेशिक हस्पिटलहरूमा पनि मेडिकल पर्सनको लागि हस्पिटलमा पुगिसकेपछि कसरी म्यानेजमेन्ट गर्ने भन्नेको तालिमहरू पहिलेदेखि नै भइरहन्थ्यो भने अहिले गाउँघरमा स्थानीय तहबाट अन्य किसिमका तालिम कार्यक्रमहरू पनि बढ्दै गएकोले यी सबै कुराहरू एउटा होलिस्टिक एप्रोच भन्छौँ हामी यो सबै मिलाएर चाहिँ बिस्तारै यसको सर्पदंशको मृत्यु र टोकाईको घटना कम गर्न सकिन्छ. अब म नेपालमा आए अब नेपालमा कति देखाएको छ डाटाले भन्दा डब्ल्यूएचओले 1987 गरेको एउटा अध्ययनले चाहिँ नेपालमा करिब करिब 20,000 मान्छेलाई एक वर्षभरिमा सर्पले टोक्छ त्यो मध्ये 1,000 जना मान्छेको ज्यान जान्छ भन्ने रेकर्ड छ. तर अहिले हालसालै आएर 2022 धरान बीपीकेएचएस हस्पिटलको डाक्टरको टिमले प्रोफेसर डाक्टरहरू मिलेर गरेको एउटा अध्ययनले के इस्टिमेट गरेको छ भन्दा त्यति बेला डब्ल्यूएचओले नेपालमा गरेको त्यो अध्ययनमा चाहिँ हस्पिटलमा पुगिसकेपछि हस्पिटलको रेकर्डमा चढ़ाइएका बिरामीको मृत्युको संख्या मात्रै हो. कतिपय बिरामी त हस्पिटल पुग्नै पाउँदैन गाउँघरमै मरिरहेका हुन्छन् धामी झाँक्री कहाँ जाँदा मर्या हुन्छन् बाटोमै लाँदा लाँदै गाड़ीमा मर्या हुन्छन् एम्बुलेन्समा मर्या हुन्छन् होइन रिफर गर्दाखेरि यो सबैलाई जोड्दाखेरि तथ्याङ्क चाहिँ अलिकति भयानक जस्तो देखिन आएको छ. उहाँहरूले निकालेको डाटा चाहिँ करिब करिब वर्षभरिमा 40,000 टोकाई हुन्छ नेपालमा विषालु अविषालु दुईटै र

0: को संख्या पनि 3000 को हाराहारी भनेर एउटा आंकड़ा निकाल्नु भएको छ। अब त्यो डरलाग्दो आंकड़ा छ, त्यसले गर्दाखेरि यस्तै कार्यक्रमहरू न्यूनीकरणका कार्यक्रमहरू गरेर नै यसलाई चाहिँ हामीले सबैले मिलेर कम गर्नुपर्छ।
1: त्यो टोकाईको घटना नै कम गर्नका लागि व्यक्ति स्वयंले अप्नाउन सक्ने सावधानी चाहिँ के हो? व्यक्तिले मात्रै केन्द्रित गर्दाखेरि
0: व्यक्तिले मात्रै केन्द्रित गर्दा साफ सफाईमा ध्यान दिने र आफू केयरफुल हुने, जस्तो कि अब साफसफाई भनेको सर्पहरू बस्न मन पराउने भनेको झाडी, ढुङ्गाको चाङ, काठको थुप्रो, उनीहरू सानो अब गुटुमुटु परेर सर्प त अब गोलो बनेर बसिदिन्छन्। सानो ठाउँ भए पनि पुग्ने हुँदाखेरि हाम्रो घर वरपर अलिकति थुप्रेर बसेका फोहोर अथवा केही चिज हामी स्टोर गरेर राख्छौँ। अब गाउँघरतिर बोराहरू होइन, थुप्रै बोरा 20-25 बोराहरू एउटा कोठामा स्टोर गर्ने हुन्छ, त्यस्तोमा चाहिँ यिनीहरू आफूलाई सुरक्षित महसुस गर्छन् र लुक्न गइदिन्छन्। अनि त्यो लुक्न जाँदा हामीलाई काम पर्दाखेरि अब ढुङ्गासुङ्गा हटाउँदा अथवा बोरा सार्दा त्यसरी टोकाई हुने गर्छ भने, अर्को भनेको अब सावधानीका उपाय आफू व्यक्ति नै केयरफुल हुनु पर्यो। जस्तो अब जुत्ता राखिएको छ रातभरि बाहिर, कहिलेकाहीँ जुत्ताभित्र आएर बसेको हुन्छ, त्यो लगाउने बेलामा आफू केयरफुल हुनु पर्यो। खोरहरूमा हात हाल्दाखेरि पहिला लौरोले यसो हेरेर केही छ कि छैन त्यो चलाएर अनि बल्ल हात हाल्नु पर्यो, होइन, मिलेसम्म ग्लोभ्स लाएर काम गर्नु पर्यो, बुट लगाउनु पर्यो, बाहिर जाँदाखेरि रातिमा टोयलेटहरू बाहिर छ भने टर्च लाइट बोकेर हिँड्नु पर्यो। भनेको व्यक्तिले आफूले सावधानी अप्नाउनु बाहेक अरू उपाय छैन। फेरि
1: सर्पको चाहिँ यो महिना अलिकति बढी चाहिँ जोखिमपूर्ण हुन्छन् भन्ने चाहिँ कुन कुन महिना देख्न सकिन्छ?
0: अब यो संसारभरको अध्ययनले जुन, जुलाई, अगस्त, सेप्टेम्बर भन्छ है, चार महिना चाहिँ एकदमै प्रभावित भनेको हाम्रो चाहिँ अब असार, साउन, भदौ, जेठदेखि नै भनौँ न, जेठ लास्टदेखि असोजसम्मको हाराहारीमा एकदमै धेरै हुन्छ। त्यो चाहिँ हाम्रोमा पनि फेरि मिलेको छ, किनभने हामीले केही हस्पिटलहरू र सर्पको उपचार हुने ठाउँ, सर्पदंश उपचार केन्द्रहरूमा गरिएको एक अध्ययनमा हामीले लिएको डाटाले चाहिँ त्यो बाहिरको भनौँ न रेकर्डलाई पनि मिलेको छ। त्यही महिनाहरूमा बढी भएको छ, अनि कहिलेकाहीँ चाहिँ त्यो महिनामा बढी टोकाई हुने हुँदा एन्टिभेनम बढी खपत हुने हुन्छ, कहिलेकाहीँ विभिन्न कारणले त्यो पुगिरह हुँदैन उपचार केन्द्रहरूमा, यस्ता समस्याहरू कहिलेकाहीँ आइरहेको छ।
1: घर वा यो बस्ती वरपर चाहिँ सर्प देखियो भनेदेखि अहिले पछिल्लो समयमा त भिडियो बनाउने अनि त्यस पछाडि सामाजिक सञ्जालमा पोस्ट गर्ने अनि उद्धारको नाममा एकजनाले उद्धार गर्दैछ भने उद्धारको सिप नभएकाले पनि प्रयास गर्ने, किनकि त्यो भिडियो बनाउनु छ, भिडियो चाहिँ भाइरल गराउनु छ, त्यस्ता किसिमको कुराहरू धेरै देखिएको छ। यो कुरालाई चाहिँ कसरी हेर्नुपर्छ र कसरी न्यूनीकरण गर्न सकिएला?
0: हामीले के भन्छौँ भन्दा उद्धार गर्दाखेरि उद्धारको पनि एउटा प्रोटोकल छ क्या, एसओपी भन्छ नि, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर। भनेको के भन्दा उद्धार गर्नु भन्दा अगाडि
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: अब कहिलेकाहीँ अप्ठ्यारो ठाउँमा पस्दिन्छ, औजारले मात्र नभएर हातै लाउनु पर्ने हुन्छ, त्यो अवस्थामा लगाउने। अनि अब विषालुको केसमा त खाली हातले छुँदै नछुने भन्छौँ, अनि सरले भने चाहिँ अलिकति फोटो भिडियोले गर्दाखेरि अब भाइरलको जमाना छ, भाइरल हुन सबैलाई मन हुँदो रहेछ, अनि त्यसले गर्दाखेरि अलिकति कोही कोही चाहिँ जानी जानी नै स्टन्ट गर्नेहरू पनि छन्। जस्तो कि अब कहिलेकाहीँ उद्धार गर्ने क्रममा हेर्दाखेरि स्टन्ट जस्तो भइदिन्छ, त्यो अप्ठ्यारो परिस्थिति हुन्छ, त्यो फरक कुरा भए, तर कहिलेकाहीँ यसो गरे भने भ्युज आउँछ भनेर जानाजान गर्ने, टोकाइदिने, टोकेर केही हुन्न यी भन्दै जानाजान टोकाइदिने, यस्ता चिजहरू चाहिँ बढ्दै गएका छन्। त्यो टोकाउँदाखेरि कहिलेकाहीँ अब विषालु परिदियो भने होइन, अथवा त्यो भिडियो बच्चाले हेरेर बच्चाले समाउन खोज्दा विषालुले टोक्यो भने अब आफू रेस्पोन्सिबल हुने कि नहुने त्यो पनि सोच दिन पर्यो। दोस्रो अहिले भनेको त्यसकारण हामीले के गर्दैछौँ भन्दा अहिले जति पनि हामी पछिल्लो चरण उद्धारको चाहिँ 3 दिनको एउटा तालिमको कोर्स बनाएरै हामीले वनको नीति नियम, वाइल्ड लाइफको नीति नियमलाई पनि राखेर, अनि त्यो छोड्ने बेलामा पनि अब नियम अनुसार त हामीले मुचुल्का उठाएर वन कार्यालयको होइन कोही अफिसर अथवा कोही कर्मचारीको निगरानीमा मात्र हामीले छोड्ने गर्नुपर्छ, तर अब सिजनमा एउटै मान्छेलाई 20-25-45 कल आउने हुँदा उहाँहरू हामी सँगसँगै हिँड्दै मुचुल्का उठाउन पनि गाह्रो पर्छ। त्यसकारण उहाँले आफ्नो ठाउँमा काम गरिरहेका उद्धारकर्ताहरूलाई चिनेर उहाँहरूले नै अनुमान के भन्छ एउटा उहाँहरूको आनी बानी बेहोरा कसरी काम गर्छ सबै थाहा भइसकेको हुन्छ। चिनेर ठिक छ सरहरू तपाईँहरूले अब मिलाएर छोडिदिनु हाम्रो अब कर्मचारी छुट्टै त्यसको लागि एउटा खटाउनु पर्ने हुँदा अलिकति गाह्रो हुन्छ भनेर त्यसरी पनि भइरहेको छ। यी सबै प्रक्रिया चाहिँ पुर्याउनु पर्छ। अनि अहिले पछिल्लो चरण हामीले एउटा राखेको प्रस्ताव के छ भन्दा सुरुवात चाहिँ हामीले अब सरकारी निकायबाटै गरौँ, त्यो सायद अब बन्द होला होइन, नगरपालिकाको अब नगर प्रहरीहरू होला अथवा विपद व्यवस्थापनका कर्मचारीहरू होलान्, अनि त्यसपछि आएर ओडा मार्फत जाने, ओडामा चाहिँ टोल सदस्यहरू होला हो, त्यस्तोलाई चाहिँ एउटा आफ्नो स्थानीयलाई नै अलिकति स्किल मेन पावर बनाउने गरेर त्यहाँबाट सुरु गरौं, अनि त्यहाँबाट सुरु गर्दै गयो भने बिस्तारै चाहिँ एउटा राम्रो जनचेतना फैलाउन सजिलो हुन्छ भनेर त्यसरी चाहिँ कार्यक्रम सुरु भएको छ।
1: त्यसँगै उद्धारको लागि दक्ष जनशक्ति नभएको ठाउँमा पनि फोटो भिडियोको लागि यता र उता दौडाउने, ढुङ्गा हान्ने त्यो किसिमको घटनाहरू पनि देखिएको छ। त्यस्ता घटनाहरू चाहिँ हाम्रो समुदायले रोक्ने अथवा कसले रोक्ने? त्यो चाहिँ
0: यस्तो अब यो बाध्यता छ हेर्नु, अब जस्तो कतिपय अवस्थामा अब म आफैलाई पनि डिभिजन वन कार्यालयबाट अब डिएफओ सरहरूकै फोन आउँछ, सर हाम्रो त यहाँ मान्छे नै छैन, उद्धारको तालिम पनि लिएको छैनौ, अब फलानुले त गरिरहेको छ, अब जसो तसो त्यहाँबाट जोगाइदिएर जंगल छोडिदिएको छ, मान्छे पनि बचाछ, अब कोही पनि छैन, अब त्यो फेरि गरिरहेको चिजलाई नगर भन्न पनि मिलेन, ठप्पै हुन्छ काम, त्यसले गर्दाखेरि हामी समस्यामा छौं भन्नुहुन्छ कतिपय ठाउँमा। त्यस्तो अवस्थामा हामी आफै हाम्रो टिम लिएर गएर तालिमहरू दिएर पनि मेन पावर बनाएका छौं, र कतिपय अवस्थामा सरले भने टाढा टाढाको जिल्लाहरूको एकै ठाउँमा थुपारेर 8-10 सर्प एउटै बोरामा हालेर हुलुल्ल एकै ठाउँमा छोडिदिने गर्ने चलन छ, त्यो एकदमै गलत प्र्याक्टिस हो। किनभने सर्पको एउटा टेरिटोरी हुन्छ, यिनीहरूको एकदम सानो टेरिटोरी हुन्छ, भने वैज्ञानिक अध्ययन अनुसार भन्ने हो भने त रेस्क्यू गरेको खासमा उद्धार गरेको सर्पलाई तपाईँले बढीमा 2 किलोमिटर भन्दा टाढा लगेर नछोड्नु भन्ने गरिन्छ, त्यो आसपासको जंगलमा। तर अब ठूलो सिटीहरू अब काठमाडौँ पोखरा बुटोलहरू लगायतका ठूलो सिटीमा त सिटी नै 15-20 किलोमिटर घेरेको हुन्छ, त्यसले गर्दा अब त्यो पनि सम्भव भएन। तर हामी के गर्छौँ भन्दा जुन आसपासको भनौँ कुनै सर्प भेटियो भने त्योभन्दा सबभन्दा नजिकको जंगल कुन छ त्यहाँ लगेर छोड्ने चाहिँ हामी गर्छौँ, त्यो भनौँ न जिल्लै कटाएर यताको उता उताको यता ल्याएर छोड्दाखेरि उनीहरूको आफ्नो रेगुलर बासस्थान भेटाउँदैन, आहार विहारमा असर गर्छ, दुलो बनाएर गुण बनाएर बस्ने ठाउँ उनीहरूले भेटाउँदैनन्, अनि उनीहरू त्यो ठाउँमा हेबिचुअल नभएकोले अन्य जनावरहरूले सजिलै आएर मार्ने खाने भइदिन्छ, यो धेरै अवस्थाले गर्दा सर्पलाई धेरै परसम्म नछोड्नु भन्ने चाहिँ वैज्ञानिक कारण छ।
1: उज्यालोको बदलिदो नेपालमा हामी सर्पविज्ञ एवं अनुसन्धानकर्ता कमलदेव कोठासँग कुराकानी गरिरहेका छौं। अब चाहिँ छोटोमा सर्पदंश व्यवस्थापन र प्राथमिक उपचारको बारेमा अलिकति चर्चा गरौं। यदि कसैले सर्पले टोकिहालेमा अस्पताल पुग्नु अघि सही प्राथमिक उपचार चाहिँ के हुन्छ? पुग्नु अघि जस्तो अहिले चाहिँ कसैले चिर्ने, कसैले मुखले तान्ने, कसैले बाँध्ने, अनेक किसिमका देखिन्छ, सही प्राथमिक उपचार चाहिँ के हो?
0: एकदम सही प्राथमिक उपचार भनेर सर्पदंशको केसमा के छ भन्दा सर्पले टोकेको विषको प्रवाहलाई कम गर्ने मात्रै हो सर्पदंशमा प्राथमिक उपचारको काम। त्यसको लागि चाहिँ हामीले नर्मल्ली मेडिकलमा पाइने ब्यान्डेज, जुन क्रेप ब्यान्डेज भन्छौँ हामी, हो त्यो ब्यान्डेज अरू बेला पनि हाम्रो हातखुट्टा मड्किँदाखेरि लगाएर बाँध्छौँ नि, जुन त्यो ब्यान्डेज चाहिँ बाँध्ने। र बाँध्दा पनि पहिला के चलन थियो भन्दा सर्पले टोकेर विष स्वाट्टै माथि पुग्छ भनेर एकदम कसेर त्यो पनि एक ठाउँ होइन 4-5 ठाउँमा बाँध्ने चलन थियो। अब अहिले त्यसलाई चाहिँ बिस्तारै मेडिकल्ली चाहिँ यो गर्नु रङ प्र्याक्टिस हो, गलत प्र्याक्टिस हो। त्यसले गर्दाखेरि बाँध्न चाहिँ बाँध्ने, टोकेको ठाउँदेखि माथिसम्मै बाँध्ने त्यही ब्यान्डेजले, तर कमसे कम पनि हाम्रो त्यो 5 औँला मध्ये अब मेडिकल अथवा वैज्ञानिक हिसाबले चाहिँ 75 mmHg को प्रेसर लगाएर बाँध्ने भन्छ। अब गाउँघरकालाई सजिलो भाषामा भन्नुपर्दा हाम्रो यो हत्केलाका 5 औँला मध्ये कमसे कम कुनै औँला छिरोस्, त्यति मात्र टाइट गर्नु पर्यो। अब सबैभन्दा सानो कान्छी औँला छ भने कमसे कम कान्छी औँला छिरोस्, अनि त्यसले गर्दाखेरि त्यो एउटा मेन्टेन गर्छ ब्लड फ्लोलाई पनि, तल र माथि मेन्टेन गर्ने हुँदाखेरि त्यति मात्र कसे पुग्छ, त्योभन्दा धेरै कस्न थाल्यो भने अन्य कम्प्लिकेसनहरू आउँछ। र त्यो गर्नुको उद्देश्य भनेको टोकेको भागलाई हलचल हुन नदिनु हो, प्राथमिक उपचारको काम नै त्यही हो। हात अथवा खुट्टामा टोकेको छ भने त्यो टोकेको भागलाई हलचल हुन नदिनु, र तपाईँको टोकाई भएको अवस्थादेखि हस्पिटल 15-20 मिनट आधी घण्टाको अवस्थामा छ भने त्यो ब्यान्डेज अब सबैको घरमा होला नहोला नेपालको अवस्थामा होइन, अब घर घरमा सबैले फर्स्ट एड बक्स नराख्न पनि सक्छन्। त्यो अवस्थामा कहिलेकाहीँ पातलो चुन्नी सलले पनि बेर्न चाहिँ मिल्यो धेरै नकसी, र यदि त्यो पनि अवस्था भएन, इमर्जेन्सी हो, स्नेक बाइट इज अ मेडिकल इमर्जेन्सी भन्छ, त्यसले गर्दा इमर्जेन्सीमा त्यस्ता केही पनि भेटिएनन् र तपाईँको उपचार हुने अस्पताल एकदम नजिक छ, आधा घण्टाभित्र पुग्न सक्नुहुन्छ भने तपाईँ त्यो टोकेको भागलाई नहल्लाइकन अब साथीहरूको मद्दतले परिवारको मद्दतले सिधै जाँदा पनि हुन्छ। अब यसमा तर प्र्याक्टिस के भइरहेछ त गाउँघरमा भन्दा कसेर बाँध्ने चार पाँच ठाउँमा, टोक्ने बित्तिकै ब्लेडले चिरेर फालिदिइहाल्ने, मुखले चुसेर फालिदिने। अस्ति भर्खर पनि मैले पनि सोसियल मिडियामा देखेको थिएँ, सायद दाङतिर हुनुपर्छ, एकजना सानो बच्चालाई टोकेको छ, लेडिजले लिएर बस्नु भएको छ र त्यहाँ अरू मान्छेहरूले मुखैले चुसेर चाहिँ त्यसको विष फाल्नतिर लागेको अवस्था छ होइन। अब यी भए लगायत अब विभिन्न चिजहरू, हर्बल औषधिहरू लगाउने, त्यो यी सबै चिजहरू चाहिँ अहिलेसम्म मेडिकल्ली चाहिँ यो भेरिफाइड भइसकेको छैन। कस्तो अवस्थामा काम गरे जस्तो देखिन्छ भन्दा अघि मैले भने चाहिँ या त सर्प अभिसालु या त ड्राई बाइट, यो दुईटामा चाहिँ काम गर्यो, निको गर्यो त्यसले भने जस्तो देखिन्छ। तर जब शरीरभित्र विष नै प्रवेश गरेछ भने यी सबै भनेको समय चाहिँ खेर फाल्नु मात्रै हो, त्यसकारण चाहिँ उपचारमा ढिलाइ हुन्छ। त्यहाँ सकेन भने फेरि अन्त्यमा हस्पिटलै लानु पर्यो, हस्पिटल लग्दाखेरि ढिलाइ भइसकेको हुन्छ, त्यसले गर्दा यी चिजहरूमा समय खेर फाल्नु हुँदैन। नर्मल क्रेप ब्यान्डेज बाँध्ने अनि लाने।
1: त्यो सँगै अर्को चाहिँ एउटा चलन के देखिएको छ भनेदेखि, सर्पले टोकेपछि यदि हामीले सर्प पहिचान गरिएन भने चाहिँ उपचारमा कठिनाइ हुन्छ, त्यसैले सकेसम्म कतिपय सर्पै मारेर सर्प पनि सँगसँगै लानुपर्छ, अथवा यस्तो सर्प छ भने देख्नुपर्छ भने सर्प खोज्नतिर पनि लागेको पनि कतिपय ठाउँमा पाइन्छ। यो चाहिँ आवश्यक छ कि छैन नेपालको? अघि तपाईँले एक ठाउँ जोड्नु भएको थियो एउटै भेनम हो तीन चार थरीले काम गर्ने भने, यो चाहिँ कस्तो हो? यो
0: कुरा पक्रिनु भयो त्यही कुरा। यो नेपालको केसमा भन्यो भने सिधै भन्नुपर्दा काम छैन भन्छौँ हामी, किन भन्दा हामीले एक त सर्प मार्नतिर अथवा खोज्नतिर लाग्दा समय खेर गयो, त्यही खोज्नतिर लाग्दाखेरि टोकाई पनि भएको घटना फेरि सुन्नमा आएको छ। त्यो सर्प कुन हो भनेर चिन्नलाई खोज्न जाँदा अर्को लाइन टोकिया छ, दुईजनै एकैचोटि जानु परेको छ। सबैभन्दा महत्वपूर्ण कुरा, जुनसुकै सर्पले टोके पनि दिने एन्टिभेनम एउटै छ नेपालमा, जस्तो बाहिर चाहिँ अघि मैले नाम लिएँ नि फरक, यो प्रजातिका कोब्रा जस्तो कमन कोब्रा, मोनोकल कोब्रा, कमन करेत, यी विभिन्नका मोनोभ्यालेन्ट भनिन्छ। जुन सर्पले टोक्यो ठ्याक्कै त्यसैको मात्र औषधि बनेर आएको, एन्टिभेनम बनेर आएको हुन्छ, त्यो अवस्थामा चाहिँ ठ्याक्कै त्यहीले लगाइदिँदा चाँडो हुन्छ भनेर सर्प चिन्हतिर लाग्ने हो। अब हाम्रो अवस्थामा सबै सर्पको दबाई एउटैमै मिसेर आएको छ भने जुनसुकै सर्पले टोके पनि दिने दबाई त त्यही हो,
1: चिनिराख्नु पर्यो,
0: परेन, एउटा कुरा। दोस्रो कुरा, ल तपाईँलाई कोब्रा करतले नै टोक्यो भने ड्राई बाइट हुने सम्भावना पनि छ है, त्यहाँ पनि भयो कुरा। तेस्रो कुरा, हस्पिटल लानुभयो, सर्प मारेरै लानुभयो, ल कोब्रै मारेर लानुभयो, गोमनै मारेर लानुभयो, करेतै मारेर लानुभयो भने पनि जबसम्म त्यो बिरामीको शरीरमा सर्पले टोकेका लक्षणहरू देखिँदैनन् तबसम्म एन्टिभेनम चढाइँदैन। अनि लक्षणका आधारमा गरिने ट्रिटमेन्टहरू छन्, त्यसले गर्दा अब लक्षण नै देखिएपछि ट्रिटमेन्ट दिने हो, फेरि लक्षण देखेपछि दिने ट्रिटमेन्ट, यदि एन्टिभेनम नै चढाउनु पर्यो भने फेरि त्यही एन्टिभेनम हो जुन चाहिँ सबै तीनटै सर्पको लागि बनेर आएको छ, त्यसले गर्दाखेरि त्यो फेरि डक्टरले हेर्ने काम हो, त्यो बिरामीसँग लिएर मारेर गएकाले होइनन्। फेरि नेपालको केसमा अब सबै सर्प डक्टरहरूले चिन्नुहुन्छ भन्ने पनि छैन, कतिपय ठाउँमा चिन्नु होला, कतिपय ठाउँमा चिन्न बाँकी होला, त्यसले गर्दा यी विभिन्न क्राइटेरियाहरूले परिधिहरूले गर्दाखेरि सर्प खोजेर मार्नतिर आवश्यक छैन भन्ने चाहिँ हामी भन्छौँ।
1: अब हामी कार्यक्रमको अन्तिम अन्तिम चरणमा आइपुगेका छौँ। अन्तिममा तपाईँहरू जस्तो नेपालमा स्नेक फेस्टिभल, सेभ द लाइफ जस्ता कार्यक्रमहरू सञ्चालन गरिरहनु भएको छ, यस्ता अभियानहरूको उद्देश्य र तपाईँहरूले सञ्चालन गरिरहनु भएको यो दुईटा, नेपाल स्नेक फेस्टिभल र सेभ द लाइफ, यसको बारेमा जानकारी गराइदिनु, के काम हुन्छ र यसको उद्देश्य के छ?
0: म बायोलोजिस्ट, म एमएससी जुलोजी भएको नाताले चाहिँ पहिला मैले सेभ स्नेक सेभ नेचर, सर्प बचाऊ प्रकृति जोगाऊ भनेर नै कार्यक्रमहरू गरिरहन्थे, र पछि त्यो कार्यक्रमहरू गर्दै जाँदा गाउँघरबाटै मलाई राम्रो सुझाव के आयो भन्दा, किन सर्प मात्र बचाउ भन्ने, सर्पले टोकेर यत्रा मान्छेहरू मरिरहेछन् भनेपछि मान्छे बचाउने गरी पनि अभियान जोड्नुहोस् भनेपछि, त्यसपछि चाहिँ सेभ द लाइफ, जीवन बचाउने, अब चाहे त्यो सर्पको होस् चाहे मान्छेको होस्, अनि त्यहाँबाट चाहिँ हामीले जीवन बचाउनुपर्छ भन्ने उद्देश्यसहित सेभ द लाइफ क्याम्पेन चाहिँ अगाडि बढाइरहेका छौँ। र यो क्याम्पेन अगाडि बढाउँदै जाउँदा हामी विभिन्न स्कूल पुग्यौँ, कम्युनिटीमा पुग्यौँ होइन, अनि कहिलेकाहीँ चाहिँ अब स्वास्थ्य विभागले अथवा स्वास्थ्य संस्थाहरूले गर्ने तालिमहरू, जहाँ चाहिँ डक्टरले कतिसम्म सर्प चिन्दा आउँछ, मेडिकल्ली रिलेभेन्ट भन्छौँ, हस्पिटलमा कुन कुन सर्पले टोकेका बिरामीहरू आउने सम्भावना बढी छ भन्ने चिजहरूको लागि एउटा सानो बायोलोजिकल क्लास पनि राख्ने हुँदा त्यहाँ पनि गयौँ। अनि धेरै ठाउँमा कार्यक्रम गर्दा गर्दा मनमा के विचार आयो भन्दा, हामी मात्र सबै ठाउँ पुग्न गाह्रो हुँदो रहेछ, बरु सबै मान्छेलाई जस्तो एक दिनमा हामीले कार्यक्रम गर्यो भने तीन चारवटा क्लास गर्न सक्छौँ, भनेको 100-150 जना विद्यार्थी होला, तर हामीले यस्तो कार्यक्रम आँटौँ कि जहाँ चाहिँ एकै दिनमा सबै स्कूलको पार्टिसिपेट होस्, जुन ठाउँमा गरिन्छ त्यहाँको भनेर चाहिँ एउटा महोत्सवको रूपमा तयारी गरेर नेपाल सर्प महोत्सव सुरु गर्यौं। र नेपाल सर्प महोत्सव हामीले नागपञ्चमीकै अवसर पारेर आजभन्दा 3 वर्ष अगाडि सुरु गरेका हौं, धेरै भएको छैन। र यो नागपञ्चमीकै अवसर पारेर सुरु गर्नुको उद्देश्य भनेको हाम्रो स्लोगन नै छ होइन, यो हाम्रो नेपाल स्नेक फेस्टिभल प्रोमोटिङ ह्युमन स्नेक को एक्जिस्टेन्स थ्रू साइन्स आर्ट एण्ड कल्चर, भनेको विज्ञान कला र संस्कृतिलाई जोडेर चाहिँ जनमानसमा कसरी सर्पदंशको न्यूनीकरण गर्ने भन्ने हो। यसमा चाहिँ हामीले सर्पको प्रजातिको बारेमा कुरा गर्छौँ, हामीसँग भएका डकुमेन्ट्रीहरू देखाउँछौँ, त्यस्तै उद्धारको डेमोन्स्ट्रेसन, तालिम चाहिँ हुँदैन तर डेमोन्स्ट्रेसन भनेको कसरी उद्धार गर्ने, कसलाई खबर गर्ने, वन कर्मचारीलाई कसरी खबर गर्ने, रेस्क्युअरलाई कसरी बोलाउने त्यो बारेमा हुन्छ। त्यसपछि हामीसँग विभिन्न स्कूलहरूले राखेका स्टलहरू हुन्छन्, हरेक स्टलमा छुट्टा छुट्टै सर्पको ज्ञान लिन पाइन्छ। अनि यसरी चाहिँ एकदम मल्टिपल कार्यक्रमहरू भइरहने हुँदाखेरि प्राथमिक उपचारको लागि हामीसँग मेडिकल टिम हुन्छ, अनि हामीले गरेको महोत्सवमा दुई दिनको महोत्सव हुन्छ, करिब करिब दुई दिनमा 5,000 हारारी स्कूलका विद्यार्थी र 1,000 हारारी त्यो जुन ठाउँमा भइरहेछ त्यो गाउँका मान्छेहरूबाट चाहिँ यो अब्जर्भेसन भनौँ न लिन आउनु भएको, सहभागी हुन आउनु भएको छ। र यो पहिलो चाहिँ हामीले पहिलो 7 7 प्रदेश डुल्दैछौँ, त्यो मध्ये हामीले पहिलो वर्ष गण्डकी प्रदेशमा गऱ्यौँ, दोस्रो वर्ष हामीले रूपन्देही लुम्बिनी प्रदेशमा गऱ्यौँ, अहिले हामीले भर्खर धनुषा मध्य प्रदेशमा गऱ्यौँ, र अब हामी अब बाँकी रहेका अन्य 4 प्रदेशमा पनि विस्तारै गर्दैछौँ। यो सबैको उद्देश्य भनेको सर्पबाट बचौं र सर्पलाई पनि बचाउँ।
1: हजुर, सर्पप्रति हाम्रो आम मान्छेको बुझाइले हेर्दा यस्ता किसिमका कार्यक्रमहरू थप बढाउन कतिको आवश्यक छ?
0: एकदमै धेरै आवश्यक छ। अब अहिले हामीले सुरु गरेछौँ, बिस्तारै अरू साथीहरू पनि जोडिँदै हुनुहुन्छ, र जति सक्यो धेरै जनचेतना जगाउन सकियो भने सर्पको डर पनि कम हुन्छ, टोकाई पनि कम हुने भयो, टोकाई कम भएपछि स्वत रूपमा मृत्यु त कम नै हुने भयो। त्यसले गर्दा यस्ता कार्यक्रमहरू स्थानीय रूपमै पनि, अहिले हामीले गरेको महोत्सवहरू देखेर कतिपय स्थानीय रूपमा पनि आफै स्वत स्फूर्त रूपमा कार्यक्रमहरू गरिरहनु भएको छ, उद्धारको तालिमहरू त्यहीँबाटै शुरू भएको छ। हाम्रो कार्यक्रम हेर्दा यो त चाहिने रहेछ, यत्रो ठूलो एकै दिनमा सबै जम्मा गर्न नसके पनि 20-25-40-50 गर्छौं भन्दै त्यसरी चाहिँ कार्यक्रमहरू गर्न शुरू भएको छ। यो एकदमै पोजिटिभ कुरा हो, र यस्ता कार्यक्रमहरू जसले गरे पनि हुन्छ, धेरै भन्दा धेरै हुनु पर्यो, र त्यसको उद्देश्य भनेको मान्छे पनि जोगिने सर्प पनि जोगाउने हुनु पर्यो।
1: अब अन्त्यमा आजको कार्यक्रम विदा हुँदै गर्दाखेरि रेडियो सुनिरहनुभएका श्रोताहरूलाई मानिस र सर्पको सह अस्तित्वका लागि एकदम तपाईँको मुख्य सन्देश के छ, यो सह अस्तित्व कायम रहोस् भन्नका लागि?
0: मुख्य सन्देश भनेको अब अहिले त अब प्रविधिले सजिलो बनाइदिएको छ, यहाँहरूले आफै सो अध्ययन गरेर जस्तो इन्टरनेटहरूमा हेर्नुभयो भने नेपाल सरकारकै होइन इडिसिटी स्वास्थ्य विभागले निकालेको स्नेक बाइट म्यानेजमेन्ट गाइडलाइनहरू छ, होइन नेपालका विषालु सर्प भन्ने पुस्तकहरू जुन चाहिँ गुगल गर्नुभयो भने पीडिएफहरू सित्तैमा पढ्न पाइन्छ, त्यहाँबाट बिस्तारै नलेज लिँदै जानुहोस्। अनि त्यसपछि अलिकति राम्रो सन्देश दिने रेस्क्युअरहरू को को छन् उहाँहरूको भिडियोहरू हेर्नुहोस्। अनि त्यहाँभन्दा माथि अझै जानु पर्यो भने अब मेडिकल डक्टरहरूको पनि नम्बरहरू लिइराख्नु, आफ्नो अवस्थामा आफ्नो घर नजिक कुनमा चाहिँ उपचार हुन्छ, अनि यस्ता सन्देशमूलक चीजहरू हेरिएर सर्पमा राम्ररी काम गरिरहेका चाहे उद्धारकर्मी होस्, चाहे कन्जर्भेसनिस्ट हुन्, चाहे रिसर्चर हुन्, चाहे मेडिकल पर्सन, उहाँहरूको संगत गर्दै बिस्तारै आफ्नो डर भगाउँदै सर्पको जानकारी राख्दै सर्पलाई नै आफ्नो ठाउँमा बाँच्न दिउँ, हामी पनि आफ्नो ठाउँमा बाँच्न दिउँ, सहअस्तित्वको मिनिङ नै त्यही हो। त्यसरी चाहिँ यो सम्भव छ, फेरि त्यसले गर्दाखेरि मानव र सर्प बचाउनै भन्छौँ हामी।
1: हुन्छ, त्यही महत्वपूर्ण समय दिनुभयो र यो एकदमै महत्वपूर्ण विषय, यो नेपालभरि नै एकदमै खाँचो भएको यो विषय, यो विषयमा आफ्ना अनुभवहरू सहित सुझावहरू बाँड्नुभयो, यहाँलाई उज्यालोतर्फबाट धेरै धेरै धन्यवाद।
0: मलाई पनि यहाँ बोलाएर सरले यो सर्पमा आफूले जाने बुझेका कुराहरू राख्ने मौका दिनुभयो, यसको लागि सम्पूर्ण टिमलाई म धेरै धेरै आभार प्रकट गर्दछु।
1: प्रधानमन्त्री सर्प विज्ञ एवं अनुसन्धानकर्ता कमल देवकोटा, उहाँ सर्प बचाउने र सर्पको टोकाई घटाउने अभियानमा सक्रिय हुनुहुन्छ, त्यसै गरी आईयूसीएनको सर्प विशेषज्ञ समूहको नेपालको तर्फबाट सदस्य पनि हुनुहुन्छ, उहाँसँग कुराकानी गरेका छौं। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ, अर्को बुधबार बिहान 8 अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु, नमस्कार।

0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। केवाईसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने गिरोह सक्रिय। ओटीपी, पासपोर्ट जस्ता संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन सीआईबीको आग्रह। आउँदो मंगसिर 1 गतेदेखि काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य। वध अघि पशु र वध पछि मासु परीक्षण गर्नुपर्ने। आज पहाड़ी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका 1-2 ठाउँमा पनि ठूलो वर्षा हुन सक्ने। मेटाले बाल बालिकालाई सामाजिक सञ्जालमा आकर्षित गरेको आरोपमा अमेरिकी अदालतमा सुनवाई शुरू। किशोर किशोरीले सकारात्मक अनुभव पनि प्राप्त गरेका मेटाको दावी। र अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हरायो। नेपाल खबरमा अब पूरा खबर। केवाईसी अपडेट अर्थात व्यक्तिगत विवरण अद्यावधिक गर्ने कामका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। यस्तो ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले गिरोहका 4 जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। वित्तीय संस्था, डिजिटल वालेट जस्तै ई सेवा र वा टेलिकम सेवाहरूमा आफ्ना व्यक्तिगत विवरण अद्यावधिक गर्ने कामका लागि ग्राहकको पहिचान पुष्टि गर्न र सुरक्षाका लागि समय समयमा विवरण अपडेट गर्नुपर्ने हुन्छ। तर गलत कार्य गरेको आरोप बाराको देउताल गाउँपालिका 4 का 22 वर्षीय अभय तिवारी, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका 16 का 22 वर्षीय जय कुमार केवट, रामग्राम नगरपालिका 17 का 22 वर्षीय विद्यासागर केवट र पर्साको वीरगंज महानगरपालिका 3 का 27 वर्षीय कुबेर थापा पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उनीहरूलाई चितवनबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूले बैंकबाट बोलेको हो, केवाईसी अपडेट गर्नु पर्यो भन्दै पछिल्लो समयमा बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा वाट्सएपमा फोन मार्फत स्क्रीन शेयर गर्न लगाई ओटीपी कोड प्राप्त गरी खातामा पहुँच पुर्याएर खातामा रहेको रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने कार्यमा संलग्न रहेको सीआईबीले जनाएको छ। साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीका अनुसार पक्राउ परेकाहरूले आफू बैंकबाट बोलेको भन्दै विशेष गरी बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा वाट्सएप कल गर्ने गरेका थिए। उनीहरूलाई द्वितीय कारोबार ऐन 2063 अन्तर्गतको अनधिकृत पहुँच र विद्युतीय माध्यम सम्बन्धी ठगी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौँबाट 5 दिन म्याद थप अनुमति लिए आवश्यक अनुसन्धान भइरहेको छ। प्रहरीले बैंक तथा वित्तीय संस्थाको नाममा फोन वा अनलाइन सम्पर्क गरी ओटीपी, पासवर्ड, पिन तथा अन्य संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन आग्रह गरेको छ। आउँदो मंगसिर 1 गतेदेखि काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य गरिने भएको छ। सरकारले हालै राजपत्र मार्फत सूचना प्रकाशित गर्दै पशु वधशाला तथा मासु जाँच कार्यान्वयन गर्ने र त्यसका लागि चरणबद्ध लागू गर्ने जनाएको छ। काठमाडौँ उपत्यकाका सबै पालिकामा मंगसिर 1 देखि अनि उपत्यका बाहिरका सबै जिल्लाका महानगर, उपमहानगर र नगरपालिकामा माघ 1 देखि ऐन लागू हुनेछ। अर्को वर्ष साउनदेखि देशका सबै गाउँपालिकामा यो ऐन लागू हुनेछ। ऐन लागू भएसँगै उपभोक्ताले सुरक्षित, स्वस्थ र गुणस्तरीय मासु खान पाउने अपेक्षा छ। ऐनले वध अघि र वध पछिको प्राविधिक स्वास्थ्य परीक्षण पनि अनिवार्य गरेको छ। ऐनको दफा 8 अनुसार पशु वध गर्नु अघि अनिवार्य रूपमा उसको स्वास्थ्य अवस्था जाँच गरिनुपर्छ भने दफा 9 ले तोकिएको व्यवस्थित वधशालामा मात्र पशु वध गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तै दफा 10 अनुसार वध गरिसकेपछि मासु उपभोगका लागि उपयुक्त छ या छैन भनेर जाँच गर्नुपर्ने हुन्छ। ऐनको दफा 11 ले रोगी, संक्रमित वा कालगतिले मरेका पशुको मासु बिक्री वितरणमा रोक लगाएको छ भने दफा 12 र 13 ले मासु निरीक्षकले स्वीकृत गरेपछि मात्र बिक्री गर्न पाइने र मासुमा कुनै पनि प्रकारको मिसावट गर्न नपाइने उल्लेख छ। पशु सेवा विभागले काठमाडौँ उपत्यकाबाट शुरू हुने अभियान कार्यान्वयन गर्न विभागले प्राविधिक जनशक्ति अर्थात मासु निरीक्षक हटाउने, व्यवसायलाई मापदण्डबारे सचेत गराउने र पूर्वाधार निर्माणमा पालिकासँग पनि सहकार्य गर्ने जनाएको छ। आज पहाड़ी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर बादल लागेको छ। दिउँसो पहाड़ी क्षेत्रमा पानी पर्ने अनुमान छ। पहाड़ी धेरै जसो ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँमा हावाहुरीको समेत सम्भावना छ। आज राति कोशी प्रदेशको तराई भाग, मधेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको क्षेत्रको महाशाखाले जनाएको छ। भोलि र पर्सि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। गैराती देशका मध्य र पूर्वी क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाँड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पाल्पाको तिनाउ गाउँपालिका 3 सिद्धबाबा सुरुङ मार्गमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरूद्ध भएको छ र त्यहाँ पहिरो खस्ने क्रम रोकिएको छैन। प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ट्राफिक सहितको टोली पहिरो क्षेत्रमा खटिएको छ। बाटो खुलाउने पहल भइरहेको तर पहिरो खस्न रोकिएपछि मात्रै काम शुरू हुने जिल्ला प्रहरीकारले पाल्पाले जनाएको छ। दाङको घोराईमा सरकारी अनुदानको रासायनिक मल कालोबजारी गरेको आरोपमा 4 जना विरूद्ध मुद्दा दायर गरिएको छ। प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा घोराईका सोहनलाल चौधरी, कृष्ण बहादुर चौधरी, बंगलाचुलीका दिवाकर खत्री र खिमबहादुर घरती विरूद्ध कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन 2032 अन्तर्गत मुद्दा दायर भएको हो। प्रहरीका अनुसार उनीहरूलाई गएको साउन 28 गते राति घोराई उपमहानगरपालिका 7 सिसहनियामा ट्याक्टरमा डीएपी र यूरिया मल ढुवानी गरी बिक्री वितरण गरिरहेको अवस्थामा पक्राउ गरिएको थियो। ट्याक्टरसँगै 53 बोरा डीएपी र 4 बोरा यूरिया मल बरामद भएको दाङ प्रहरीले जनाएको छ। जिल्ला सरकारी वकिल कार्यालय दाङका सहायक जिल्ला न्यायाधिवक्ता श्रीधर अधिकारीको अनुसार यो मल कृषि सामग्री कम्पनी लिमिटेडले लक्षित किसानलाई वितरण गर्ने प्रयोजनका लागि सहकारीको नाममा खरिद गरेको थियो। किसानलाई वितरण नगरी महँगो मूल्यमा बिक्री गर्न खोजेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। अनुसन्धानको क्रममा उनीहरूले बंगलाचुली गाउँपालिका 5 रहेको सहकारीका लागि साउन 28 गते 130 बोरा डीएपी र 180 बोरा यूरिया मल खरिद गरेको देखिएको छ। सरकारी अनुदानमा प्राप्त मल तोकिएको मूल्यभन्दा बढ़ीमा बिक्री गरी किसानलाई ठगी गरेको प्रमाण फेला परेपछि कानूनी कार्यवाही अगाडि बढ़ाएको सहायक जिल्ला न्यायाधिवक्ता अधिकारीले बताउनु भएको छ। चालू आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या 70,000 भन्दा धेरै रहेको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा नयाँ र पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या 70,441 रहेको छ। अघिल्लो वर्ष साउनमा 68,110 विदेश गएका थिए। त्यस्तै चालू आर्थिक वर्षमा श्रम स्वीकृति लिने महिलाको संख्या पनि गएको वर्षको साउनको तुलनामा केही बढ़ेको छ। विभागका अनुसार गएको वर्ष साउनमा 9,162 महिला रोजगारीका लागि विदेश गएका थिए। यो वर्ष साउनमा 9,969 जना गएका छन्। समग्रमा नै पोहोरको साउनको तुलनामा यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै देखिन्छ। अब विदेशको खबर। सामाजिक सञ्जाल कम्पनी मेटा विरूद्ध बाल बालिकालाई फेसबुक र इन्स्टाग्राममा आकर्षित गरेको आरोपमा अमेरिकी अदालतमा सुनवाई शुरू भएको छ। क्यालिफोर्नियाको ओकल्याण्डमा रहेको अदालतमा हिजोदेखि शुरू भएको सुनवाईमा विभिन्न अमेरिकी राज्यका सरकारी वकिल र मेटाका कानूनी प्रतिनिधिले आफ्नो दावी प्रस्तुत गरेका छन्। मुद्दाको सुनवाई झण्डै 6 हप्तासम्म चल्ने बीबीसीको खबरमा उल्लेख छ। क्यालिफोर्नियाका वकिलहरूले मेटालाई 11 र 12 वर्ष उमेरका लाखौं बाल बालिका इन्स्टाग्राममा रहेको थाहा हुँदाहुँदै उनीहरूलाई सामाजिक सञ्जालबाट टाढा राख्न पर्याप्त कदम नचालेको आरोप लगाएका छन्। तर मेटाले भने त्यस्ता प्रयोगकर्ता 1,00,000 भन्दा बढ़ी मात्र फेला परेको दावी गर्दै सामाजिक सञ्जालको लत सम्बन्धी आरोपलाई अस्वीकार गरेको छ। कम्पनीले सामाजिक सञ्जाल प्रयोग गर्ने धेरै किशोर किशोरीले सकारात्मक अनुभव पनि गरेको भन्दै राज्यका वकिलहरूले त्यसलाई व्यवस्था गरेको तर्क गरेका छन्। क्यालिफोर्निया र न्यूयोर्क सहित अमेरिकाका 29 राज्यले सन् 2023 मेटा विरूद्ध मुद्दा दायर गरेका थिए। ती राज्यहरूले मेटाले बालबालिका सम्बन्धी संघीय तथा राज्यका गोपनीयता कानून उल्लंघन गरेको आरोप लगाएका छन्। राज्यहरूले मेटासँग अरबौं डलर क्षतिपूर्ति माग गर्नुका साथै फेसबुक र इन्स्टाग्राममा लाइक संख्या देखाउने व्यवस्था हटाउन तथा प्रयोगकर्तालाई लगातार स्कूल गरिरहने प्रणालीमा परिवर्तन गर्न माग गरेका छन्। अब खेल खबर। तेस्रो संस्करणको एसएससी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको कर्नाटकलाई हराएको छ। नेपालले हिजो मंगलबार भएको पहिलो अभ्यास खेलमा कर्नाटकलाई 116 रनले पराजित गरेको हो। नेपालले दिएको 199 रनको लक्ष्य पछ्याएको कर्नाटकको टोली 28 ओभरमा 72 रनमै अल आउट भयो। त्यसअघि टसितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 45 ओभरमा 188 रन बनाएको थियो। नेपालले भारतमा थप अर्को अभ्यास खेल पनि खेल्ने तालिका छ। 10 दिनको प्रशिक्षण सकाएर नेपाली टोली प्रिमियर कप खेल्न भारतबाटै मलेसिया जानेछ। मलेसियामा पनि नेपालले 3 दिन अभ्यास गर्नेछ। समूह एमा रहेको नेपालले पहिलो खेल भदौ 15 गते बहराइनसँग खेल्नेछ। त्यसपछि मलेसिया, साउदी अरब र हङकङसँग खेल रहेको छ। चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। केवाईसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने गिरोह सक्रिय। ओटीपी, पासवर्ड जस्ता संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन सीआईबीको आग्रह। आउँदो मंगसिर एकदेखि काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य। बध अघि पशु र बधपछि मासु परीक्षण गर्नुपर्ने। आज पहाड़ी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक दुई ठाउँमा पनि ठूलो वर्षा हुन सक्ने। मेटाले बालबालिकालाई सामाजिक सञ्जालमा आकर्षित गरेको आरोपमा अमेरिकी अदालतमा सुनवाई शुरू। किशोर किशोरीले सकारात्मक अनुभव पनि प्राप्त गरेका मेटाको दावी। र अभ्यास खेलमा नेपालले भारतको कर्नाटकलाई 116 रनले हरायो।
2: NBL सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: DTF सेवा डिश होम,
10: डिश होम खुशीको कनेक्शन।
11: साली नदीको सिर,
12: मणि चूडको काख,
13: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
12: शान्ति र आनन्दको अनुभूति,
13: भेटभाडबाट टाढा,
12: सहरबाट नजिकै,
13: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
12: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
14: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841549481। वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङभित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुर महानगरपालिकाले आज बेलुका बालकुमारी पुलबाट बत्ती बालेर स्मार्ट सड़क बत्तीको औपचारिक शुभारम्भ गर्दैछ। महानगरले आफ्नो क्षेत्रभित्र पर्ने झण्डै 8 किलोमिटर चक्रपथमा स्मार्ट सड़क बत्ती जड़ान गर्न सकिएकोले औपचारिक उद्घाटन आज गर्न लागेको हो। मेयर चिरीबाबु महर्जनका अनुसार बालकुमारीबाट बल्कुँदै सानेपासम्मको चक्रपथ क्षेत्रमा स्मार्ट स्ट्रीट लाइट प्रणाली जड़ान गरिएको हो। महानगरले चक्रपथ बाहेक महानगरभित्रका मुख्य सड़कहरूमा समेत यस्तो लाइट जड़ान गरिसकेको मेयर महर्जनले जानकारी दिनुभयो। चक्रपथ क्षेत्रमा बत्ती सञ्चालनमा आएपछि ललितपुर महानगरपालिका रातको समयमा समेत थप उज्यालो हुनेछ। काठमाडौँमा पर्यटन क्षेत्रका व्यवसायको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम प्रदान गरिएको छ। सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स टोले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको संयुक्त पहलमा दुई दिने कृत्रिम बुद्धिमत्ता अर्थात एआई प्रविधिको तालिम प्रदान गरेको हो। तालिममा पर्यटन क्षेत्रका 33 जना प्रतिनिधिको सहभागिता रहेको थियो। तालिम मार्फत सहभागीलाई पर्यटन व्यवसाय तथा पेशागत कार्यमा प्रभावकारी प्रयोग सम्बन्धी व्यावहारिक ज्ञान र सिप प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। र ललितपुरमा दानसँग सम्बन्धित पर्व पञ्चदानको तयारी भइरहेको छ। भोलि बौद्ध संस्कृति अनुसार ललितपुरका विभिन्न विहार र घर घरमा पञ्चदान पर्व मनाउन लागि हो। बौद्ध मार्गीहरूले आर्जन गरेको धन वा आएको केही अंश दानका लागि राख्ने र पञ्चदानको दिन दान गर्ने चलन रहँदै आएको छ। दीपंकर बुद्धले पाटनमा दान लिएको सम्झनामा यो पर्व मनाउने चलन रहेको हो। पञ्चदानमा दीपंकर बुद्धलाई पूजा गर्ने चलन छ। पञ्चदानको अघिल्लो दिन आज विभिन्न विहारमा रहेका दीपंकर मूर्तिलाई सरसफाई गरेर सजाइन्छ। भोलि पञ्चदानको दिन चामल गहुँ केराउ खीर नुन आदि दान दिने गरिन्छ। बौद्ध दर्शनमा अत्यन्तै पवित्र मानिएको दानको महत्व दर्शाएकोले यो पर्वमा दीपंकरसँगै भिक्षु तथा शाक्य वज्राचार्यलाई नेवार बौद्ध धर्मावलम्बीले दान दिने परम्परा छ। यसैबीच बौद्ध विहार संघ ललितपुरले ललितपुर महानगरपालिका वडा नम्बर 3 पुलचोकमा रहेको अक्षेश्वर महाविहार पछाडिको भवन निर्माण सहयोगका लागि भोलि ललितपुरको हकाबहालमा सामूहिक पञ्चदान गर्न लागेको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। केवाईसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने गिरोह सक्रिय। ओटीपी पासवर्ड जस्ता संवेदनशील विवरण कसैलाई पनि उपलब्ध नगराउन सीआईबीको आग्रह। आउँदो मंगिर 1 गतेदेखि काठमाडौँ उपत्यकामा मासु जाँच अनिवार्य। बध अघि पशु र बधपछि मासु परीक्षण गर्नुपर्ने। र ललितपुर महानगरको चक्रपथमा स्मार्ट सड़क बत्तीको आज बेलुका उद्घाटन हुँदै। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

इच्छा आयो नि भुल्नै जानु पर्ने रे नरिसाउन।

यो घर परिवार समाज आफ्नै आँगनसम्म पुग्न साथी चाहिने बेलाका बा दुई मुठी जाउलो पनि अर्कैले खुवाइदिनु पर्ने बेला भएकी आमा भर्खरै आफ्नो जन्मघर छोडेर मसँग बिहे गरी आएकी प्यारी श्रीमती आफैले आजसम्म खेलेको यो पाखा पखेरो अनि आफ्नै सालनाल गाडेको यो प्राणभन्द प्यारो धरती यी सबै छोडेर कहिल्यै नदेखेको बिरानो मुलुक पुगेर रगतलाई पसिनाएर बेच्ने रहर त कहाँ थियो र मेरै देशमा बसेर कर्मले देश बदल्छु भन्ने सोच र साहस गर्ने मान्छे के गरिन यहाँ तर यहाँ जे गरे पनि साँझ बिहान हातमुख जोड्न पनि त धौ भयो अनि अमिलो मन पारेरै होस् कठोर निर्णय गर्नु र प्रदेश हिँड्नु बाहेक मसँग के नै विकल्प रह्यो र

घटनाक्रमको सञ्जालो तपाईँलाई गतिविधिमा स्वागत छ। अब सुन्नुहोस् समाचार। पछिल्लो समयमा वैदेशिक रोजगारको सिलसिलामा विदेश गएका नेपाली युवाहरूको घरबार बिग्रदै गएको छ। सम्बन्ध विच्छेदका घटनाहरू पनि बढ्दै गइरहेका छन्।

हार्दिक निमन्त्रणा। पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: आयोजक दिदी बहिनी मिडिया हाउस स्टार एटी इभेन्ट तथा पार्टी प्यालेस वसुन्धरा काठमाडौँ समय 2084 भदौ 20 गते शनिबार बिहान 11 बजेदेखि अपरान्ह 4 बजेसम्म सम्पर्क नम्बर 98573301
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

सम्पूर्ण पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: Bonia. Extreme energy drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

पर्वतेले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: आयोजक दिदी बहिनी मिडिया हाउस स्टार एटी इभेन्ट तथा पार्टी प्यालेस वसुन्धरा काठमाडौँ समय 2084 भदौ 20 गते शनिबार बिहान 11 बजेदेखि अपरान्ह 4 बजेसम्म सम्पर्क नम्बर 98576001
1: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी 95.3

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।
2: अञ्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
3: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
2: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
3: सांसदहरूका असंसदीय गतिविधि बढ़ेपछि रासपा चिन्तित, मन्त्री र सांसदहरूसँग सभापति लामिछानेको छलफल जारी।
2: कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै मन्त्री नियुक्त गर्न नसक्दा कर्णालीका मुख्यमन्त्री शाही 22 दिनसम्म एक्लै।
3: मकनपुर मा खोलामा बेपत्ता थप एक बालिकाको शव भेटियो, एक बालिकाको खोजी जारी।
2: क्यानाडाले लगाएको 50% कर हटाउन ट्रम्प सहमत, एक्सेल पाइपलाइनको पुनरुत्थानलाई अनुमति दिने घोषणाले नयाँ बहस।
3: र प्याट्रिक भिएरा सेनेगलको फुटबल प्रशिक्षकमा नियुक्त।
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
5: यो त साइड जब दाइ, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
5: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
6: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम
5: मार्बल।
6: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको
5: जीवन।
7: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: समाचार अब विस्तारमा। प्रतिनिधि सभा सांसदहरूका गतिविधिमा प्रश्न उठ्न थालेपछि सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्रीहरूसहित सांसदहरूसँग अन्तर्क्रिया गर्दै हुनुहुन्छ। लगातारका असंसदीय गतिविधि र मन्त्रीहरूसँगै असमझदारी देखिएपछि लामिछानेले चासो देखाउनु भएको हो। अहिले संसदीय दलको कार्यालय सिंहदरबारमा सबै सांसद र मन्त्रीहरू छलफलमा जुटेको सचेतक प्रकाश चन्द्र परियारले बताउनुभयो। उहाँका अनुसार संसदीय गतिविधिसँग सम्बन्धित विषयमा सभापतिले आवश्यक निर्देशन दिने र असमझदारी समाधानको प्रयास गर्नुभएको छ। सांसदहरूले संसदमा बोल्ने भाषा सार्वजनिक गतिविधि समेत मर्यादित हुनुपर्नेमा त्यसमा ख्याल नगर्ने प्रवृत्ति बढ़दा सभामुखको रूलिङ रासोपाका सांसदहरू केन्द्रित धेरै देखिएको छ। हिजो मात्र सांसद आशिका तामाङले परराष्ट्र मन्त्रीसँगको जवाफमा चित्त नबुझेको भन्दै प्रति प्रश्न गर्न खोजेपछि सभामुखले मर्यादामा रहन निर्देशन दिनु परेको थियो। लगत्तै तामाङ बैठक छोडेर हिँड्नु भएको थियो। प्रधानमन्त्री समेत संसदमा आउन नमान्दा सभामुखले नै रूलिङ गर्नु परेको थियो। प्रधानमन्त्री नआउँदा शीर्ष नेताहरू समेत नआउने र सभा संचालनमा असहजता पैदा भएको गुनासो सभामुखले समेत नेताहरूसँग गर्दै आउनु भएको छ।
3: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। यस्तै युवा श्रम तथा रोजगार मंत्री रामजी यादवले बालश्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता पेश गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। दिउँसो 1 बजे सभा 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा परराष्ट्र कानून न्याय तथा संसदीय मामिला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले टेबल गर्नुहुने कार्यक्रम छ। यस्तै बैठकमा अर्थ मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक 2083 दफा छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नुहुनेछ।
2: कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज दिउँसो 1 बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो। नेपाली कंग्रेसका कमलबहादुर शाहले राजीनामा दिएपछि भट्ट साउन 29 गते एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो। भट्टले विश्वासको मत लिएपछि मात्र मन्त्रीमण्डललाई पूर्णता दिने तयारीमा हुनुहुन्छ। हाल नेकपा एमालेका तर्फबाट 3 मन्त्री र 1 राज्यमन्त्री नियुक्त भइसकेका छन्। अब नेकपाको तर्फबाट 3 मन्त्री र 2 राज्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ। विभिन्न सदस्य प्रदेशसभामा हालेका 59 सांसद कायम छन्। सरकार टिकाउन उहाँलाई 26 सांसदको समर्थन आवश्यक पर्नेछ। यस्तै लगातार 20 बैठकमा अनुपस्थित भएपछि कंग्रेसका सांसद प्रकाश देउबा पदमुक्त हुनुभएको छ। जेएनजी आन्दोलनपछि अमेरिकामा रहनुभएका देउबा त्यसैता नफर्किएपछि सभामुख भीमबहादुर भण्डारीले हिजो उहाँलाई पदमुक्त गर्ने निर्णय गर्नुभएको हो। यद्यपि कंग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले भने सभामुखले बदनियत राखेर पदमुक्त गरेको आरोप लगाउनु भएको छ। कंग्रेसले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको छ।
3: यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले पनि आज विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मत लिनकै लागि दिउँसो 3 बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिनुभयो। शाही मुख्यमन्त्री भनेको 22 दिनपछि विश्वासको मत लिन लाग्नु भएको हो। यद्यपि उहाँले अहिलेसम्म एकजना पनि मन्त्री नियुक्त गरिसक्नु भएको छैन। सत्ता साझेदार एमालेसम्म सँग कसले कति मन्त्रालय लिने भन्नेमा कुरा नमिल्दा मन्त्री नियुक्त गर्न नसकिएको नेताहरू बताउँछन्। यसअघि एमाले चलाइरहेको सरकार नेकपाको हातमा आइपुगेको हो। 7 मन्त्रालय रहेको कर्णालीमा नेकपाले मुख्यमन्त्री सहित 3 र एमाले 4 मन्त्रालय पाउनुपर्ने भए पनि टुंगिएको छैन।
2: मकवानपुरको हेटौडा उपमहानगरपालिका 19 स्थित वासुदेव खोलाले बगाएर बेपत्ता भएका 2 बालिका मध्ये एकजनाको शव भेटिएको छ। खोजीका क्रममा विनिता बोलनको शव आज बिहान फेला परेको प्रहरीले बताएको छ। यससँगै खोलाले बगाएर मृत्यु हुने बालिकाको संख्या 2 पुगेको छ। विनिताको शव वासुदेव र राप्ती खोलाको दोबानमा फेला परेको हो। घटनास्थलबाट करिब 3 किलोमिटर टाढा शव फेला परेको हो। हिजो विद्यालयबाट घर फर्कने क्रममा वासुदेव खोलाले 4 बालिकालाई बगाएको थियो। बगेका मध्ये राक्सीराङ एककी रेशमा स्याङतानको शव हिजै फेला परेको थियो। कक्षा 6 पढ्ने सीमा भोलनको घाइते अवस्थामा उद्धार गरिएको थियो। उनको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। अर्की कक्षा 5 अध्ययनरत सुमिता भोलन अझै बेपत्ता छिन्। खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन्।
3: सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको 3 गाउँपालिका 3 सिद्धा बाबा सुरुङ मार्ग नजिकै खसेको पहिरो हटाएपछि सड़क सञ्चालनमा आएको छ। आज बिहान करिब 7:35 बजे सुरुङ मार्गको पाल्पातर्फ प्रवेश गर्ने स्थानमा करिब 100 मिटर उत्तरतर्फ सड़कमाथिबाट पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार पहिरो पन्छाईसँगै यातायातका साधन चल्न थालेका छन्। सड़कमाथिबाट पहिरो झर्ने क्रम नरोकिँदा सड़क खुलाउन समय लागेको थियो।
2: आज राष्ट्रिय सूचना दिवस मनाइँदैछ। सूचनाको हक सम्बन्धी ऐन 2064 जारी भई कार्यान्वयनमा आएको दिनको सम्झनामा दिवस मनाउन लागि हो। राष्ट्रिय सूचना आयोगले दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ। विक्रम सम्बत 2064 साउन 5 गते सूचनाको हक सम्बन्धी कानून संसदबाट पारित भएको थियो। कानून पारित भएको 30 दिनपछि कार्यान्वयनमा आउने व्यवस्था ऐनमा गरिएकाले 2064 भदौ 3 गतेदेखि सूचनाको हक सम्बन्धी ऐन 2064 कार्यान्वयनमा आएको हो। नेपालको संविधानको धारा 27 प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। नागरिकको यस हकको निर्वाध प्रयोगबाट मात्रै मुलुकमा दिगो विकास र जनमुखी शासन प्रणालीको सुदृढीकरण सम्भव हुने आयोगले आज जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। बर्दियामा गाउँमा पसेर चौपाई मार्दै आएको समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र गेरुवा गाउँपालिका 4 स्थित पाटाल चुरी चुली सामुदायिक वनबाट गाउँमा पसेर चौपाई मार्ने बाघलाई नियन्त्रणमा लिएको हो। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक तथा सुरक्षा सुरा छार्ता खटिएको नेपाली सेनाको टोलीले क्यामेरा ट्यापिङ मार्फत बाघको गतिविधि पहिचान गरी डाट गरेर नियन्त्रणमा लिएको हो। पछिल्लो एक महिनादेखि बाघ गाउँ बस्तीमा पसेर गोठमै पुगी गाई गोरू र बाख्रा खान थालेपछि स्थानीयवासी त्रसित बनेका थिए। बाघलाई नियन्त्रणमा लिन निकुञ्जको टोलीले 19 दिनसम्म लगातार खोज तलाश गरेको थियो। निकुञ्जका प्रमुख अशोक रामका अनुसार चौपाए खाना पल्किएको बाघले मानिसमाथि समेत आक्रमण गर्न सक्ने जोखिम देखिएपछि नियन्त्रणमा लिन विशेष निगरानी बढ़ाइएको थियो।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडियन सामानहरूमा लगाइएको चर्को कर हटाउन सहमत हुनुभएको छ। अर्बौं डलर बराबरका सामानमा लगाइएको यस्तो कर हटाउन दुई देश सहमत भएको समाचार संस्था अल जजिराले उल्लेख गरेको छ। इलेक्ट्रोनिक्स, औद्योगिक मेसिनरी, फर्निचर र दुग्धजन्य उत्पादनहरू सहित क्यानाडाले निर्यातको विस्तृत दायरामा 50% भन्सार लगाउने मध्यरातको समयसीमा समाप्त हुनुभन्दा केही समय अघि ट्रम्पले हिजो यो घोषणा गर्नुभएको थियो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र ट्रम्पले विगत दुई दिनमा जारी वार्ताका बारेमा दुईपटक फोन संवाद गरेका थिए। ट्रम्पले अन्तिम व्यापार सम्झौताले किस्टोन एक्सएल पाइपलाइनको पुनरुत्थानलाई पनि अनुमति दिने उल्लेख गर्नुभएको छ। अल्बर्टलाई अमेरिकासँग जोड्ने तेल पाइपलाइनलाई ओबामा र बाइडेन दुवै प्रशासनले अवरूद्ध गरेको थियो। वातावरणविद र आदिवासी समूहहरूले लामो समयदेखि पाइपलाइनको विरोध गर्दै आएका छन्। तर ट्रम्पले भने प्रतिदिन 8,30,000 ब्यारल तेल बोक्ने यो पाइपलाइनलाई पुनर्जीवन दिने बताउँदै आएका थिए। गत वर्ष जनवरीमा ट्रम्प फेरि सत्तामा आएदेखि र उनले क्यानाडा र अमेरिका बीचको दशकौंदेखिको स्वतन्त्र व्यापारलाई उल्ट्याउँदै व्यापक विश्वव्यापी कर कार्यक्रम शुरू गरेपछि दुई प्रमुख व्यावसायिक साझेदार बीच तनाव बढ़ेको थियो।
3: र अब खेल समाचार। सेनेगलले 1998 विश्वकप विजेता फ्रान्सका प्याट्रिक भिएरालाई आफ्नो देशको फुटबल प्रशिक्षक बनाएको छ। सेनेगल फुटबल संघले भिएराको नियुक्तिबारे सामाजिक सञ्जाल मार्फत जानकारी दिएको हो। सेनेगलमै जन्मिएका भिएरालाई नियुक्त गर्नका कारण रणनीतिक कदम भएको सेनेगल फुटबल संघले बताएको छ। सेनेगल विश्वकपको अन्तिम 32 बेल्जियमसँग पराजित भएको थियो। भिएरा सामु सेनेगलको फुटबललाई उठाउनुपर्ने जिम्मेवारी रहेको छ।
2: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: सांसदहरूका असंसदीय गतिविधि बढ़ेपछि रासोपा चिन्तित। मन्त्री र सांसदहरूसँग सभापति लामिछानेको छलफल जारी।
2: कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै मन्त्री नियुक्त गर्न नसक्दा कर्णालीका मुख्यमन्त्री साई 22 दिनसम्म एक्लै।
3: मकवानपुरमा खोलामा बेपत्ता थप एक बालिकाको शव भेटियो। एक बालिकाको खोजी जारी।
2: क्यानाडालाई लगाइएको 50% कर हटाउन ट्रम्प सहमत। एक्सएल पाइपलाइनको पुनरुत्थानलाई अनुमति दिने घोषणाले नयाँ बहस।
3: र प्याट्रिक भिएरा सेनेगलको प्रशिक्षकमा नियुक्त।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
7: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
8: AIO. Yes, AIO. All in one mart. The best place for shopping.
9: के छ र हो खास त्यहाँ?
8: के छैन भन न। नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
9: वाउ, कहाँ छ र यो?
8: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
10: All in one mart, helping make your life easier.
11: किन आँखा मिचेको मिचै गरेको?
12: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
11: धेरै समय मोबाइल चलाइसी क्या हो?
12: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
11: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
12: ए, त्यसो भए जोगिन के गर्ने त?
11: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर हेर्ने, टाढा 20 फिट जति। बुझिस?
12: बुझे।
11: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने,
13: फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
14: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 21 औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
1: जीवनमा थोरै कुराहरू छ जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: भाइ भाइ भाइ, सामान पुऱ्याउने अनि आइहाल्यो है, अरू सामान पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिलाउ।
0: नमस्कार।
2: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम
0: मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: साथ जीवन घरको।
4: AIO.
5: AIO?
4: Yes, AIO. All in one mart. The best place for shopping.
5: के छ र हो खास त्यहाँ?
4: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
5: वाउ, कहाँ छ र यो?
4: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
6: All in one mart. Helping make your life easier.
7: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

0: यो हो थाहासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहासञ्चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासञ्चार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। सरकारले बिजुलीको महसुल घटाउने गृह कार्य तीव्र पारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको प्रस्तावमा गत साउन 13 गते विद्युत महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो। नेपाल विद्युत प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृह कार्य अगाडि बढ़ाएको हो। यसैबीच प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज बस्दैछ। अपरान्ह 4 बजे मन्त्रालय बस्ने बैठकमा बिजुलीको महसुल घटाउने उपायबारे छलफल हुने जनाइएको छ। संयोजक शाहीले हाल वर्षा याममा उत्पादित विद्युत बढ़ी भई खेरा गइरहेको अवस्थालाई मध्यनजर गर्दै आन्तरिक खपत बढ़ाउन महसुल पुनरावलोकन गर्न लागि जानकारी दिनुभयो। वर्षा याममा विद्युत खेर जाँदा प्राधिकरणले मासिक नोक्सानी बेहोर्नु परिरहेको जनाउँदै उहाँले सिजनल ट्यारिफ मार्फत उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराई खपत बढ़ाइने बताउनुभयो।
1: उज्यालो नेपाल पार्टीले विद्युत महसुलमा लगाइएको मूल्य वृद्धि कर भ्याट खारेज गर्न र डेडिकेटेड र ट्रंक लाइनको लामो समयदेखिको पक्वता उठाउन माग गर्दै शुरू गरेको हस्ताक्षर अभियान आज दोस्रो दिन पनि जारी छ। काठमाण्डुको माइतीगर मण्डालामा हिजो शुरू भएको हस्ताक्षर अभियानमा पहिलो दिन करिब 2000 सहभागिता जनाएका थिए। आज दोस्रो दिन पनि विभिन्न व्यक्तिहरूले समर्थनमा हस्ताक्षर गर्ने क्रम जारी रहेको छ। सरकारले चालू आर्थिक वर्षदेखि विद्युत महसुलमा थप भ्याट लगाएको विरोधमा उज्यालो नेपाल पार्टीले हस्ताक्षर अभियान शुरू गरेर सरकारलाई बुझाउने तयारी गरेको हो। कुलमान घिसिङ नेतृत्वको पार्टीले सरकारलाई पटक पटक सुझाव दिँदा पनि व्यवस्था गरिएकाले दबाव सृजना गर्न सड़कमा उत्रिनु परेको जनाएको छ।
2: इरानको सशस्त्र सेनाले अमेरिकी सेनालाई आफ्नो भूभाग प्रयोग गर्न दिने, कुनै पनि खाड़ी मुलुक अमेरिकी सैन्य कार्यवाहीमा सहभागी भएको मानिने चेतावनी दिएको छ। इरान र अमेरिका बीच जारी युद्धका बीच इरानी सेनाको यस्तो चेतावनीले खाड़ी क्षेत्रमा सैन्य तनाव थप बढ़ने संकेत गरेको छ। इरानी सशस्त्र सेनाका चीफ अफ स्टाफ अली अब्दुल्लाहीले अमेरिकी सेनालाई दिइने कुनै पनि सहयोग वा सुविधा अमेरिकी सैन्य कार्यवाहीमा सहभागिता सरह हुने बताउनु भएको छ। उहाँले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारमा ठूलो संख्यामा सैन्य विमान, विशेष गरी हवाई इन्धन भर्ने विमान सम्बन्धित देशको जानकारी वा सहमति बिना तैनात हुन सक्ने सम्भावना न्यून रहेको बताउनुभयो। त्यसैले इरान विरूद्ध आफ्नो भूभाग प्रयोग गर्न नदिने भन्दै वक्तव्य जारी गरेका खाड़ी मुलुकहरूको अवस्थाबारे आफूहरू पूर्ण रूपमा जानकार रहेको उहाँले चेतावनी दिनुभयो। उहाँको चेतावनी विशेष गरी खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार तथा तिनको प्रयोगसँग सम्बन्धित देखिएको छ। इरान र अमेरिका बीच फेब्रुअरी 28 युद्ध जारी छ। इरानमाथि अमेरिका इजरायलले गरेको आक्रमणपछि युद्ध शुरू भएको र त्यसको जवाफमा इरानले क्षेत्रभर रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गर्दै क्षेपास्त्र तथा ड्रोन आक्रमण गरेको बताइएको छ।
1: अब खेल समाचार। भारतीय स्पिनर मानव सुथरले 10 विकेट लिएपछि भारतले श्रीलंकासँगको पहिलो टेस्टमा शानदार जित हासिल गरेको छ। पाँचौं दिन दोस्रो सेशनमा श्रीलंकालाई 206 रनमा अल आउट गर्दै भारत 165 रनले विजय भएको हो। भारतले पहिलो इनिङमा 462 रन बनाएपछि श्रीलंका 284 रनमा अल आउट भयो। त्यसपछि भारतले दोस्रो इनिङमा 193 रन बनाएर श्रीलंका सामु 372 रनको लक्ष्य प्रस्तुत गरेको थियो। श्रीलंकाको पहिलो इनिङ ध्वस्त पार्ने क्रममा सुथरले 21.4 ओभरमा 76 रन खर्चिएर 4 विकेट लिए। उनलाई रविन्द्र जडेजाले 3 विकेट लिएर राम्रो साथ दिए। सुथर र जडेजाले मिलेर श्रीलंकाका 7 विकेट लिएपछि भारतले 178 रनको महत्वपूर्ण पहिलो इनिङ अग्रता बनाएको थियो। 24 वर्षीय सुथरले टेस्ट करियरको पहिलो बलमै विकेट लिँदै आफ्नो डेब्यू सम्झन लायक बनाए। राजस्थानका बायाँ हाते अर्थोडक्स स्पिनर सुथरले घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गरेपछि भारतीय टेस्ट टोलीमा स्थान बनाएका हुन्। उनले 32 प्रथम श्रेणी खेलमा 147 विकेट दिइसकेका छन् र 8 पटक 5 विकेट लिएका छन्। यो जितपछि भारतले विश्व टेस्ट च्याम्पियनशीपमा 12 अंक जोड़ेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो।

0: जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संसदीय दलको विधान संशोधनका लागि रासोपाले गरायो कार्यदल गठन, सरकारको काम कार्यवाहीबारे समीक्षा।
0: राष्ट्रिय सभाको शून्य समयमा उठे जनसरकारका विषय, सुदूरपश्चिमको विकासदेखि सार्वजनिक विधा कटौतीसम्ममा सांसदहरूको ध्यान आकर्षण।
1: बागमती प्रदेशमा सरकार गठनका लागि दावी पेश, आफ्ना मतदातालाई भोट फिर्ता लैजानु भनेर मजाक गरेको गृहमन्त्रीको जवाब।
0: खाड़ी क्षेत्रमा सैन्य तनाव थप बढ़ने संकेत, अमेरिकी सेनालाई भूमि प्रयोग गर्न नदिन इरानको चेतावनी।
1: र पहिलो टेस्टमा श्रीलंकामाथि भारतको शानदार जीत।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक छ बज्यो।

0: आवाज विहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: गठन दलका नेता बालेन्द्र शाह अनुपस्थित भएपछि सभापति लामिछानेद्वारा प्रतिरक्षा सरकार पुनर्गठन गर्न रवि लामिछानेलाई एमालेको सुझाव।
2: शेयर कारोबारी दिपेन्द्र अग्रवाल, परिवार र साझेदारको बैंक खाता रोक्का, कर्णालीका 75% जनसंख्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पहुँच, तरकारी र खाद्य वस्तुको मूल्य भने आकाशीय।
1: कोलकाताको होटलमा भीषण आग लागि एक बालक सहित 9 जनाको मृत्यु, इरानको खाड़ी देशलाई नयाँ चेतावनी, सैन्य तनाव थप चर्किन सक्ने संकेत।
2: र श्रीलंका विरूद्धको पहिलो टेस्टमा भारत 165 रनले विजयी, दोस्रो तथा अन्तिम टेस्ट आइतबारदेखि हुने। आईसीसी टेस्ट ब्याटिङ वरियतामा ह्यारी ब्रुक फेरि शीर्ष स्थानमा।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राधे रहेछ नि।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरे कार्य सम्पादन सम्झौता सम्बन्धी खबरबाट। प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका छन्। चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि मन्त्रीहरूले प्रधानमन्त्री शाहले कार्य सम्पादन सम्झौता गर्नुभएको हो। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज मन्त्रीहरूले प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गर्नुभएको छ। उहाँहरूसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। आजै प्रधानमन्त्रीसँग नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पनि कार्य सम्पादन सम्झौता गर्नुभएको छ।
1: सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगी पारिश्रमिक बढ़ाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार हाल संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक 5,000 का दरले वृद्धि गर्ने निर्णय भएको छ।
8: सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 स्वीकृत गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने नेपाली रूपियाँ करिब 2,73 करोड़ अनुदान सहायता स्वीकार गर्ने, 2083 भदौ 4 र 5 गते भारतमा आयोजना हुने जोइन्ट वर्किङ ग्रुप JWG अन बोर्डर म्यानेजमेन्टको 14 बैठकमा सहभागी हुन, गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने, एसियन डिजास्टर प्रिपेयरनेस सेन्टरको सब सेन्टर शाखा नेपालमा स्थापनाका लागि स्वीकृति प्रदान गर्ने, संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन माननीय परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने, प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रू 5,000 का दरले वृद्धि गर्ने, अर्को माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 8-6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने, नेपाल सरकार र साउदी अरेबिया बीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गर्ने, अर्को भुक्तानी तथा फरचोट ऐन 2075 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, अर्को नागरिक लगानी कोष ऐन 2047 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने, सहसचिव श्री कमल प्रसाद भट्टराईलाई राजपत्रांगित विशिष्ट श्रेणीमा बढ़ुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बागमती प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने।
2: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा सांसदहरूले निर्वाचन क्षेत्रका समस्या, जनताका गुनासा तथा सरकारको काम कार्यवाहीबारे प्रश्न उठाएका छन्। सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले बैठकमै जवाब दिएका छन्। राष्ट्रपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या र जनताका गुनासासँगै सरकारका काम कार्यवाहीबारे धारणा राखेका छन्। बैठकमा सरकारको काम कार्यवाहीको समीक्षा भएको छ। बैठकले संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कवेन्द्र बुर्ला कोटीको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। कार्यदललाई 7 दिनभित्र विधान संशोधन गरी कार्यविधि तयार गर्न जिम्मेवारी दिइएको छ। नयाँ कार्यविधिले सांसदहरूलाई सदनमा उपस्थित हुँदा आवश्यक तयारी गरेर आउन र संसदीय मर्यादा अनुसार प्रस्तुत हुन बाध्य पार्ने व्यवस्था गर्ने बताइएको छ। बैठकमा गृहमन्त्री शोधन गुरूङले भने पार्टीभित्रका असन्तुष्टि संसदमा नपुर्याउन सांसदहरूलाई आग्रह गर्नुभएको छ। भित्रको विवाद सदनमा उठाउँदा विपक्षी दलहरू बलियो हुने भन्दै उहाँले सरकारका कामको समर्थन गर्न आग्रह गर्नुभयो। गृहमन्त्री गुरूङले गृह मन्त्रालयसँग सम्बन्धित गुनासाहरू सम्बन्धित माध्यम मार्फत राख्न पनि सांसदहरूलाई आग्रह गर्नु भएको थियो।
1: राष्ट्रपा सभापति रवि लामिछानेले आज आफ्नो पार्टीका सांसदहरूको बैठक डाक्नुभयो, जसमा सरकारका मन्त्रीहरूलाई पनि उपस्थित हुन भनियो। तर बैठकमा पार्टी संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह नै उपस्थित हुनु भएन। बालेनले बोलाउनु पर्ने संसदीय दलको बैठक अनधिकृत रूपमा रविले बोलाएको चर्चा व्यापक भइरहेको छ। असन्तुष्टिकै कारण बालेन बैठकमा नआएको पनि अनुमान भइरहेका छन्। तर सभापति लामिछानेले भने यसलाई प्रतिरक्षा गर्नुभएको छ।
9: संसदीय दलमा आज हाम्रो छलफल हो, संसदीय दलको बैठक होइन। हामीले बोलाउँदाखेरि नै सभापतिले सांसदहरूमा गर्ने छलफल कार्यक्रम हो, दलको बैठक हुँदैछ, त्यसमा दलको नेता आइहाल्नुहुन्छ, त्यसमा कुनै दुविधा छैन। तपाईँले भन्नुभयो जस्तो एउटा राजनीतिक दलभित्र र यति धेरै सांसदहरू भएको ठूलो राजनीतिक दलभित्र कहिलेकाहीँ कहिले कसको कुनै न कुनै विषय कहिलेकाहीँ बोल्दाखेरि कतिपय कुरा छिप्लन सक्ला, कतिपय गर्दाखेरि कहिलेकाहीँ यताउता हुन सक्ने सम्भावना संख्या नै यति धेरै हुनुहुन्छ, त्यसले गर्दा हुने हो। तर समग्रमा हामी पनि धेरै छौँ, धेरैले धेरै कुरा गर्दा एक दुईजना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ र त्यसलाई सम्हालेर फेरि त्यसलाई सम्हाल्ने हामी गरिहाल्छ, त्यस्तो केही छैन। हामी बीचको कुनै कहिलेकाहीँ तपाईँहरूलाई रमाइलोको लागि लेखिदिनु पनि हुन्छ, दुईजना बीचको धारै अलग छ कि क्या हो, झडै परेछ कि क्या हो भन्नुहुन्छ, त्यो तपाईँहरूको समाचारले चाहिँ हामीलाई अझ बढी नजिक ल्याउन चाहिँ मद्दत गर्छ। त्यस कारणले यस्ता समाचार लेख्न नरोक्नु होला। प्रधानमन्त्रीले लेख्नुभएको विषय उहाँ त एउटा पोएट पनि हुन्छ, एउटा कलाकार पनि हुनुहुन्छ, एउटा कविको अहिले यत्रो भिडमा पनि मैले एक्लो महसुस गर्न सक्दिनँ। आज कति मान्छे हुनुहुन्छ तपाईँहरू, त्यस कारणले त्यस्तो त्यो हामीले सोधे जस्तो हो कि हरेक शब्दका अर्थहरू खोज्न गयो भने त्यसको राजनीतिक अर्थ भन्ने नै यहीँसँगै उभिएको छ, यहाँ पार्टीसँग उभिएको छ, कहाँ हुनुहुन्छ त्यो एक्लो, त्यो अर्को अर्थमा तपाईँले त तान्नुभयो।
2: नेकपा एमाले प्रधानमन्त्री सहित सरकारको पुनर्गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेलाई सुझाव दिएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले यस्तो सुझाव दिनुभएको हो। राष्ट्रपाका सभापतिज्यूले पार्टीको प्रमुख राजनैतिक नेताको हैसियतले प्रधानमन्त्री सहित सरकारको पुनर्गठन गर्न अविलम्ब पहल गर्नुपर्छ बादलको भनाई छ, अन्यथा आन्दोलन हुन सक्ने चेतावनी एमाले दिएको छ। प्रधानमन्त्री बालेन राष्ट्रियता लोकतन्त्र जनजीविका पुनर्स्थापनाको मार्गमा अविलम्ब फर्कनु पहिलो विकल्प रहेको उहाँको भनाइ छ।
10: यो छोटो अवधिमा बालेन्द्र सरकारले निरंकुशताका सबै कीर्तिमानहरू तोड्दै गएको छ। यसको शुरूआत राष्ट्रियता लोकतन्त्र तथा जनजीविकाका सम्वाहकमाथि सुशासनको आवरणमा झुट्टा आरोप थोपर्ने, थुन्ने र समाप्त पार्ने अभियानबाट भयो। त्यो अभियान अझै जारी छ। यसको आतंक र अमानवीयता सुकुम्बासी बस्तीहरूमा डोजरको उत्पात र सेना परिचालनबाट प्रकट भयो। यसका बन्द कानहरूले सुत्केरी र शिशुहरूको चित्कार सुनेन, यसका काला चश्माहरूले इन्द्र राईहरूका विवश आत्महत्याहरूलाई देखेनन्, यसका निर्दय आत्माले सुकुम्बासीहरूको विजोग र विचल्लीलाई आफ्नो महान उपलब्धि ठान्यो। सम्मान्य सभामुख महोदय, बालेन सरकारको स्वच्छचारी तथा अधिनायकवाद पूर्व घोषित संसद अधिवेशन स्थगन गरी अध्यादेशहरूको आकस्मिक उद्घोषबाट शुरू भयो। लोकतन्त्र जनादेश तथा विधि संविधानबाट स्वचालित हुन्छ, तर अधिनायकवाद शासकको चरम महत्वाकांक्षा र आदेशबाट परिचालित हुन्छ।
1: कर्णाली प्रदेशका 74.30% जनसंख्यामा राष्ट्रिय प्रसारण लाइन मार्फत विद्युत पहुँच पुगेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठका अनुसार आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2082 फागुनसम्म कर्णाली प्रदेशका 74.30% जनसंख्यामा राष्ट्रिय प्रसारण लाइन मार्फत विद्युत पहुँच पुगेको हो। बाँकी क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीको विस्तारसँगै वैकल्पिक ऊर्जाका माध्यमबाट विद्युत पहुँच पुर्याउने काम अघि बढ़िरहेको उहाँले जानकारी दिनुभयो। राष्ट्रिय सभामा बोल्दै उहाँले दिएको जानकारी अनुसार हालसम्म वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत कर्णालीमा 209 लघु तथा साना जलविद्युत आयोजनाबाट 6719 किलोवाट विद्युत उत्पादन भई 64231 घरधुरी लाभान्वित भएका छन्। 23 सौर्य मिनी ग्रिडबाट 1709 किलोवाट विद्युत उत्पादन भई 5391 घरधुरीमा विद्युत पहुँच पुगेको छ। कर्णालीका कुल 718 मध्ये 82 पूर्ण रूपमा, 472 आंशिक रूपमा राष्ट्रिय प्रसारण लाइनबाट विद्युतीकरण भएका छन् भने 164 अझै राष्ट्रिय प्रसारण लाइन पुग्न बाँकी छ।
2: केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले शेयर कारोबारी दिपेन्द्र अग्रवाल सहित परिवार सदस्य तथा कारोबारमा संलग्न केही साझेदारको बैंक खाता रोक्का गरेको छ। सीआईबीले अग्रवाललाई शेयर मूल्य कृत्रिम रूपमा बढ़ाएको र झुटो कारोबार तथा मूल्य प्रभावित कसुरमा अनुसन्धान गर्दै आएको थियो। यसअघि नेपाल धितपत्र बोर्डले अनुसन्धान गरेर कार्यवाही गर्ने प्रक्रिया अघि बढ़ाएको थियो। सोही अनुसार सीआईबीले गत पोस्टमा पक्राउ गरी 10 दिन हिरासतमा बसेका अग्रवाल हाजिरी जवानीमा रिहा भएका थिए। सोही कसुरको अनुसन्धानको क्रममा उनी तथा उनले कारोबार गर्ने परिवार सदस्यको र अन्य साझेदारसँगको पनि खाता रोक्का गरिएको ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन प्रधानमन्त्री भएताको 5 महिनामा 11,000 भन्दा बढ़ी सरकारी कर्मचारी कार्यवाहीमा परेका छन्। बालेन 2082 चैत 13 गते प्रधानमन्त्री भएता उक्त संख्यामा सरकारी कर्मचारी विभिन्न कार्यवाहीमा परेका हुन्। गत चैतदेखि साउनसम्म अनुगमन गरिएका कार्यहरूको संख्यामा झन्नै 3 गुणाले वृद्धि गरी 924 पुर्याइएको छ, जसमा आचार संहिता र समय पालना नगरेका 10,268 जना, तोकिएको पोसाकमा उपस्थित नभएका 645 जना तथा आफ्नो कार्यकक्षमा नभेटिएका 91 जना गरी 11,004 जना कर्मचारीहरू कार्यवाहीमा परेका छन्। प्रधानमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सतर्कता केन्द्रले अनुशासन उल्लंघन गर्ने यी सबै कर्मचारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्न सम्बन्धित निकायलाई कड़ा निर्देशन दिएको जनाएको छ।
3: कर्णाली प्रदेशमा सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमाले बीच मन्त्रालयको भागवण्डा टुंगिएको छ। मुख्यमन्त्री मंगलबहादुर साईले विश्वासको मत लिनु अघि दुई दलबीच सरकार गठन र सञ्चालनका विषयमा सहमति भएको हो। आज बिहान दुई दलका संसदीय दलबीच छबुदे सहमति पत्रमा हस्ताक्षर भएको छ। यता बागमती प्रदेश सरकार मुख्यमन्त्रीका लागि एमालेका किरण थापालाई समर्थन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद शुरू भएको छ। राप्रपा बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले एमाले समर्थन गरेको हस्ताक्षर बाहिरिएपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले गम्भीर अनुशासन उल्लंघन भएको बताउनु भएको छ। सरकार निर्माणमा राप्रपाको सहमति भन्ने विषयमा सत्यता छैन उहाँको भनाइ छ। गत साउन 20 गते बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकले राप्रपा सरकार निर्माणको कुनै गणितीय चलखेलमा सहभागी नहुने र कुनै निर्णय लिनुपर्ने अवस्था आएमा पार्टीको वृहत्तर हितलाई ध्यान दिई उपयुक्त समयमा उपयुक्त निर्णय लिने अधिकार अध्यक्षलाई प्रदान गरिएको र भदौ 1 गते पार्टी बागमती प्रदेश संसदीय दललाई सरकार निर्माणको क्रममा तटस्थ बस्न निर्देशन दिएको बताइएको छ।
2: विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशक पदमा 3 जनाको नाम सिफारिश भएको छ। कार्यकारी निर्देशक छनौटका लागि गठित सिफारिश समितिले 3 जनाको नाम सिफारिश गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयले गोर्खाका कृष्ण सिंह बस्नेत, दैलेखका बखत बहादुर साई र काठमाडौँका बुद्ध काजी श्रेष्ठको नाम सिफारिश गरेको हो। 9 जनाको आवेदन परेकोमा त्यसबाट 3 जनाको नाम सिफारिश भएको हो। कार्यकारी निर्देशकको नियुक्ति भने मन्त्री परिषद बैठकबाट हुनेछ।
3: भारतीय स्थल सेना प्रमुख जनरल धीरज श्रेष्ठले नेपालमा रहेका भूतपूर्व भारतीय सैनिकको कल्याण, स्वास्थ्य सेवा र सुविधाका लागि भारतीय सेनाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनु भएको छ। पोखरामा आयोजित पेन्सन क्याम्पमा भूतपूर्व भारतीय सैनिक तथा उनीहरूका परिवारलाई सम्बोधन गर्दै सेना प्रमुख श्रेष्ठले भूतपूर्व सैनिकहरू भारत नेपाल सम्बन्धका जीवन्त प्रतिनिधि भएको बताउनुभयो। भारतीय सेनामा सेवा गरेका गोर्खा सैनिकको योगदानप्रति सम्मान व्यक्त गर्दै उहाँले उनीहरूको हित र कल्याण भारतीय सेनाको जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ। भारतीय स्थल सेना प्रमुख जनरल धीरज सेठ आजै मात्रै स्वदेश फर्किनु भएको छ।
2: सरकारले जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई स्वरोजगार प्रयोजनका लागि अधिकतम 20 लाख मूल्य बराबरका सवारी साधन खरिदमा 100% कर छूट दिने निर्णय गरेको छ। अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै उक्त निर्णयबारे जानकारी दिएको हो। मन्त्रालयका अनुसार नेपाल सरकारबाट स्वीकृत एकीकृत प्याकेज बमोजिम छूट दिइएको हो। सरकारले 15 लाख मूल्यसम्मका पेट्रोल डिजेल वा कारोबार मूल्य 20 लाख रूपियाँसम्म भएका विद्युतीय सवारी साधन आयातमा लाग्ने कर र महसुल पूर्ण रूपमा छूट हुने भएको छ। तर यो सूचीमा हिउँमा यात्रा गर्न बनेका गाड़ी, गल्फ कार र यस्तै गाड़ी तथा भन्सार शीर्षक 87.03 अन्तर्गतका स्टेशन वागन र रेसिङ कार तथा विभिन्न उपशीर्षकमा पर्ने अनसेम्बल्ड अवस्थाका सवारी साधन खरिदमा भने यो छूट पाइने छैन। मन्त्रालयका अनुसार यो छूट पाउन जेन्जी आन्दोलनका शहीद परिवार, अति गम्भीर तथा गम्भीर घाइते भने खुलेको परिचय पत्र आवश्यक पर्नेछ। यो सुविधा चालू आर्थिक वर्ष 2083-84 लागि मात्र मान्य हुने समेत अर्थ मन्त्रालयले स्पष्ट पारेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: गरौं।
1: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
2: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
2: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। बान्सामा परेक हुने प्रमुख तरकारी, फलफूल तथा खाद्य वस्तुहरूको मूल्यमा भारी वृद्धि भएको छ। बजार मूल्य विश्लेषण सम्बन्धी पछिल्लो प्रतिवेदन अनुसार 2083 असार महिनामा हरियो तरकारी र फलफूलको मूल्य 253% महँगो बनेको हो। तरकारी तथा फलफूलको मूल्यमा उच्च उतार चढ़ाव देखिए पनि केही वस्तुको मूल्य भने स्थिर वा सामान्य अवस्थामा रहेको छ।
2: अर्घाखाँचीको सन्धि खर्क नगरपालिकामा शुरू भएको करदाता सेवा प्रभावी स्थानीय लाभान्वित भएका छन्। स्थानीय तहबाटै कर सम्बन्धी सेवा प्राप्त गरेपछि सहज, छिटो र झन्झटमुक्त सेवा पाएको भन्दै सेवाग्राहीहरू खुशी भएका हुन्। सन्धिखर्क नगरपालिकामा 3500 भन्दा बढ़ी करदाता सेवाग्राही छन्। गएको जेठ 12 गतेदेखि करदाताको सेवा प्रवाह शुरू भएको थियो। शुरू भएको छोटो समयमै अर्थात गएको जेठ 12 गतेबाट साउन मसान्तसम्म विभिन्न प्रकृतिका 160 फर्म तथा करदाताले सेवा प्राप्त गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल महतले बताउनु भएको छ। यस अवधिमा 39 व्यवसाय प्यान र 33 व्यक्तिगत प्यान जारी भएका छन्। 43 फर्मले व्यवसाय प्यान बन्द गरेका छन्। 18 फर्मले कारोबार संशोधन तथा प्रतिलिपि लगेको र 27 फर्मले कर चुक्ता प्रमाणपत्र लगेको सूचना अधिकृत महतले जानकारी दिनुभयो।
1: आज शेयर बजार अघिल्लो दिनकै अङ्क 2622 अडियो। नेप्से परिसूचक जम्मा 0.26 अंकले घट्यो, जसले समग्र नेप्से अंकलाई खासै प्रभाव पारेन। अघिल्लो दिन नेप्से 19.34 अंकले घटेको थियो। कारोबार रकम हिजोको तुलनामा 1.78 अर्ब घटेको छ। 5.07 अर्ब को हिजो कारोबार भएकामा आज 3.29 अर्बमा सीमित रह्यो। 110 कम्पनीको मूल्य बढ़ेको छ भने 150 घटेको छ। यस्तै 18 कम्पनीको मूल्य स्थिर रहेको छ।
2: अब विदेशका खबर। भारतको पश्चिम बंगालको राजधानी कोलकाता स्थित एक होटलमा आज बिहान आग लागि हुँदा एक बालक सहित कम्तीमा 9 मृत्यु भएको छ। प्रहरीका अनुसार आग लागि बिहान करिब 2 बजेतिर शुरू भएको थियो। वरिष्ठ प्रहरी अधिकारीले आगो होटलको दोस्रो तलाबाट शुरू भएको र करिब 1 घण्टाभित्र नियन्त्रणमा लिएको रोइटर्सलाई बताएका छन्। प्रहरी अधिकारीका अनुसार घटनाका क्रममा करिब 30 सुरक्षित उद्धार गरिएको छ। अन्य स्थानीय स्रोतका अनुसार आगलागीमा 6 घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। भारतीय संचार माध्यमहरूले केही मृतक बंगलादेशी नागरिक भएको जनाएका छन्। उनीहरू उपचारका लागि कोलकाता आएका हुन सक्ने भनिएको छ। यद्यपि प्रारम्भिक विवरण अनुसार सबै मृतकको राष्ट्रियता औपचारिक रूपमा पुष्टि हुन बाँकी रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्।
1: इरानको सशस्त्र सेनाले अमेरिकी सेनालाई सहयोग वा आफ्नो भूभाग प्रयोग गर्न दिने कुनै पनि खाड़ी मुलुक अमेरिकी सैन्य कार्यवाहीमा सहभागी भएको मानिने चेतावनी दिएको छ। इरान र अमेरिका बीच जारी युद्धका बीचमा इरानी सेनाको यस्तो चेतावनीले खाड़ी क्षेत्रमा सैन्य तनाव थप बढ़ने संकेत देखा परेको हो। इरानी सशस्त्र सेनाका चीफ अफ स्टाफ अली अब्दुल्लाहीले अमेरिकी सेनालाई दिइने कुनै पनि सहयोग वा सुविधा अमेरिकी सैन्य कार्यवाहीमा सहभागिता सरह हुने बताएको मेहर समाचार एजेन्सीले जनाएको छ।
2: अब खेल खबर। भारतले श्रीलंका विरूद्धको पहिलो टेस्ट आज 165 रनले जितेको छ। टेस्टको अन्तिम तथा श्रीलंका आफ्नो दोस्रो इनिङमा 206 रनमा अल आउट भएपछि भारतको ठूलो अन्तरको जीत सम्भव भएको हो। श्रीलंकाले जीतका लागि 372 रनको लक्ष्य पाएकोमा त्यसको छेउछाउ पनि पुग्न सकेन। गालेको मैदानमा श्रीलंकाका लागि सोनाल दिनुसाले सर्वाधिक 84 रन बनाए। यस्तै कप्तान धनञ्जय डी सिल्भाले 59 रन जोड़े। भारतीय बलर मध्ये मानव सुथारले 55 रन मात्र खर्चेर 6 लिए। यससँगै भारतले 2 टेस्टको सिरिजमा 1-0 अग्रता लिएको छ। अब दोस्रो तथा अन्तिम टेस्ट आइतबार कोलम्बोमा शुरू हुनेछ।
1: इंग्ल्याण्डका ब्याटर ह्यारी ब्रुक फेरि आईसीसी टेस्ट ब्याटिङ वरियताको शीर्ष स्थानमा फर्किएका छन्। अस्ट्रेलियाका ट्राभिस हेड बंगलादेश विरूद्धको पहिलो टेस्टमा कमजोर प्रदर्शन गरेपछि तल झरे। सँगै ब्रुकले चौथो पटक नम्बर 1 स्थान हासिल गरेका हुन्। ब्रुकले पहिलो पटक सन् 2024 डिसेम्बरमा टेस्ट वरियताको शीर्ष स्थान कब्जा गरेका थिए। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
2: प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता, बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक 5,000 बढ़्यो, बालेन प्रधानमन्त्री भए त 11,000 भन्दा बढ़ी सरकारी कर्मचारी कार्यवाहीमा।
1: राष्ट्रपा संसदीय दल बैठकमा सांसद मन्त्री बीच सवाल जवाफ, विधान संशोधनका लागि कार्यदल गठन। दलका नेता बालेन्द्र शाह अनुपस्थित भएपछि सभापति लामिछानेद्वारा प्रतिरक्षा, सरकार पुनर्गठन गर्न एमालेको सुझाव।
2: शेयर कारोबारी दिपेन्द्र अग्रवाल परिवार र साझेदारको बैंक खाता रोक्का, कर्णालीका 75% जनसंख्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पहुँच, तरकारी र खाद्य वस्तुको मूल्य भने आकाशियो।
1: कोलकाताको होटलमा भीषण आग लागि 1 बालक सहित 9 जनाको मृत्यु, इरानको खाड़ी देशलाई नयाँ चेतावनी, सैन्य तनाव थप चर्किन सक्ने संकेत।
2: श्रीलंका विरूद्धको पहिलो टेस्टमा भारत 165 रनले विजयी, दोस्रो तथा अन्तिम टेस्ट आइतबारदेखि आईसीसी टेस्ट ब्याटिङ वरियतामा ह्यारी ब्रुक फेरि शीर्ष स्थानमा।
1: अवस्थ नेपाली खबर अहिलेलाई यति नै, बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
3: हेलो भन्नुहोस् त
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
2: ए नानी के भने रहेछ के भयो
3: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
2: ल ल ल किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ
5: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1
7: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: पत्रना पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बिचको शुभकामना।
1: कोदो त हुँदैछ, कोदो हुन्छ, प्राय जो मान्छेहरू अब त्यो खेती गर्न अलिक छोड्या जस्तो लाग्यो।
2: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी।
3: त्यो आजभोलिको गाउँ भन्दा त्यो झालो गाउँ एकदम फारू हुने, पछि पनि हुने, सबैलाई पछि हुने, यस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
2: स्थानीय रूपमा उत्पादन हुने विभिन्न अन्न, गेडागुडी र तरकारीलाई दैनिक खानामा समावेश गर्न सके खानामा विविधता र पोषणमा सुधार ल्याउन सकिने हुन्छ। त्यसैले रैथाने बालीको संरक्षणलाई कृषि उत्पादनसँग मात्रै नभई पोषण र स्वस्थ खानपानसँग जोडेर हेर्नुपर्ने जानकारहरू बताउँछन् जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लाल बहादुर धामी।
4: दुई वर्षदेखि स्वास्थ्यसँग उत्पादन भनेर चाहिँ हामीले स्वास्थ्यसँगै उत्पादनलाई पनि हामीले कति सक्छौ भनेर पनि कृषि भेटनरीसँग पनि हामीले सहकार्य गरेका छौँ। त्यसमा बाली नालीहरूलाई प्रमोट गर्ने, आमा समूहमा त्यसको महत्व बुझाउने अनि तिनलाई चाहिँ सही तरिकाले पकाएर खाने र तिनी बालीहरूको संरक्षण गर्ने कुराहरू पर्दछन्।
2: कतिपय स्थानीय तहले रैथाने बाली उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने, नमूना खेती सञ्चालन गर्ने तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने प्रयास समेत गरिरहेका छन्। जय पृथ्वी नगरपालिका कृषि शाखा प्रमुख मानराज जोशी।
5: उत्पादन स्थलहरूलाई क्लस्टर बनाई सो क्षेत्रका कृषकहरूलाई बिउ वितरण र भण्डारणका लागि सिड बिन तथा हर्मेटिक ब्यागहरू वितरण गरिएको छ। बजारीकरणका लागि उत्पादित उपज ढुवानीमा सहयोग जस्ता कार्यक्रमहरू अनुदान उपलब्ध गराउनका साथै स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा कार्यक्रममा समेत स्थानीय रैथाने बालिका परिकारहरू समेटिने गरी दिवा खाजा खुवाउने विद्यालयहरूसँग समन्वय गरिएको छ।
2: उत्पादन गरेपछि उचित मूल्य नपाउनु, युवा पुस्ता खेतीबाट टाढिनु, परम्परागत बिउ हराउँदै जानु र बजारमा बाहिरी खाद्यान्नको निर्भरता बढ्नु रैथाने बाली संरक्षणका प्रमुख चुनौती हुन्। उत्पादनदेखि बजारीकरणसम्मको सुनिश्चितता, स्थानीय परिकारको प्रवर्धन, विद्यालय तथा समुदायमा पोषण सम्बन्धी सचेतना र पुरानो ज्ञानको पुस्तान्तरण आवश्यक छ। केदारसिंह गाउँपालिका उपाध्यक्ष मनिषा धामी।
6: उपाध्यक्ष कोशेली कार्यक्रम मार्फत पनि हामीले बटमास खेती अनि आलु खेती, कोदो, जौ खेती उत्पादन गर्ने र यसको बजारीकरण गर्ने कामहरू गरिराखेका छौं।
2: स्थानीय तहको नीति, किसानको मेहनत र समुदायको सहभागिता जोडिन सके हराउँदै गएका रैथाने बाली फेरि खेतबारीमा फर्किन सक्ने सरकारवालाको सुझाव छ। सुनिल मण्डेल, CIN रेडियो खप्तड आवाज, बझाङ।
7: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने,
8: ताजा स्वस्थ छ कि छैन भनेर कसले भन्दैन हो त? पशु स्वस्थ थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन? मासुको आफ्नो प्राकृतिक रंग हुन्छ, प्राकृतिक गन्ध हुन्छ, यो चाहिँ सामान्यतया।
7: मासुबारे समाजमा रहेको विश्वास, भ्रम र वास्तविकताबारे विज्ञसँगको सवाल जवाफ लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी

0: फूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
1: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मानिसमा लाग्ने रोगमध्ये 65% रोग पशुबाट सर्ने र नयाँ रोगमध्ये 70% रोग पशुबाट सर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। हेर्दा ताजा मासु खाँदा विभिन्न रोगको खतरा हुन सक्ने पशु विज्ञहरूले बताएका छन्। स्वस्थ मासु चिन्न नसक्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसो भए स्वस्थ मासु कसरी चिन्ने? कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग हामीले मासु बारेको भ्रम र यथार्थ बारे कुराकानी गरेका छौं।
4: सामान्यतया मासुको प्राकृतिक रंग, गन्ध र त्यसको प्राकृतिक बनावट जुन हुन्छ त्यो प्राकृतिकै रहनु पर्यो, देखिनु पर्यो। त्यो नै मासु स्वस्थ छ कि छैन भन्ने कुराको पहिलो कुरा हो। र यति भन्दा भन्दै पनि फेरि हामीले सँगै के जोड्न बिर्सिनु हुँदैन भने मासु कस्तो पशुबाट उत्पादन भएको हो भन्ने कुरा चाहिँ सँगसँगै जोडिएर आउँछ। र मैले भन्न खोजेको कुरा के हो भने मासु स्वस्थ हुनका लागि पहिलो कुरा मासु जुन पशुबाट पन्छीबाट मासु उत्पादन हुने हो त्यो पशु स्वस्थ हुनुपर्छ। स्वस्थ पशुबाट सामान्यतया मासु स्वस्थ मासु उत्पादन हुन्छ अनि हामी भन्न सक्छौ मासु स्वस्थ छ। त्यसका लागि केही कुराहरू चाहिँ पूर्व शर्तको रूपमा हामीले लिनुपर्ने हुन्छ। जस्तो त्योमा पशु स्वस्थ छ कि छैन भनेर कसले भन्दैन हो त? पशु स्वस्थ थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन, र त्यतिले मात्रै पुग्दैन। स्वस्थ मासु पशु जाँच गर्दा सामान्यतया स्वच्छ मासु उत्पादन हुन्छ, तर कहिलेकाहीँ नदेखिने खालका समस्याहरू मासुमा पनि देखिन सक्छन्। र त्यो त्यसकारण पशु पहिले वध गर्नु पूर्व जाँच हुनु पर्यो र वध पछि पनि मासु जाँच गर्नु पर्यो अनि मात्रै त्यो मासु स्वस्थ रहन्छ।
3: त्यो एउटा प्राविधिक कुरा भयो। तर अहिले हाम्रो गाउँघरतिर अथवा शहरमै पनि मासु काट्नु पूर्व चाहिँ परीक्षण गरेर काट्ने भन्ने कुरा चाहिँ कमै मात्र चलनमा छ नि त। त्यो हुँदै गर्दाखेरि चाहिँ हाम्रो आँखाले पनि यो चाहिँ मासु स्वस्थ छ है भनेर छुट्याउन सक्ने अवस्था चाहिँ रहन्छ कि रहँदैन?
4: सामान्यतया हामी अब आम नेपालीहरूको हाम्रो आदत चाहिँ कस्तो छ भने ताजा फ्रेस मासु हामी खोजिरहेछौं र हामी चाहन्छौ मेरो आँखा अगाडि नै काटियोस् कुनै पनि पशु र अथवा काट्दा काट्दैको मासु चाहिँ हामीले देख्यौं भने हामी ढुक्क हुन्छौ ल यो फ्रेस हो भन्ने, यो मासु स्वस्थ छ अथवा राम्रो छ भनेर हामी हाम्रो आम उपभोक्ताको के भन्छ हेराइ नजर दृष्टिकोण सोचाइ यो खालको छ। र अहिलेको समस्याको मेन चुरो कुरो भनेकै यही नै हो कि अहिलेसम्म हामीले वध गर्नु पूर्व पशु जचाउनुपर्छ, वध गरिसकेपछि पनि मासुको जाँच हुनुपर्छ, त्यो जाँच भएको नभएको कसरी थाहा हुने त भन्दा त्यहाँ केही चिन्ह हुनुपर्छ, चिन्ह लगाउनुपर्छ, छाप लगाउनुपर्छ, अनि मात्रै उपभोक्ताले ढुक्कसँग ए यो त यसमा चाहिँ विज्ञद्वारा जाँच गरिएको मासु हो है भनेर बिना कुनै हिचकिचाह ढुक्कसँग मासु खरिद गर्न सक्ने अवस्था सिर्जना हुन्छ। त्यसका लागि नै हामीहरू अहिले लागि परिरहेको अवस्था हो।
3: मासुको रंग राम्रो छ भने त्यो स्वस्थ मासु हो
4: हुन पनि सक्छ, नहुन पनि सक्छ, दुईटै कुरा छ।
3: किन त्यसमा चाहिँ
4: अब रंग त हामी हेर्दा राम्रै देखेका छौं, तर त्यो पशु स्वस्थ थियो कि थिएन, मासु जाँच भएको थियो कि थिएन भन्ने कुरा त हामीलाई थाहा छैन नि। त्यसकारण स्वस्थ हुन पनि सक्छ, नहुन पनि सक्छ।
3: दोस्रो प्रश्न चाहिँ ताजा मासु हो भने जाँच गर्न आवश्यक छैन।
4: मैले अघि नै भने फेरि अघिकै प्रश्नसँग जोडिन्छ, पशु स्वस्थ थियो कि थिएन, पशु जाँच गरिएको थियो कि थिएन, कसरी थाहा हुन्छ मासु ताजा मासु हुँदैन? मासु त काट्दाखेरि तपाईँ काटेको मात्रै देख्नुहुन्छ, मासु मात्रै देख्नुहुन्छ।
3: ताजा हुनु र सुरक्षित हुनु फरक
4: कुरा हो।
3: तेस्रो प्रश्न, फ्रोजन मासु भनेको अस्वस्थ र बासी मासु हो?
4: फ्रोजन स्वस्थ मासु, फ्रोजन मासु स्वस्थ हुनु पर्यो। मैले अघि भनेकै कुरा फेरि जोडिन्छ, जाँचिएको पशुबाट जाँचिएको मासु, फ्रोजन मासु हेल्दी मासु।
3: चौथो प्रश्न, पशु स्वस्थ देखिन्छ भने त्यसबाट बनेको मासु पनि पक्कै स्वस्थ हुन्छ?
4: सामान्यतया हुन्छ, कहिले काहीँ मात्रै आन्तरिक अङ्गहरूमा कहिले काहीँ त्यो रोगयुक्त हुन सक्छ, जो त्यसै कारणले मासु पश्चात समेत मासुको निरीक्षण आवश्यक भएको हो।
3: पाँचौं प्रश्न, मासु पकाएपछि सबै प्रकारका जीवाणु र रोगको जोखिम समाप्त हुन्छ?
4: राम्ररी पाक्यो भने रोग लगाउने ब्याक्टेरिया भाइरसहरू मर्छन् भन्ने मान्न सकिन्छ।
3: छैटौं प्रश्न, महँगो मासु भन्नेको नै गुणस्तरीय मासु हो?
4: कदापि होइन, महँगो हुँदैमा गुणस्तरीय हो भन्ने कुरा चाहिँ कोलाई ग्यारेन्टी गर्न सकिँदैन।
3: सातौं प्रश्न, मासुमा गन्ध छैन भने खाना सुरक्षित छ?
4: गन्ध कस्तो गन्ध भन्ने कुरा हो, मासुको आफ्नो प्राकृतिक गन्ध हुन्छ,
3: गन्हाएको छैन भने
4: प्राकृतिक त्यति मात्रै पर्याप्त हुँदैन।
3: आठौं प्रश्न, मासु पसल सफा देखिन्छ भने त्यहाँको मासु पनि सुरक्षित छ?
4: एउटा मापदण्ड पूरा गर्यो र त्यस्ता मापदण्डहरू थुप्रै छन् जुन पूरा गर्नुपर्ने हुन्छ, एउटा मापदण्ड एउटा एक लेभलको पास भएको मात्रै मान्नुपर्छ त्यसलाई।
3: नौ नम्बरको प्रश्न, मासुको जाँचको विषय पशु र मासु व्यवसायीसँग मात्रै सम्बन्धित छ?
4: होइन, यो सरकार, उपभोक्ता, मासु व्यवसायी र पशु चिकित्सक सबैसँग सम्बन्धित छ, सबैको भूमिका छ।
3: दशौं प्रश्न, मासुमा धेरै रगत हुनु भनेको ताजा र राम्रो मासु हो?
4: मासु त्यसैले हामी भन्छौ, मासु झुन्ड्याएर पशुलाई झुन्ड्याएर वध गर्नुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ, अनि मासु स्वस्थ रहन्छ।
3: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब बढ़ेको छ। हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 दरले वृद्धि गर्ने सरकारको निर्णय छ। प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता भएको छ। संसदमै मन्त्रीको आलोचना नगर्न रासोपा सभापति लामी छानेले निर्देशन दिनुभएको छ। बागमती प्रदेशको मुख्यमन्त्री पदमा एमालेबाट किरण थापा मगरको दावी पेश भएको छ। आफ्नो पार्टीको समर्थन नहुने राप्रपाको भनाई छ। सरकार पुनर्गठन नभए आन्दोलनमा जाने एमालेको चेतावनी छ। साउनमा रोजगारीका लागि विदेशिनीको लर्को बढ़ेको छ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा पछिल्लो 4 महिनामा 11,000 सरकारी कर्मचारी कार्यवाहीको सिफारिश गरिएको छ। पहाड़मा मेघ गर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। र बागमती अटो जिमखाना प्रिक्सको दोस्रो संस्करण भदौ 13 आयोजना हुने भएको छ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 4 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मेघालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने मन्त्री परिषदको निर्णय,
1: मर्यादित वन्न मन्त्री र सांसदलाई सत्तारूढ रासपाको निर्देशन, मजाक गरेको गृहमन्त्रीको जवाब, आशिकाको अनावश्यक नियमापति,
0: कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा विश्वासको मत प्राप्त, बागमती प्रदेशमा सरकार गठनका लागि दावी पेश,
1: इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको खुलासा, प्रतिबन्ध नहटेसम्म जलमार्ग बन्द राख्ने इरानको चेतावनी,
0: र पहिलो टेस्टमा श्रीलंकामाथि भारतको शानदार जित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरू बीच चालू आर्थिक वर्षका मुख्य कार्य र उपलब्धि सुनिश्चित गर्न कार्य सम्पादन सम्झौता भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित एक समारोहका बीच प्रधानमन्त्री र मन्त्रीहरूले सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरी प्रति आदान प्रदान गर्नुभएको हो। कार्य सम्पादन सम्झौता समारोहमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, अस्वस्थताका कारण र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव संसदको बैठकमा सहभागी भएका कारण उपस्थित हुन सक्नु भएन। प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पनि कार्य सम्पादन सम्झौता गर्नुभएको छ।
0: सरकारले शिक्षा क्षेत्रका कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले प्रारम्भिक बाल विकास ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीहरूका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँका दरले वृद्धि गर्ने निर्णय गरेको हो। अन्य शिक्षकको पनि तलब समायोजन गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
3: माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने।
0: नेपाल शिक्षक महासंघले यसअघिका सरकारसँग पटक पटक भएका सम्झौता कार्यान्वयन नभएको भन्दै भदौमा निर्णायक आन्दोलन गर्ने तयारी गरेपछि भदौको पहिलो सातामै सरकारले यस्तो निर्णय गरेको हो। यसैगरी मन्त्री परिषद बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल एटीसी सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब 2,73 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यस्तै नेपाल सरकार र साउदी अरेबिया बीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न पनि स्वीकृति प्रदान गरिएको छ। सरकारले दुई मन्त्रीलाई विदेश भ्रमणका लागि स्वीकृति दिएको पनि उहाँले बताउनुभयो।
3: 2083 भदौ 4 र 5 गते भारतमा आयोजना हुने जोइन्ट वर्किङ ग्रुप JWG अन बोर्डर म्यानेजमेन्टको 14 बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने अर्को परराष्ट्र मन्त्रालयबाट छ। संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन माननीय परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने।
0: उहाँका अनुसार एसियन डिजास्टर प्रिपेयरनेस सेन्टरको शाखा कार्यालय नेपालमा स्थापना गर्न पनि मन्त्री परिषदले स्वीकृति प्रदान गरेको छ।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकी सांसद आशिका तामाङले आज पनि उस्तै हरकत देखाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले एमाले सांसद साजिता खातुन सिद्दिकीको अभिव्यक्तिमा अनावश्यक नियमापत्ति जनाएर आलोचनाको पात्र बन्नुभएको छ। सिद्दिकीले सरकारले हालै शुरू गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमतर्फ लक्षित गर्दै चिट्ठामा रमाइरहेको टिप्पणी गर्नुभएको थियो। खातुनले सरकारले शुरूआती 100 दिनमा सम्पन्न गर्ने भनी ल्याएको 100 बुँदे कार्ययोजनाको समीक्षा गर्नुपर्ने बेला भएको तर सरकार चिट्ठामा रमाइरहेको टिप्पणी गर्नुभएको हो।
4: 100 दिन तपाईँले ल्याएको 100 बुदाको सरकारले समीक्षा गर्नुहोस्। कति फेल भयो, कति पास भयो, जिम्मेवारी तपाईँको हो सरकार, मेरो त खबरदारी मात्र हो। चिट्ठामा रमाउने सरकार, अब त आँखा खोल, जनताको पीड़ा बुझ, चमेली बन जनताको।
1: तर आशिकाले खातुनले भन्न खोजेको भन्दा अर्कै बुझ्नुभयो। सधैँ जस्तै नियमापत्ति गर्दै तामाङले आफूहरू चिट्ठामा परेको नभई जनताबाट अनुमोदन भएर आएको बताउनुभयो।
5: यो हामीहरू चाहिँ चिट्टामा परेर आएको भन्नुभयो, उहाँले प्रुफ दिनु पर्यो। त्यो हामी जनताले प्रत्यक्ष जिताएर आएको हामी सांसद हौ कि चिट्टामा परेर आएको, उहाँले प्रुफ सहित भन्नु पर्यो। यो चाहिँ यो हरेक पल्ट सदनमा उहाँहरूले हाम्रो चिट्ठामा परेको, चाउचाउमा परेको, तपाईँहरूले त्यो भन्ने हो तपाईँहरूको शैली हो यो तपाईँहरूको। तपाईँहरूलाई जसरी जिताएर आएको हो त्यसरी जिताएर हामीलाई पनि तपाईँहरूले टाउको हल्लाउनै पर्दैन यो विषयमा।
1: सांसद सिद्दिकीको भाव बुझ्न नसकेकी आशिकाले आफ्नो नभई उहाँकै अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनु पर्ने माग समेत गर्नुभयो। हिजो परराष्ट्र मन्त्रीलाई प्रतिप्रश्न गर्न नपाएपछि आशिका बैठक नै छोडेर रिसाएर हिँड्नु भएको थियो। आशिका लगायतका सांसदको अमर्यादित हरकतले सभामुख हैरान हुनुभएको छ। आफ्नै दलका सांसदले संसद र संसदीय समितिको बैठकमा सरकारलाई अनावश्यक प्रश्न गरेर हैरान बनाएपछि आज रासपा सभापति रवि लामिछानेले मन्त्री र सांसदलाई बोलाएर छलफल नै गर्नु परेको छ। छलफलमा मन्त्रीको कामबारे जानकारी लिएपछि सभापति लामिछानेले सांसदको प्रस्तुतिमै सुधारका लागि आग्रह गरेको बताउनुभयो।
6: आजको छलफलको मुख्य उद्देश्य चाहिँ एउटा के भने, अब संसदमा हामी जसरी प्रस्तुत भइरहेका छौं त्यो संसदमा प्रस्तुत हुने विषय, त्यहाँको प्रस्तुति, यी सबै विषयहरूमा अलि कता कता आम नागरिक तहबाट पनि प्रश्नहरू आइरहेको, पार्टी पंक्तिले पनि अलिकति छलफल गर्नुपर्छ कि भनेर हामी सबै एउटै पेजमा त हुनु पर्यो नि त। त्यसले गर्दा त्यसलाई केही असन्तुष्टिहरू छन् कि सरकारका विषयलाई लिएर, मन्त्रालय मन्त्री या कसैको विषयमा केही छ कि भनेर हामीले आन्तरिक छलफलहरू गर्यौं, ताकि संसदको मर्यादा कायम गर्ने जिम्मेवारी पनि हाम्रो रहन्छ। त्यस अर्थमा चाहिँ संसदमा मर्यादित ढंगले प्रस्तुत हुने, संसदमा उठ्ने विषयवस्तुहरू आम नागरिकको जीवनसँग जोडिएका विषयहरू हुने, यी सबै यावत कुराहरू जति पनि छन् त्यसलाई चाहिँ एकैपटक छलफल गर्ने र छलफल गरिसकेपछि अब एउटा बेटर अण्डरस्ट्यान्डिङका साथ अगाडि जाने भन्ने विषयमा आज छलफल।
1: आजको बैठकले संसदीय दलको विधान संशोधनका लागि एक कार्यदल गठन गरेको छ।
0: गृहमन्त्री सुधन गुरूङले हालै गृह जिल्ला गोर्खामा भोट फिर्ता लैजानुस् भनेर दिएको अभिव्यक्ति मजाक मात्र भएको बताउनु भएको छ। रासपा संसदीय दलको बैठकबाट बाहिरिने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाब दिने क्रममा उहाँले मतदातासँग जोग गरेको बताउनु भएको हो। गत हप्ता गोर्खाको नामजुङ पुग्दा त्यहाँका पार्टीका स्थानीय नेताले स्वास्थ्य चौकीमा ल्याब स्थापना गर्ने चुनावी वाचा सम्झाएपछि रिसाउनु भएका गृहमन्त्री गुरूङले सरकार गठनको 4 महिनामा सबै काम नहुने भन्दै भोट फिर्ता लैजान भन्नुभएको थियो। गृहमन्त्रीको उक्त अभिव्यक्तिको संसददेखि सामाजिक सञ्जालसम्म चर्को आलोचना भइरहेको छ। आजै गृहमन्त्री गुरूङले जाजरकोट तथा रूकुम पश्चिमका भूकम्प पीड़ितहरूको निजी आवास निर्माण र विपद व्यवस्थापनको विषयमा सरकार संवेदनशील रहेको बताउनु भएको छ। गत साउन 22 गतेको प्रतिनिधि सभा बैठकमा नेकपाका सांसद गोपाल शर्माले उठाउनु भएको प्रश्न र सभामुखको रूलिङका सम्बन्धमा जवाफ दिँदै गृहमन्त्री गुरूङले लाभग्राही कायम गर्ने विद्यमान व्यवस्थामा पुनरावलोकन गर्न लागि बताउनुभयो। हाल एक परिवारबाट एकजना मात्र लाभग्राही हुने र विपद अगाडि नै अंशबन्ध भई अलग बसेको अवस्थामा मात्र छुट्टै लाभग्राही कायम हुने कानूनी व्यवस्था छ। यस व्यवस्थालाई परिमार्जन गरी स्थानीय तहलाई थप जिम्मेवार बनाउन विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको अध्यक्षतामा एक कार्यदल गठन गरिएको र सो कार्यदलले संशोधनको काम गरिरहेको उहाँले सदनलाई जानकारी दिनुभयो। रासपाको संसदीय दलको बैठकका कारण 2 घण्टा ढिला शुरू भएको प्रतिनिधि सभाको बैठक 3.25 घण्टा बसेर आगामी सोमबारसम्मका लागि स्थगित भएको छ। राष्ट्रिय सभाको बैठक भने पर्सी शुक्रबार बस्नेछ।
1: नेपाल परिवेशमा एमाले नेकपाका प्रदेश सांसदलाई मुख्यमन्त्री र मन्त्री बन्न धपेडी लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिलाउ।
8: नमस्कार।
7: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
8: यो त साइड जब दाई, यो चाहिँ मेन।
7: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
8: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
7: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
9: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ।
7: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
9: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
7: सुरक्षा घरको
8: साथ जीवन भर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिएका छन्। आज कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको 27 बैठकमा कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको हो। कुल 40 प्रदेशसभा सदस्यमा 36 सभा सदस्यले मतदान गरेका थिए। मुख्यमन्त्री शाहीको पक्षमा 21 जनाले र विपक्षमा 13 जनाले मतदान गरेका थिए। दुईजना तटस्थ बसेका सभामुख नन्दा गुरूङले बताउनुभयो। यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्नुभएको छ। बैठकमा 46 प्रदेशसभा सदस्य सहभागी रहेकामा भट्टको पक्षमा 41 र विपक्षमा 15 मत खसेको हो। सभामुख भीमबहादुर भण्डारीले भट्टले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले मतदान गरेको बताउँदै उहाँले विश्वासको मत प्राप्त भएको घोषणा गर्नुभएको हो। नेकपाका 20 र उपसभामुख सहित एमालेका 21 प्रदेशसभा सदस्य भट्टलाई विश्वासको मत दिएका हुन्। एमालेको समर्थनमा उहाँ गत शुक्रबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
3: कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्दा बागमती प्रदेशमा भने नयाँ सरकार गठनका लागि एमालेका किरण थापा मगरले दावी पेश गर्नुभएको छ। संविधानको धारा 168 को उपधारा 2 बमोजिम सरकार गठनका लागि 63 सांसदको समर्थनमा थापाले दावी पेश गर्नुभएको हो। एमालेका नेता थापाले आफ्नै पार्टीका 25 नेकपाका 26 र राप्रपाका 12 सहित 63 सांसदको समर्थनमा सरकार गठनका लागि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष दावी पेश गर्नुभएको हो। थापाको दावी पेशका लागि एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपाका नेता उद्धव थापा, नेकपाका दलका नेता शालिग्राम जमर कटेलले हस्ताक्षर गर्नुभएको छ। एमाले संसदीय दलको नेतामा थपलियालाई नै निरन्तरता दिँदै अर्को मुख्यमन्त्री बनाएर अनौठो रेकर्ड राख्न लागेको छ।
4: उज्यालो नेपाल पार्टीले विद्युत महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट खारेज गर्न र डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखिको बक्यौता उठाउन माग गर्दै शुरू गरेको हस्ताक्षर अभियान आज दोस्रो दिन पनि जारी रहेको छ। काठमाण्डुको माइतीगढ़ मण्डलामा हिजो शुरू भएको हस्ताक्षर अभियान करिब एक महिना चल्ने बताइएको छ। विद्युत कर बढ़ाइएकोमा चौतर्फी विरोध भएपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको प्रस्तावमा गत साउन 13 गते विद्युत महसुल दरको अवलोकन गर्न समिति गठन गरिएको थियो। सो समितिले हालसम्म निर्णय गर्न सकेको छैन।
3: ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको भन्दै एनसेललाई नेपाल दूरसंचार प्राधिकरणले स्पष्टीकरण सोधेको छ। प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले आज पत्रकार सम्मेलन गरेर एनसेलले ग्राहकको डाटा नचलाउँदा पनि वा डाटा अफ गरेको अवस्थामा पनि पैसा काटेपछि स्पष्टीकरण सोधेको जानकारी दिनुभयो। प्राधिकरणले दूरसंचार ऐन 2053 दफा 47 एक अनुसार क्षतिपूर्तिका रूपमा काटिएको रकम ग्राहकलाई फिर्ता गर्न लगाउने र हाल त्यस्ता ग्राहक फेला नपरेमा त्यस्तो रकम राज्य कोषमा दाखिला गर्न लगाउने निर्णय भएको छ। प्रवक्ता अर्यालले एनसेलले लामो समयदेखि ग्राहकको ब्यालेन्स रकम अधिकृत अनधिकृत रूपमा कटौती हुन दिएको तथा गुनासो समयमै समाधान गर्न चासो नदेखाएकाले कार्यवाही गर्ने भन्दै स्पष्टीकरण सोधिएको हो।
4: विज्ञहरूले शिक्षामा कृत्रिम बौद्धिकता एआईको आवश्यक रहेको र भविष्यमा यसले अनेकन चुनौती पनि थपिँदै जाने बताएका छन्। आज शिक्षा सरोकार केन्द्रले आयोजना गरेको 21 शताब्दीको शिक्षा प्रणालीमा एआईको प्रयोग सम्बन्धी छलफलमा वैज्ञानिक र शिक्षा सरोकारवालाले यस्तो बताएका हुन्। कार्यक्रममा उपस्थित व्यक्तिहरूले इजरायली वैज्ञानिक तथा जैव रसायन शास्त्री डाक्टर ओमार कोरेशलाई शिक्षामा एआईको प्रयोग आवश्यकता यसले पार्ने प्रभाव भावी चुनौती लगायत विषयमा जिज्ञासा राखेका थिए। वैज्ञानिक कोरेशले शिक्षामा एआईको प्रयोग हुनुपर्ने तर पूर्ण रूपमा यसमा निर्भर नहुनुपर्ने बताउनुभयो। उहाँले पछिल्लो समय अधिकांश विद्यार्थीले एआईको सहारा लिएको पाइएको पनि सुनाउनुभयो। कार्यक्रममा शिक्षा सरोकार केन्द्रका कार्यकारी निर्देशक तथा शिक्षाविद डाक्टर मीनबहादुर साई पनि शिक्षामा एआई आजको आवश्यकता रहेको बताउनुहुन्छ। तर नेपालमा यसबारे स्पष्ट नीति र पाठ्यक्रम नहुँदा समस्या खड़ा भएको उहाँले बताउनुभयो। छलफलमा अन्य सहभागीहरूले एआई एउटा प्रविधिको माध्यम मात्रै भएकाले आवश्यक विषयवस्तुको मात्रै सहयोग लिनुपर्नेमा जोड़ दिएका छन्।
3: उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालीका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न र कुनै पनि धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अच्युत कुइकेलको एकल इजलासले आज यस्तो आदेश दिएको हो। जनआस्था साप्ताहिकमा प्रकाशित समाचार लिएर जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गर्न सक्ने र वैयक्तिक स्वतन्त्रतामा असर पर्न सक्ने भन्दै श्रेष्ठले निषेधाज्ञाको माग गर्दै रिट दायर गरेका थिए। उक्त रिटमाथि प्रारम्भिक सुनवाई गर्दै अदालतले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म श्रेष्ठलाई धरपकड नगर्न, पक्राउ नगर्न र थुनामा नराख्न विपक्षीका नाममा अन्तरिम आदेश दिएको छ। उच्च अदालतले आफ्नो आदेशमा जनआस्थामा प्रकाशित समाचार प्रेस काउन्सिल नेपालमा उजुरी परेको र सोहीले हेर्ने भन्दै त्यसैका आधारमा पक्राउ गर्न नहुने बताएको छ। यसअघि जिल्लाले म्याद थपे पनि सर्वोच्च अदालतले श्रेष्ठलाई छाड्न आदेश दिएको थियो।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लमजुङको सुन्दर बजार स्थित आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसी र तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपाने विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। झूठो विवरण पेश गरी स्थायी शिक्षक बनेको आरोपमा उनीहरू विरूद्ध विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरिएको हो। शिक्षक केसीले आफूलाई विस्थापित शिक्षक दावी गर्दै झूठो विवरण पेश गरेर माध्यमिक तहमा स्थायी नियुक्ति लिएका थिए। विक्रम सम्वत 2063 सालमा शिक्षक सेवा आयोगले अस्थायी विस्थापित शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गर्न दिने निर्णय गरेपछि केसीले जालसाजी गरेको अख्तियारको दावी छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब थाहा खबर.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संसार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। 3 वर्षीय बालिका हत्याको विरोधमा बाह्रको सिमरामा आज दिउँसोदेखि सड़क अवरूद्ध भएको छ। बाह्रको जितपुर सिमरा उपमहानगरपालिका 1-10 धुरीकी 3 वर्षीय बालिका गरिमा चौधरी हत्या भएको घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन्। इलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदा पनि खोजीमा चासो नदिँदा बालिकामाथि सो घटना भएको आरोप स्थानीयले लगाएका छन्। स्थानीयले सिमरा प्रहरीको नेतृत्व परिवर्तन गर्नुपर्ने माग अघि सार्दै प्रदर्शन गरेका हुन्। हिजो साँझ बालिकाको शव भेटिएपछि प्रहरीले 2 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय 12 जनाएको छ। स्थानीयले सड़क अवरूद्ध गरेपछि वीरगंज पथलै सड़क खण्डमा सयौं गाड़ी तथा यात्रु अलपत्र परेका छन्। ठूला गाड़ी रोकिए पनि साना गाड़ीहरू भने आवत जावत गरिरहेको प्रहरीले जनाएको छ। सड़क खुलाउने विषयमा बाह्रका सहायक प्रमुख जिल्लाधिकारी छवि रमण भट्टराई एसपी नरेन्द्र कुंवर लगायतका सुरक्षा अधिकारी घटनास्थलमा पुगेका छन्। तर स्थानीयले प्रहरीले दोषी प्रहरीलाई कार्यवाही नगरेसम्म आन्दोलन नछार्ने बताएका छन्।
3: सो घटना प्रतिनिधि सभाको बैठकमा पनि उठेको छ। राजसभाका सांसद रहबर अन्सारीले 3 वर्षीय अबोध बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनामा बालिका हराएको जानकारी गराएको 24 घण्टासम्म पनि इलाका प्रहरी कार्यालय सिमराबाट कुनै खोजी वा कार्यवाही अघि नबढ़ाइएको भन्दै आपत्ति जनाउनु भएको छ। घटना दर्ता भएपछि प्रत्येक घण्टा प्रहरीले के कस्ता कदम चाल्यो भन्ने स्पष्ट एक्सन लग सार्वजनिक गर्नुपर्ने र दोषी प्रहरी अधिकारीमाथि कार्यवाही हुनुपर्ने उहाँले माग गर्नुभएको छ। सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा यस्ता जघन्य अपराध रोक्न गृह मन्त्रालयलाई तत्काल गम्भीर हुन समेत उहाँले आग्रह गर्नुभयो। उहाँले उक्त घटनाका दोषीलाई कड़ा कार्यवाहीको माग गर्नुभएको छ। सिमरामा मृत अवस्थामा फेला परेकी 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
4: डडेलधुरामा नदीले बगाउँदा 1 महिलाको मृत्यु भएको छ। परशुराम नगरपालिका बारकी स्थानीय डम्बरीनाथको रंगुन नदीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब परीक्षक वरूण बहादुर सिंहले बताउनुभयो। आज गाई वस्तुलाई नदी तराउने क्रममा चिप्लिएर उनी बगेको प्रहरीले जनाएको छ। खोजी गर्ने क्रममा नाथको शव बगेको स्थानबाट करिब 5 किलोमिटर टाढा बस गोइरा नजिकै फेला परेको प्रहरी नायब परीक्षक सिंहले बताउनुभयो।
3: महाकाली नदीको बाढ़ी नियन्त्रणका लागि कञ्चनपुरमा 1,220 मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ। महाकाली नदीको बाढ़ीबाट वर्षेनी नदी किनारका बस्ती र खेतीयोग्य जमीनमा हुँदै आएको क्षति न्यूनीकरण गर्न तटबन्ध निर्माण गरिएको हो। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कञ्चनपुरले 11,65,00,000 खर्च गरेर तटबन्ध बनाएको हो।
4: काठमाण्ड उपत्यकामा गुड्ने सार्वजनिक सवारी साधनका रूटका गाड़ी पत्ता लगाउन केटीएम पब्लिक ट्रान्सपोर्ट मोबाइल एप्लिकेशन सार्वजनिक गरिएको छ। आज संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात परिषदको तेस्रो बैठकमा परिषदका अध्यक्ष एवं काठमाण्ड महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगुलले एप्लिकेशन सार्वजनिक गर्नुभएको हो। यो एप्लिकेशनमा जीपीएस जडान भएका करिब 1,200 सवारी साधनका बारेमा जानकारी लिन सकिन्छ। यसलाई बढ़ाउँदै लगिने प्राधिकरणको योजना छ।
3: प्रस्तावित पूर्व पश्चिम विद्युतीय रेलमार्गका लागि अधिकरण गरिएको जग्गाको मुआवजा नपाउँदा स्थानीय जग्गा धनीहरू समस्यामा परेका छन्। उनीहरूले प्रचलित बजार मूल्य अनुसार अविलम्ब मुआवजा दिन र जग्गा फुकुवा गर्न माग गरेका छन्। सरकारले झापाको काकरबिटादेखि सुनसरीको इनरवासम्मको 126.75 किलोमिटर दूरीमा विद्युतीय रेलमार्ग निर्माण गर्न राष्ट्रिय गौरवको आयोजनाका रूपमा जग्गा अधिकरण गरेको थियो। यसका लागि सरकारले 6 वर्ष अघि 2077 जेठ 24 र 27 गते सूचना जारी गरी मालपोत कार्यालय मार्फत हक हस्तान्तरण रोका गरेको थियो। पूर्व पश्चिम रेलमार्ग मुआवजा समन्वय समितिका केन्द्रीय सचिव ज्ञानेन्द्र निरोलाका अनुसार झापा मोरङ र सुनसरीका 4,000 भन्दा बढ़ी घर दूरीको 5,424 किता जग्गा रोका राखिएको छ। रेलमार्गका लागि झापाको 2,457 मोरङको 1,668 र सुनसरीको 1,329 किता जग्गा अधिकरण गरिएको छ। अधिकरण क्षेत्रमा मेचीनगर र बिर्तामोडका 2 सिंगो बस्ती नै परेका छन्। अधिकरण गरिएको क्षेत्रमा रेल विभागले सीमांकन समेत गरिसकेको छ। जग्गा किनबेच, हंसबण्डा, बैंक धितो र हक हस्तान्तरणमा पूर्ण प्रतिबन्ध लगाइँदा जग्गा धनीले आफ्नो निजी सम्पत्तिको उपयोग गर्न पाएका छैनन्।
4: सातको तेस्रो कारोबार दिन आज एनएफसी परिसूचक 0.26 अंकले घटेर 2622 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम हिजोको तुलनामा 1 अर्ब 78 करोड़ले घटेको छ। हिजो 5 अर्ब 7 करोड़को कारोबार भएकोमा आज 3 अर्ब 29 करोड़ रूपियाँको शेयर किनबेच भएको छ। आज 110 कम्पनीको शेयर मूल्य बढ़दा 150 कम्पनीको शेयर मूल्य घट्यो भने 18 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानसँग कुनै वार्ता वा छलफलको ठोस योजना नभएको बताउनु भएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा इरानसँग कुनै वार्ता वा कुराकानी नभएको र तत्काल निर्धारित वार्ता योजना नरहेको उल्लेख गर्नुभएको छ। ट्रम्पले हुर्मुजको जलमार्गमा अमेरिकी नौसैनिक नाकाबन्दी पूर्ण शक्ति र प्रभावमा रहेको तथा हुर्मुज पूर्ण रूपमा खुला र निर्वाध रूपमा सञ्चालनमा रहेको पनि बताउनु भएको छ। ट्रम्पका विशेष दूत जारेट कुस्नरले फक्स न्यूजसँग अमेरिकी सरकार र इरानी सरकारका विभिन्न निकायबीचको वार्ता अहिले पहिलेभन्दा बढ़ी सक्रिय रहेको बताएपछि आएका हुन्। यद्यपि उहाँले वार्ताबाट अहिलेसम्म कुनै सहमति भई नसकेको संकेत गर्नुभएको छ। हुर्मुज जलमार्गमा तनाव कायमै रहेका बेला इरान र अमेरिका बीच परस्पर विरोधी धारणा सार्वजनिक भएका छन्। इरानले अमेरिकी नौसैनिक नाकाबन्दी र प्रतिबन्ध हटाउने लगायत समझदारी पत्रमा उल्लेखित प्रतिबद्धता पूरा नभएसम्म जलमार्ग खुला नगर्ने अडान दोहोर्याएको छ। यसैबीच कुस्नरले भने अमेरिकी सरकार र इरानी सरकार भित्रका विभिन्न पक्षहरू र विभिन्न तहमा भएको वार्तालाई व्याख्या गर्नुभएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। भारतीय स्पिनर माधव सुथरले 10 विकेट लिएपछि भारतले श्रीलंकासँगको पहिलो टेस्टमा शानदार जीत हासिल गरेको छ। 5औं दिन दोस्रो सेशनमा श्रीलंकालाई 206 रनमा अल आउट गर्दै भारत 165 रनले विजयी भएको हो। भारतले पहिलो इनिङमा 462 रन बनाएपछि श्रीलंका 284 रनमै अल आउट भएको थियो। त्यसपछि भारतले दोस्रो इनिङमा 193 रन बनाएर श्रीलंका सामू 372 रनको लक्ष्य प्रस्तुत गरेको थियो। श्रीलंकाको पहिलो इनिङ ध्वस्त पार्ने क्रममा सुथरले 21.4 ओभरमा 76 रन खर्चिएर 4 विकेट लिए। उनलाई रविन्द्र जडेजाले 3 विकेट लिएर राम्रो साथ दिए। सुथर र जडेजाले मिलेर श्रीलंकाका 7 विकेट लिएपछि भारतले 178 रनको महत्वपूर्ण पहिलो इनिङ अग्रता बनाएको थियो। 24 वर्षीय सुथरले टेस्ट करियरको पहिलो बलमै विकेट लिँदै आफ्नो डेब्यू सम्झना लायक बनाएका थिए। राजस्थानका बायाँ हाती अर्थोडक्स स्पिनर सुथरले घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गरेपछि भारतीय टेस्ट टोलीमा स्थान बनाएका हुन्। उनले 32 प्रथम श्रेणी खेलमा 147 विकेट लिइसकेका छन् र 8 पटक 5 विकेट लिएका छन्। यो जीतपछि भारतले विश्व टेस्ट च्याम्पियनशीपमा 12 अंक जोडेको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्री शाह र मन्त्रीहरूबीच कार्य सम्पादन सम्झौता। विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने मन्त्री परिषदको निर्णय।
3: मर्यादित बन्न मन्त्री र सांसदलाई सत्तारूढ़ रासपाको निर्देशन। मजाक गरेको गृहमन्त्रीको जवाब। आशिकाको अनावश्यक नियमापत्ति।
4: कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीद्वारा विश्वासको मत प्राप्त। बागमती प्रदेशमा सरकार गठनका लागि दावी पेश।
3: इरानसँग तत्काल वार्ताको कुनै योजना नभएको ट्रम्पको भनाई। प्रतिबन्ध नहटेसम्म हुर्मुज जलमार्ग बन्द राख्ने इरानको चेतावनी।
4: र पहिलो टेस्टमा श्रीलंकामाथि भारतको शानदार जीत।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
6: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171-4780-724 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्

0: एबीसी नेपाली सेवाको साँझ पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता औचित्यबारे विज्ञहरूको मिश्रित प्रतिक्रिया।
1: यो अत्यन्त राम्रो वैज्ञानिक सिस्टम हो,
2: प्राइम मिनिस्टरले त्यो सपोर्ट कागजबाट आग्रह गर्ने हो नि।
0: एमाले संसदीय दलका नेताको अभिव्यक्ति प्रति एमाले भित्रै तरंग। उपमहासचिव महासेठ भन्छन्,
1: रामबहादुर थापाजीको नितान्त व्यक्तिगत कुरा, नेकपा एमालेको त्यो सोच छुदै हुँदैन।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा इजरायली सेनाले 1.5 वर्षीय प्यालेस्टिनी बालिकाको हत्या सम्बन्धी घटनाको अनुसन्धान गर्ने। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। इजरायली सेनाले गाजामा युद्धका क्रममा प्यालेस्टिनीहरूमाथि भएका दुईवटा हमलाका अत्यन्त चर्चित घटनाबारे आन्तरिक फौजदारी अनुसन्धान शुरू गर्ने भएको छ। ती दुई घटना भनेका सन् 2024 जनवरीमा 5 वर्षीय हिन्द रजबको हत्या तथा त्यसको 1 वर्षपछि 15 जना आपतकालीन सेवा र सहायता कर्मीको हत्याका घटना हुन्। दुवै घटनाले अन्तर्राष्ट्रिय स्तरमा आक्रोश निम्त्याएका थिए। हिन्द जबलाई उनको परिवारका सदस्यहरूको गोली लागेर मृत्यु भएको अवस्थामा उनी बसेको कारभित्रबाट घण्टौंसम्म सहयोगका लागि प्यालेस्टिनी उद्धारकर्मीहरूसँग विन्ती गरेपछि इजरायली सेनाले उनको हत्या गरेको थियो। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन असर भन्छन्, गाजामा युद्धको सबैभन्दा हृदय विदारक दृश्यहरूमध्ये 1.5 वर्षीय प्यालेस्टिनी बालिका हिन्द रजबले गोलीले छियाछिया भएको कारभित्रबाट आफूलाई उद्धार गर्न प्यालेस्टिनी आपतकालीन उद्धारकर्मीहरूसँग गरेको निराशाजनक पुकार थियो। उक्त कारमा उनका परिवारका 5 सदस्यको मृत्यु भइसकेको थियो। बीबीसीका सेबास्टियन असरको भनाई। अमेरिकाले सोमबार अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अध्यक्ष र वरिष्ठ अभियोजनकर्तामाथि प्रतिबन्ध लगाएपछि युरोपेली संघ ईयूका शीर्ष अधिकारीहरूले अदालतप्रति आफ्नो दृढ़ समर्थन रहेको बताएका छन्। सामाजिक सञ्जाल मार्फत युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायन र युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले आईसीसीलाई समर्थन गरेका छन्। 120 भन्दा बढ़ी देशको समर्थन प्राप्त आईसीसीलाई युद्ध अपराधको अनुसन्धान गर्ने अधिकार रहेको छ। आईसीसीले पनि नयाँ वक्तव्य जारी गर्दै अमेरिकी प्रतिबन्धलाई आफ्नो न्यायिक स्वतन्त्रतामाथिको लज्जाजनक आक्रमण भनेको छ। पाकिस्तानको सरकारले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि निजी अस्पतालमा स्थानान्तरण गर्न दिएको आफ्नो आदेश पुनरावलोकन गर्न सर्वोच्च अदालत समक्ष आग्रह गरेको छ। सरकारले उपचारका लागि जेलमा रहेकालाई स्थानान्तरण गर्दा जेलका नियमहरू पालना गर्नुपर्ने र अदालतको उक्त आदेशले आफ्नो अधिकार क्षेत्र नाघेको तर्क गरेको छ। उनका वकिलहरूले उनी विभिन्न स्वास्थ्य समस्याबाट पीड़ित रहेको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको टोलीका एक वरिष्ठ सदस्यलाई युरोपको भ्रष्टाचार विरोधी निकायले लगातार छापा मारेपछि पदबाट बर्खास्त गरिएको छ। यसैबीच युक्रेनका पूर्व रक्षा मन्त्री मिखाइलो फेदोरोफले निर्वाचन गराउन आह्वान गरेका छन्। र भारतको कोलकातामा एउटा सस्तो होटलमा आगलागी हुँदा कम्तीमा 9 जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार मृतक मध्ये 1 बालक पनि रहेका छन्। प्रारम्भिक अनुसन्धानले एयर कन्डिशनर विस्फोट भएर आगलागी शुरू भएको हुन सक्ने देखाएको छ। घटनामा 8 जना घाइते भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि प्रधानमन्त्रीले मन्त्रीहरूसँग आज कार्य सम्पादन सम्झौता गरेका छन्। उनीहरूसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर विज्ञहरूले उक्त अभ्यासप्रति मिश्रित प्रतिक्रिया जनाएका छन्। सुनौ एक रिपोर्ट। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मन्त्रीहरूले प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गरेका हुन्। यस किसिमको अभ्यासले मन्त्रीहरूलाई उनीहरूले गर्ने कामका लागि थप उत्तरदायी बनाउने दावी गरिदिए आएको छ। पूर्व सचिव उमेश मैनाली यो राम्रो अभ्यास भएको तर्क गर्छन्, यद्यपि त्यसमा वस्तुगत सूचकको खाँचो उनी औल्याउँछन्।
1: यो अत्यन्त राम्रो वैज्ञानिक सिस्टम हो, तर फेरि के हुँदो रहेछ भने जब यसका अब्जेक्टिभ इन्डिकेटरहरू हुँदैन, अब्जेक्टिभ इन्डिकेटर नभएपछि त्यसले वास्तवमा सही नतिजा दिँदैन, पहिलो कुरो। दोस्रो कुरो, त्यो कार्य सम्पादन सम्झौता गरिसकेपछि त्यसको आधारमा दण्ड र पुरस्कार हुनुपर्छ नि, त्यो देखिएन क्या।
0: तर अर्का पूर्व सचिव विद्याधर्म अलिक यो अभ्यासको खासै औचित्य देख्दैनन्। उनको विचारमा केही वर्ष यता नेपालमा औपचारिकताका लागि यो अभ्यास गर्न थालिएको हो।
2: यसले चाहिँ फर्मलाइज गर्नको लागि औचित्य भन्ने कागजमा कति कुराहरू छ त भन्दाखेरि एउटा कार्य सम्पादनको करार पनि छ, मन्त्रीहरू प्रधानमन्त्रीको बीचमा भन्ने देखाउनु त भयो, तर जो जो प्रति एकाउन्टेबल हुनुपर्ने हो त्यसै पनि हुनुपर्ने हो कि, त्यो करार चाहिँ चाहिने क्याबिनेट सिस्टममा मन्त्रीहरू ठुलो हार्टेडली प्राइम मिनिस्टर प्रति कमिटेड हुनुपर्छ र प्राइम मिनिस्टरले सपोर्ट पाउनुपर्छ, र प्राइम मिनिस्टरले त्यो सपोर्ट कागजबाट आर्जन गर्ने होइन, त्यो त व्यवहारले आर्जन गर्ने हो, प्र्याक्टिसले आर्जन गर्ने हो, होइन एकअर्काप्रतिको म्युचुअल रिलेसन छ नि अन्डरस्ट्यान्डिङको, त्यसबाट आर्जन गर्ने हो, त्योदेखि बाहिर कागजी घोडा दौडाएर त्यो आर्जन हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन।
0: पूर्व सचिव मैनाली चाहिँ अहिलेको अभ्यासमा सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिन्छन्। उनी भन्छन्
1: पोजिटिभ इन्डिकेटरहरू बनाएर हामीले कार्य सम्पादन सम्झौता गर्यौँ भनेदेखि त पर्फर्मेन्समा आधारित आज पनि त धेरै जसो देखेर पर्फर्मेन्स के भन्दा तलब पनि पर्फर्मेन्सको आधारमा निर्धारण हुन लागेको छ, ती सबैको हुनाले यी चिजहरू वैज्ञानिक हुन् तर हामीले के भने वैज्ञानिक इन्डिकेटर बनाउन जानेनौँ, त्यसो भएको हुनाले यस्ता व्यक्तिहरू एक्सपर्टहरू चाहिन्छ जसले वस्तुगत आधारमा सूचकहरू बनाउने र विषयगत आधारमा प्रोक्सी इन्डिकेटरहरू बनाउन सक्ने मान्छे चाहियो।
0: अर्कोतर्फ प्रणालीमा मन्त्रीहरू मात्र नपर्ने भएकाले प्रणालीलाई जवाफदेही बनाइनु पर्ने मल्लिकको तर्क छ। प्रणालीले काम गर्ने अवस्थामा यो प्रकृतिको अभ्यास आवश्यक नपर्ने उनी बताउँछन्। अर्को विषय, विपक्षी दल नेकपा एमालेको संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारलाई नेपाली सेना, अमेरिका र एल्गोरिदमसँग जोडेर गम्भीर आरोप लगाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले ती तीन कुरा अहिलेका सरकारको शक्तिका स्रोत भएको आरोप लगाए। उनले भने
4: कतिपय भू राजनीतिका स्रोतकर्ताहरूको दावी छ यो सरकारको शक्तिको स्रोत तीन ए आर्मी, अल्गोरिदम र अमेरिका हो।
0: थापाको अभिव्यक्तिले जनमतको अपमान गरेको भन्दै सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले आपत्ति जनाइन्। थापाको अभिव्यक्तिको सार सुनाउँदै हामीले एमाले उपमहासचिव रघुवीर महासेठसँग प्रतिक्रिया मागेका छौं।
5: हुन त मैले सुने छैन तर तपाईँले जुन प्रकारले भन्नुभयो कि पहिला जस्तै यो हाम्रो पार्टीको कार्य दिशाको विपरीत हो। नेकपा एमालेका उपाध्यक्ष जो नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा आउनु भएको छ उहाँले बुझ्न सक्नु भएको छैन जबरजस्त के हो भनेर, त्यसैले उहाँले जे बोल्नुभयो गलत बोल्नुभयो।
6: जस्तो अब हतियारहरू गुम्बामा लुकाइएको छ कि भनेर आशंका, यो सरकारको स्रोत पनि आर्मी, अल्गोरिदम र अमेरिका हो भन्ने भनाइ जुन पहिलेको जस्तै
5: होइन। सुन्नुहोस् मैले बुझेँ त्यो कुरो रामबहादुर थापाजीको व्यक्तिगत नितान्त व्यक्तिगत कुरा हो, नेकपा एमालेको त्यो सोच हुँदै हुँदैन। नेकपा एमाले यस सम्बन्धमा रामबहादुर थापासँग स्पष्टीकरण सोध्न सक्छ। म अझ पनि भन्छु रामबहादुर थापाजी नेकपा एमालेको मूल स्पिरिटलाई बुझ्न सक्नु भएको छैन। जब जसले जुन एउटा कार्य दिशा देखाएको छ त्यो कार्य दिशा बुझ्न उहाँलाई अब कति समय लाग्छ म भन्न सक्दिनँ, तर उहाँ आज जे बोल्नुभयो त्यो व्यक्तिगत कुरा हो, यो पार्टीको कुरा होइन।
6: संसद दलको नेता पनि उनी पार्टीको सरसल्लाह नगरेरै त्यसरी त्यत्रो आक्रामक अभिव्यक्ति दिए होला नि त।
5: मैले अझै पनि भन्दैछु रामबहादुर थापाजी अहिले पनि उहाँको दिमागमा माओवादी कालका जुन उहाँहरूको रणनीति थियो त्यो कुरो अहिले पनि उहाँको दिमागबाट गइसकेको छैन।
6: कतै यो पार्टी अध्यक्षकै परामर्शमा यस्तो आक्रामक अभिव्यक्ति दिने गरेका त होइन वा?
5: मलाई लाग्दैन पार्टी अध्यक्षको सल्लाहमा उहाँले बोल्नु भएको जस्तो मलाई लाग्दैन। पार्टी अध्यक्ष नेकपा एमालेलाई अहिलेसम्म हाकेर ल्याएको व्यक्ति हुनुहुन्छ, जब जब उहाँले बुझ्नु भएको छ, जब जबको निर्माणमा पनि उहाँको कहीँ न कहीँ योगदान सधैँ थियो र सधैँछ, त्यस कारणले अध्यक्षको सल्लाहमा उहाँले बोल्नु भएको छैन। उहाँ व्यक्तिवादी व्यक्ति हुनुहुन्छ, म अझ पनि भन्छु उहाँ नेकपा एमाले बुझ्न सक्नु भएको छैन।
6: योभन्दा पहिले जब तपाईँको नेता रामबहादुर थापाले संसदमा अभिव्यक्ति दिए त्यसको पार्टीले बैठक गरेर राज्यका सबै अङ्गसँग सुमधुर सम्बन्ध राख्न प्रतिबद्ध छ भनेर एक खालको स्पष्टीकरण जस्तो दिएको थियो, त्यसैलाई नै बल पुग्ने गरी फेरि तपाईँकै पार्टी अध्यक्ष केपी ओलीले मिल्दोजुल्दो खालको अभिव्यक्ति दिने गरेकै छन् नि, भनेपछि त पार्टीको नीति होइन भने कसरी भन्नु?
5: हाम्रा पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूले पनि त्यस्तो अभिव्यक्ति दिनुभएको छैन। उहाँले जुन सचिवालयको बैठकबाट जुन प्रेस विज्ञप्ति मार्फत नेपाली जनतालाई सूचित गर्ने काम भयो नेकपा एमालेबाट त्यो सही थियो र आज पनि त सही छ। हामीले पराजयलाई स्वीकार गरेका छौँ, भित्र के भएको हो भएको होइन, कि त पार्टीले छानबिन कमिटी गठन गर्नु पर्यो, होइन भने जनताले दिएको अभिमतको विरुद्धमा हामी यसरी अगाडि आएर बोल्नु भएन। यसमा पनि संसदीय दलको नेता
6: तर तपाईँकै पार्टी अध्यक्षले पनि त यो जेएनजी आन्दोलनलाई लिएर त यो त नियोजित थियो भनेर अनि सेनाको भूमिकामाथि बारम्बार प्रश्न उठाइरहन्छु।
5: जेएनजी आन्दोलन नियोजित थियो, जुन प्रकारको तोडफोड भयो, घर लुट्ने कामहरू भयो, त्यो जनताको अभिव्यक्ति थिएन। त्यो चाहिँ जेएनजीहरूको नाउँमा जुन लुटपाट भयो, सिंहदरबार जलाउने काम भयो, खर्बको संरचनाहरू जलाउने काम भयो, त्यो गलत थियो। त्यो कुरा हिजो पनि भन्यो, आज पनि भन्छु, भविष्यमा पनि भन्छु।
6: त्यसमा चाहिँ अन्तर्राष्ट्रिय शक्तिहरू सँगसँगै नेपाली सेनाको भूमिकालाई लिएर तपाईँकै पार्टी अध्यक्षले प्रश्न उठाएको त हो नि त, त्यसकारण त कसरी पार्टीको विपरीत भएर
5: हाम्रो अध्यक्षले नेपाली सेनाको भूमिकाको कुरा लिएर प्रश्न उठाउनु भएको छैन।
6: भन्दैछु
5: अब उहाँले बाहिर के भन्नुभयो त्यो मैले सुनेको छैन, तर पार्टीभित्र उहाँले जे भन्नुभयो त्यस्तो अभिव्यक्ति दिनुभएको छैन। हो, सेनाको जुन भूमिका हुनु पर्थ्यो त्यो भएन, त्यो कुरा सही हो। सिंह दरबार जुन जलाउने काम भयो, पाँचवटा सेना खाडा मात्र भइदिएको भए त्यो जलाउन सक्ने थिएन। कमी कमजोरी भएको
6: हो। अब रामबाल थापाको अभिव्यक्तिमा तपाईँको के कुरामा आपत्ति भयो त? सरकारको शक्तिको स्रोत आर्मी, अल्गोरिदम र अमेरिका भने एउटा, अर्को सिक्किमीकरणको जोखिम छ कि भन्ने।
5: कि त हामीले सुन्नुहोस् है, कि त हामीले चुनाव बहिष्कार गरेर आउनु पर्थ्यो। जब हामी चुनावमा सहभागी भइसके पछाडि त्यो परिणामलाई जब हामी स्वीकार गरेर संसदभित्र छिरिसके पछाडि बारम्बार त्यो कुरालाई उठाउनु एउटा

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समक्षमा हुनेछौं।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा संवादका लागि हामीसँग नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्ण हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिसज्यू। संसद सञ्चालन भएको धेरै लामो समय त होइन, तर केही समय बितिसक्यो। तपाईँ संसदको पहिलो यात्रा कस्तो अनुभव गरिराख्नु भएको छ तिमीहरू अगाडि?
1: अनुभव एक किसिमले अहिलेको क्राइसिसको समयमा, हामी क्राइसिसको समयमा आएका छौं, जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ, हामी चाहिँ आफूलाई सिनियर छु र आफू हामीहरू चाहिँ अझ हामीमाथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
0: भनेको वरिष्ठ भनेको अनुभवको आधारमा अथवा उमेरको आधारमा के को आधारमा? त्यस्तो
1: दुवै आधारमा, अनुभवको आधारमा पनि र उमेरको आधारमा पनि। अनुभव पनि, हामी पनि 13 वर्षको उमेरदेखि सक्रिय यो राजनीतिमा, राजनीति भन्दा पनि त्यति बेला हामी राजनीति बुझेका थिएनौं। हामीले त एउटा मुभमेन्ट बुझेका थियौं, हामीले एउटा परिवर्तन गर्नुपर्छ, संघर्ष गरेर केही यो देशमा परिवर्तन होला भनेका थियौं। त्यो किसिमले गर्दै आउँदाखेरि हामीलाई चाहिँ त्यसरी लाग्छ, हामी चाहिँ एकदम अनुभवी छौं यो देशको व्यवस्था बदलिन, संघर्ष गर्न र देशमा प्रत्येक कुराको व्यवस्थापन गर्नमा हामी योगदान गर्न सक्छौं जस्तो लाग्छ।
0: भनेको 46 सालको आन्दोलनको बेलामा तपाईँ 10 कक्षामा पढ्नुहुन्थ्यो र आन्दोलनमा सहभागी हुनुभयो र संसदमा पुग्नको लागि निकै लामो समय भयो। यो छिटो भयो कि अथवा ढिलो भयो?
1: यस्तो थियो, म यसलाई त्यस्तो छिटो ढिलो भन्दिनँ। मेरो चाहिँ कस्तो थियो भने संघर्ष गर्नुपर्छ, परिवर्तन ल्याउनुपर्छ र परिवर्तन ल्याउने बित्तिकै म पदमा जानुपर्छ भन्ने मेरो मान्यता थिएन। जहिले पनि समाज र राष्ट्रको निम्ति मेरो योगदान म कतिसम्म गर्न सक्छु भन्ने मात्रै मेरो उद्देश्य थियो। त्यो समयमा अब परिवर्तन आन्दोलन भयो, आन्दोलनमा सक्रिय भूमिका रह्यो, त्यसपछि धेरै हामीले संघर्ष गर्यौं। हामी 46 सालपछि पनि नेभी संघ हुँदै, त्यसपछि नेभी संघ हुँदा पनि हामी त्रिचन्द्र कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ। त्यहाँ पनि काठमाडौँमा आइसकेर पनि,
0: काठमाडौँमा आएर तपाईँले शिक्षण पनि गर्नुभयो?
1: हजुर, शिक्षण त म विवाहपछि गरेको, म विवाहभन्दा पहिले, मेरो विवाहभन्दा पहिले म काठमाडौँ आएको, मेरो ब्याचलर र मास्टर्स त्रिचन्द्र कलेजबाट हो। ब्याचलर पढ्दै गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ, त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो र त्यो बेलामा पनि विद्यार्थी राजनीतिमा, विद्यार्थीको मुभमेन्टहरूमा सक्रिय भूमिका रहन्थ्यो मेरो।
0: भनेको तपाईँलाई छिटो चाँडो भन्दा पनि काम गर्दै गयो भने मूल्याङ्कन हुँदो रहेछ भन्ने चाहिँ अहिले
1: मलाई लागेको थियो।
0: अनि अहिले संसदमा पुगिसकेपछि, अघि तपाईँले भन्नुभयो वरिष्ठताको कुरा, त्यो अनुभवको उमेरको कुरा, त्यो बाहेक अरू के कुराहरू अझै सुधार्न पाए हुन्थ्यो, के चाहिँ राम्रो भयो भन्ने लागिरहेको छ?
1: अब यो देशमा सबैभन्दा जसरी जेएनजी आन्दोलन भयो, जेएनजी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन, भ्रष्टाचार मुक्त, र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरिएको थियो त्यसलाई खोल्नुपर्छ भनेर युवा समूहको एउटा मुभमेन्ट भयो। वास्तवमा देशमा सुशासन त आवश्यकै छ, त्यसप्रति मेरो एकदमै समर्थन छ र त्यो सुशासन कायम गर्न हामी पनि, हाम्रो भूमिका महत्त्व हुनुपर्छ मलाई त्यस्तो लाग्छ। र भ्रष्टाचार पनि, जसरी भ्रष्टाचारले जरो गाडेको छ त्यो भ्रष्टाचार पनि मुक्तै हुनुपर्छ यो देशमा। त्यो सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौ भन्ने मेरो उनी चाहना नै छ, साथ दिन सकौं र यो दुईटा कुरा चाहिँ मुक्तै गर्न सकौं भन्ने मलाई लागिरहेको छ।
0: अर्को चाहिँ युवाको सहभागिताको कारणले पनि तपाईँ त्यसमा खुसी नै हुनुहुन्छ होला?
1: युवा सहभागितामा खुसी छु, युवाहरू आउनुपर्छ र युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ। तथापि अहिले अब 100 दिन कटेको पनि छ, 100 दिन कट्दै गर्दाखेरि सरकारको कमी कमजोरीहरू थुप्रै नै छन्। त्यो हुँदै गर्दा पनि काम गर्न समय लाग्छ, मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ, राम्रै सोचिरहेको छु। अस्ति गृहमन्त्रीज्यूसँग हाम्रो मध्य प्रदेशको मान्यहरूको एकछिन भेटघाटमा पनि कमसेकम त्यो पक्ष पनि सकारात्मक पक्ष हो, सबै मान्यलाई बोलाएर अब के गर्न सकिन्छ त मध्य प्रदेशमा, कसरी रोक्न सकिन्छ त्यहाँको समस्याहरूलाई, कसरी समाधान गर्न सकिन्छ भनेर उहाँले जुन सुझाव सल्लाह लिनुभयो त्यो पनि एउटा पहल हो सकारात्मक।
0: अहिलेसम्म संसदमा कतिपटक बोल्नुभयो?
1: म अब मेरो 0 आवरमा बोलेको छु, त्यसपछि छलफलहरूमा भाग लिएको छु, अब कति पटक त ठ्याक्कै याद छैन, जे होस् मलाई लाग्छ 7-8 पटक बोलिसकेको छु।
0: अनि बोल्दै गर्दाखेरि आफ्नो जिल्ला तपाईँ त अब मह नौर सिराहामा जन्मनुभयो होइन?
1: हजुर, सिराहा।
0: अनि त्यो क्षेत्रको समग्र आवाजहरू कतिको उठाउन सके, हुन त मूल्याङ्कन गर्ने बेला भइ नसकेको होला, तर प्रारम्भिक चरणको कस्तो छ अनुभव?
1: विडम्बना छ, छोरीहरू जन्मिन्छन् एक ठाउँमा, अनि जन्मस्थल एक ठाउँमा हुन्छ, कर्मस्थल अर्को ठाउँमा हुन्छ। अब मेरो कर्मस्थल त महोत्तरी हो, महोत्तरीको सुगा मेरो घर त्यहाँ छ। त्योभन्दा पनि मेरो अझ पढाइ लेखाइ यो राजनीतिक यात्रा सुरुवात सबै जनकपुरबाट भएको, त्यो कारणले अब मैले आफ्नो क्षेत्रको महोत्तरी 3 नम्बर क्षेत्रबाट म प्रतिनिधित्व गर्छु। 3 नम्बर क्षेत्रको बारेमा मैले समस्याहरू धेरै उठाउन सकेको छैन, किनभने समय नै हुँदैन, शून्य समय 1 मिनटको कुरा हुन्छ। अब कहिले राष्ट्रिय इस्युमा बोल्नुपर्ने हुन्छ, कहिले पार्टीको धारणा बोल्नुपर्ने हुन्छ, कहिले काहीँ चाहिँ आफ्नो क्षेत्रको कुरा पनि समस्याहरू बोल्नुपर्ने हुन्छ। त्यो चाहिँ मैले महोत्तरीको लागि बोले, सिराहाको लागि बोलिनँ, त्यसको लागि म माफी चाहन्छु।
0: महोत्तरी र सिराहा दुईटा जिल्लामा मात्रै केन्द्रित हुनुपर्ने रहेछ कि अथवा मध्य प्रदेश सिंहको 8 जिल्लाको पनि कहिलेकाहीँ प्रतिनिधित्व गर्न पर्ने रहेछ अथवा गरिराख्नु भएको?
1: होइन, पक्कै पनि मलाई मेरो मध्य प्रदेश होइन कि, मलाई कहिलेकाहीँ भनिहाले अघि
0: नै
1: राष्ट्रिय मुद्दा पनि मैले त्यसैले राष्ट्रिय मुद्दाहरूको बारेमा पनि मैले बोले।
0: केही छ योजना मधेसको लागि अथवा सिराहा महोत्तरीको लागि जनकपुरको लागि थप यो विषयमा पनि भविष्यमा मेरो निरन्तर रूपमा आवाज चाहिँ उठ्ने?
1: होइन, मेरो योजना छ, हामी अस्ति अब उपसभामुक्त धेरै जुनियर हुनुहुन्छ उहाँसँग बसेर पनि हामीले छलफल गर्यौं। महत्वपूर्ण मुद्दाहरू एउटा त लागु औषधको छ, जुन मधेस प्रदेशमै एकदमै काली लाग्दो छ, त्यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, एकैचोटि समाप्त नपार्न सके पनि न्यूनीकरण गर्ने प्रयासमा चाहिँ हामी लागिरहेका छौं। दोस्रो नम्बरमा महिलाका मुद्दाहरू छन्, महिलाहरू जुन अहिले एकदमै महिला दहेजको कारण होस् अथवा अन्य विभिन्न कारणले होस्, महिलाहरू जुन यो उसमा के भन्छ धेरै समस्यामा परिरहेका छन्, उनीमाथि हुने हत्या हिंसाहरू जुन छ, खास गरेर घरेलु हिंसाहरू पनि छ, तिनीहरू सम्बन्धमा चाहिँ काम गर्न पाए हुन्थ्यो। र अर्को कुरा सबैभन्दा महत्वपूर्ण उसबाबुसँग मेरो चाहिँ एउटा मुद्दामा एकदमै अहिले भइरहेको छ, उहाँले पनि म तपाईँलाई सहयोग गर्छु, हामी सबै मिलेर गरौं भन्नुभएको छ, दहेजको। दहेज कस्तो छ भने दहेजले पनि बाहिर देख्दा छैन तर अहिले पनि दहेजको कारणले थुप्रै महिलाहरू ज्यान गुमाउनु पर्ने अवस्था छ।
0: जस्तो अब यो जति पनि तपाईँले योजना बनाउनु भएको छ नि, यसको लागि अब कानूनी रूपमा हामीसँग कतिको पर्याप्त छ कि छैन अथवा अझै थप बनाउनु पर्ने हो कि?
1: कानूनी रूपमा पर्याप्त छैन, कानून बनाउनु पर्छ। म एउटा कानून समितिमा पनि कानून समितिको सदस्य भएको नाताले यो पर्याप्त छैन, किनभने दहेज लिने र दिने दुईटै अपराधी हो भन्छु म जहिले पनि, त्यसको निम्ति कानून पर्याप्त मात्रामा छैन। अब कानून बनाउने भनेपछि त एकजनाले बनाएर त हुँदै हुँदैन, त्यो त अब समग्र संसदको जुन हाम्रो प्रतिनिधित्व छ, मधेस होस् अथवा सबै ठाउँमा होस्, यो दहेज सबै ठाउँमा छ, मधेस मात्रै देखिएको मात्रै हो, तर सबै ठाउँमा छ, डाइरेक्ट इनडाइरेक्ट होइन। त्यसैले योलाई यसलाई कसरी हामीले यसलाई पनि समाधान गर्न सकौं, अहिलेसम्म आईएनजीओ एनजीओले धेरै काम गरे कि, तर पनि एकदम अझै पनि पढे लेखेका परिवारमा पनि दहेजले एकदम नराम्रो तरिकाले ज्वरो गारेको छ।
0: अब यो जुन ज्वरो गारेर बसिराखेको छ नि, यसलाई निर्मल पार्नको लागि अहिलेसम्म कोशिश नभएको होइन तपाईँले भने जस्तै, जति धेरै शिक्षित त्यति धेरै दाइजोको हामीले घटना र खबरहरू सुन्छौं, विशेष मधेसमा. त्यो बुवा आमालाई अहिले पनि किन त्यो असुरक्षाको महसुस हुन्छ कि मैले ज्वाइँको लागि छोरी भन्दा पनि ज्वाइँमा बढी ध्यान गएको जस्तो हामी घटना विवरणहरूमा देख्छौ कि मैले धेरै सम्पत्ति दिएन भने अथवा मैले धेरै माया गरेन भने मैले धेरै त्यो प्रकारको मागहरू पूर्ति गरिदिएन भने छोरीले दुःख पाउँछ भन्ने कुरा छ.
1: त्यही त यो पहिलादेखि अलिकति यस्तो समस्या हुँदै आयो, त्यो डर त हो तर मलाई के लाग्छ भने यो चेतनाकै कमी हो क्या. शिक्षित परिवारमा पनि होइन, छोरी शिक्षित भइसक्यो, छोरी आफू गर्न सक्ने भइसक्यो, मैले किन दहेज दिने. त्यो एउटा छोरीमा पनि र छोरीको बुवामा पनि हुनु पर्यो, दुवैजना चेतनशील हुनै पर्छ. यो चेतनाकै कमी छ के अभिभावकमा, त्यो अझै कमी छ. यसलाई कसरी हामीले गर्न सक्ने भने अब यसको योजना बनाउनै पर्ने हुन्छ. पढे लेखा परिवारमा पनि हामीले देखिरहेछौ, जस्तो छोरा पक्षबाट पनि डाइरेक्ट प्रत्यक्ष नमाग्ने, अप्रत्यक्ष रूपमा यो खर्च गरिदिनु पर्यो, यस्तो खर्च गरिदिनु पर्यो, उस्तो खर्च गरिदिनु पर्यो. त्यो छोरी किन छोरीको बुवामा अझै पनि भित्रदेखि वास्तवमा तपाईँले भने जस्तै भयभीत हुनुहुन्छ कि मेरो छोरीलाई त्यहाँ गइसकेपछि मेरो छोरीलाई यिनीहरूले दुःख दिने हो कि यही कारणले यातना दिने हो कि मेरो छोरीलाई दुःख भोग्नुपर्ने हो कि, त्यो भित्रदेखि एउटा अझै पनि जुन बसिराखेको छ त्यो निकाल्न जरुरी.
0: त्यसो भए चेतना जगाउन आवश्यक छोरा र छोराको परिवारमा हो कि छोरीको तर्फबाट पनि त्यो कुरा चाहिँ दिन हुँदैन अथवा दिन पर्दैन भन्ने खालको.
1: दुईटै परिवारमा हो, दुईटै परिवारमा. म त अझ के भन्छु अब भने छोरा र छोरी दुवै चेतनशील हुनु पर्यो. जस्तो उदाहरणको निम्ति मेरो विवाह, मेरो विवाहमा मैले भने मेरो बुबालाई जो केटाले मसँग आदर्श विवाह गर्छ म उसँग बिहा गर्छु.
0: के हो कस्तो यो आदर्श विवाह?
1: आदर्श भनेको यो पहिला दहेजको चलन थियो होइन. अब यो सयजना जन्ती लाने अनि सयजना जन्तलाई एकदमै राम्रोसँग व्यवस्थापन हुनु पर्यो भनेको पनि अप्रत्यक्ष रूपमा दाइजोकै कुरा त हो नि. खर्च बेहोर्न सक्छ सक्दैन होइन त्यो थाहा छैन, तर उसको निम्ति व्यवस्थापन चाहिँ हुन पर्यो. र अझ मधेसमा के थियो भने दुई छाक खुवाउनु पर्ने, बेलुका पनि भोलिपल्ट पनि होइन. यस्ता कुराहरू हुँदै गर्दा अनि मलाई चाहिँ दिक्क लाग्थ्यो. अनि अब छोरीलाई दिने बेलामा यति सुन दिनु पर्यो, यति साडी दिनु पर्यो, अनि सामान दिनु पर्यो, भाँडा कुरा दिनु पर्यो. अनि मलाई चाहिँ यो सब देख्दा देख्दा एकदमै आफूलाई चाहिँ म चाहिँ व्यक्तिगत बच्चैदेखि एउटा विद्रोही किसिमको बच्चा भएको हुनाले मैले चाहिँ त्यसरी नै राखेको थिएँ हरान. संजोगवश बुवा त्यसरी केटा एक्सेप्ट पनि भयो होइन, जस चिनजानकै केटामा. अनि त्यो परिवारमा कुरा पनि भयो, जम्मा 35 जना जन्ते, जम्मा 35 जना. अनि मैले यो सानो अङ्ठी मात्रै लगाएर गएँ र अब साडी सम्बन्धित रिलेटिभहरू दुई चारजना दिनुभएको थियो त्यति लिएर गएँ. मलाई चाहिँ त्यसपछि मलाई मतलबै भएन. तर म घरमा गइसकेपछि मेरो सासूले पनि मलाई धेरै माया गर्नुभयो. समाजले आएर भन्ने रहेछ के दियो दाइजो, सोध्ने रहेछ क्या. सासूले के भन्नुहुन्थ्यो भने मलाई बुहारी पुगे आयो भइहाल्यो नि, राम्रै बुहारी छ, सबै चिज बुझ्ने छ, गर्ने छ, मलाई दाइजो चाहिएन. भनेपछि मलाई कति गौरव लाग्थ्यो, सम्मान लाग्थ्यो. त्यसरी नै जस्तो मेरो छोरी छ, म अरूलाई किन उदाहरण दिनु, मेरो छोरी छ, मेरो छोरीलाई मैले पढाइरहेको छु, छोरा सरकमा केही कमी गरेका छैन, मलाई पनि बुवा आमाले कमी गर्नु भएन. मैले छोरीलाई पनि मेरो छोरीसँग जो बिहा गर्न आउँछ मैले त्यसरी नै बिहे गर्ने, एकदम सिम्पल आदर्श भनेको त एकदमै सामान्य तरिकाले धेरै खर्चिलो नगर्ने, खर्च नगर्ने, खर्चले नै हो सबैभन्दा उ गर्ने होइन, खर्च नगर्ने.
0: अब कसैले चाहिँ त्यसरी बुहारीलाई पनि छोरीको जस्तो माया गर्ने अथवा ज्वाइँलाई पनि छोराको जस्तो माया गर्ने पाउने, अनि कसैले चाहिँ दाइजो नै ल्याएन भनेर मारपीट अथवा यातना दिएका घटनाहरू आउने, यो कस्तो परिवार कस्तो समाज भन्ने कुरा महत्वपूर्ण.
1: चेतनाकै कमी छ कि. त्यसरी मैले अघि हजुरलाई के भन्न थाले भने जसरी मैले गरे त्यस्तै यदि समाजमा 10 जना छोरीले गर्यो भने र केटाको पक्षले पनि 10 जना गर्यो भने त त्यो कम हुँदै जान्छ नि त, सबै सजग हुँदै जान्छ.
0: त्यो खालको अभ्यास अहिले सुरु भएको छ कि छैन?
1: छैन, खासै सुरु भएको छैन. अहिले एउटा अभ्यास के भइरहेछ भने तर त्यसले खासै प्रभाव परेको छैन. विवाह पञ्चमीमा हजुरहरू न्युज बनाउँदा सुन्नुभयो होला, सामूहिक विवाहको प्रचलन सुरु भएछ. त्यसमा 200, 300, 500 सम्म पुग्दो रहेछ विवाह गर्ने जोडीहरू, त्यो विवाह पनि त्यस्तै हुँदो रहेछ। एकदमै सिन्दुरले मात्रै दुला दुलै आउने, दुवै पक्षबाट दुई दिन दुईजना चारजना गरेर आउने अनि एकै ठाउँमा राखेर त्यो विवाह हुँदो रहेछ। त्यो पनि एउटा त्यसको निम्ति मलाई लाग्छ त्यसले पनि अलिक प्रभाव पार्ला कि समाजमा।
0: अनि योसँग सम्बन्धित कानून बनाउनु अझै आवश्यक छ भन्नुभयो। कानून समितिमा तपाईँ हुनुहुन्छ, संसदमा तपाईँले यात्रा शुरू गर्नुभयो, अहिलेसम्म यस बारेमा केही प्रारम्भिक चरणको छलफल सम्वादहरू भयो कि थुप्रै काम बाँकी छ?
1: यस्तो छ कि कानून समितिको पनि कार्यक्षेत्र फरक किसिमको छ, समितिको हुँदो रहेछ होइन। अब यो महिला समिति अन्तर्गत पर्छ महिला सम्बन्धी कुराहरू। कानून समितिमा अब यो कार्यक्षेत्रभित्र नपरेको हुनाले अहिलेसम्म त्यहाँ कुरा हाम्रो अनौपचारिक कुरा भएको छ, औपचारिक रूपले कुरा चाहिँ भएको छैन, छलफलमै छ। अस्ति त्यही एक राउण्ड चाहिँ उपसभामुखजीसँग बसेर कुरा गर्यौं हामीले,
0: त्यसमा मधेस प्रदेशका अथवा योसँग सम्बन्धित अरू सबै सांसदहरू हुनुहुन्थ्यो?
1: होइन, सबै हुनुहुन्थ्यो होइन, हामी दुई तीनजना थियौं। अनि के कुरा भयो भने मधेस प्रदेशका सबै महिला सांसदहरू हामी एक दिन बसौं, बसेर चाहिँ के गर्नुपर्छ छलफल गरेर यसलाई चाहिँ हामी कानूनकै रूपमा प्रस्ताव गर्नुपर्छ भन्ने प्लानिङ चाहिँ त्यो दिन भयो,
0: त्यो बारेमा सल्लाह चाहिँ भएको छ,
1: सल्लाह भयो हजुर।
0: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग संवादका लागि नेपाली कांग्रेसका सांसद निनु कुमारी कर्णजी हुनुहुन्छ। विशेषतः संसद भइसकेपछि बनाइएका योजना र संसदको अनुभव र मधेस प्रदेशमा सुधार्नुपर्ने पाटो र पक्षका बारेमा उहाँसँग संवाद भइरहेको छ। यो संसदमा आइसकेपछि आफ्नो पार्टीका सांसद अरू पार्टीका सांसद बीचको त्यो प्रकारको बुझाइ फरक फरक हुँदो रहेछ कि भित्र प्रवेश गरेपछि हामी सबै र हामी उत्तिकै निकटता भन्ने खालको त्यो भावना सिर्जना?
1: एकदमै त्यस्तो निकटता भएको भावना छ, त्यस्तो त्यहाँ गइसकेपछि यो पार्टी त्यो पार्टी जस्तो लाग्दैन। अरू भित्र संसद भवन भित्र हलमा छिरिसकेपछि अब हामी चाहिँ प्रतिपक्षको बेन्चमा हुन्छौं, उहाँहरू सत्ता पक्षको बेन्चमा बस्नुहुन्छ, तर पनि त्यस्तो भावना हामीसँग
0: त्यो कुर्सी चाहिँ सत्ता पक्ष र विपक्षको हुँदाखेरि चाहिँ सत्ताको शक्ति र विपक्षीको शक्ति भित्रैबाट केही आउँछ होला नि। त्यस्तो विपक्षीको भएपछि सत्ता पक्षको विरोधै गर्नुपर्ने अथवा सत्ता पक्ष भएपछि
1: एकदमै त्यस्तो निकटता भएको भावना छ, त्यस्तो त्यहाँ गइसकेपछि यो पार्टी त्यो पार्टी जस्तो लाग्दैन। अरू भित्र संसद भवन भित्र हलमा छिरिसकेपछि अब